0: बंदे मातरम।
1: वंदे

नमस्कार अनि शुभ प्रभात। म कार्यक्रम प्रस्तुता चन्दन थापा, मेरो साथमा हुनुहुन्छ मेरा प्रसारण सहयोगी लासङ अनि प्राविधिक मित्र सिएल ब्रामीन को तर्फबाट सम्पूर्ण श्रोताहरूलाई न्यानो स्वागत अनि अभिवादन छ। आज दिनाङ्क 24 मई 2026 आइतबार हो भने नेपाली मिति विक्रम सम्वत 2083 साल जेठ 10 गते हो। अहिले स्टुडियोमा समय भएको छ 6:25 अनि 50 सेकेन्ड। यो आकाशवाणी खरसाङ हो। यो प्रसारण भइरहेको छ आकाशवाणी खरसाङको 103.5 मेगाहर्जको तरङ्गमा। दार्जिलिङका श्रोताहरूले यस प्रसारणलाई सुन्नु सक्नुहुनेछ एफएम 100.2 मेगाहर्जको तरङ्गमा अनि न्युज अन एआईआर एपमा पनि यस प्रसारणलाई सुन्न सक्नुहुनेछ।

ईश्वरको नाम अनि रूप बेग्ला बेग्लै भए पनि ईश्वर एउटै छन्। हामी चाहे उनलाई राम भनौँ या कृष्ण, बुद्ध भनौँ या ईसा मसीह, या त भनौँ अल्लाह या महावीर, ईश्वर एउटै छन् अनि विभिन्न धर्महरू एउटै पुस्तकका विभिन्न अध्यायहरू हुन्। हामी बेग्ला बेग्लै धर्म मान्छौँ, तथापि सबै धर्मले सिकाउने तथा पुर्याउने गन्तव्य एउटै हो। श्रोताहरू, यसै भनाइलाई आत्मसात गर्दै अब सुनौ बिहानीको भक्ति कार्यक्रम अर्चना।

मानवसँग धन सम्पत्ति आउँछ अनि जान्छ, तर नैतिकता आउँछ अनि बढ्दै जान्छ। बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनाको प्रतीक्षामा बसिरहनुभएका हाम्रा सम्पूर्ण श्रोताहरूमा नमस्कार।

श्रोता, आजको अर्चना कार्यक्रममा हामी प्रस्तुत गर्न लागिरहेका छौँ परम्परा अनि प्रगति समाजका दुई पक्ष विषयमा एक आध्यात्मिक चिन्तन। उक्त चिन्तनलाई प्रस्तुत गर्न हेतु आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ खरसाङ निवासी रश्मि प्रधानज्यू। त आउनु श्रोता, सुनौ उहाँको प्रस्तुति।

का श्रोताहरूमा म रश्मि प्रधानको नमस्कार अनि शुभ बिहानी। आज म तपाईँहरूको अगाडि परम्परा अनि प्रगति समाजका दुई पक्ष विषयमा एक आध्यात्मिक वार्ता लिएर आएकी छु। आशा छ श्रोताहरूले मन पराउनु नै हुनेछ। परम्परा अनि प्रगति समाजका दुईवटा पाङ्रा जस्तै हुन्। समाजलाई सन्तुलित रूपमा अगाडि बढाउन यी दुवैको आफ्नै महत्व हुन्छ। परम्परा भनेको हाम्रो पुर्खाहरूबाट सर्दै आएको रीतिरिवाज, संस्कृति, मूल्य, मान्यता र पहिचान हो। पहिचानले हामी को हो भन्ने कुराको बोध गराउँछ। परम्पराले समाजमा एउटा नियम र अनुशासन कायम राख्न मद्दत गर्छ। चाड पर्व र संस्कारहरूले मानिसहरूलाई एक आपसमा जोड्ने काम गर्छ। प्रगति भनेको समयको माग अनुसार नयाँ विचार, प्रवृत्ति र परिवर्तनलाई आत्मसात गर्नु हो। नयाँ प्रवृत्ति र शिक्षाले जीवनलाई सहज र आधुनिक बनाउँछ। पुराना अन्धविश्वास र कुप्रथाहरूलाई हटाएर न्यायपूर्ण समाज निर्माण गर्न प्रगति आवश्यक छ। बदलिदो विश्वसँग पाइला मिलाउन प्रगतिशील सोच अनिवार्य हुन्छ। कुनै पनि समाज तब मात्र सफल हुन्छ जब उसले आफ्नो परम्परालाई पनि बिर्सिँदैन र आकाश छुने लक्ष्य पनि राख्छ।

यदि हामीले परम्परालाई मात्रै समात्यौं भने समाज रूढिवादी बन्न सक्छ। यदि प्रगतिको नाममा सबै पुराना संस्कार छाड्यौं भने हाम्रो पहिचान हराउन सक्छ। राम्रा परम्परालाई निरन्तरता दिने र नराम्रा जस्तै भेदभाव अन्धविश्वासलाई परिवर्तन गर्दै जानु वास्तविक सामाजिक प्रगति हो। छोटकरीमा भन्नु पर्दा परम्पराले हामीलाई अगाडि बढ्ने बाटो देखाउँछ। समाजको विकासमा यी दुई कुराले कसरी काम गर्छन् भन्ने बुझ्न यसले सहायता गर्नेछ। परम्परा समाजको एउटा इतिहास हो। परम्पराले हाम्रो वेशभूषा र चाडपर्वलाई जीवित राख्छ। अतिथि सत्कार गर्ने जस्ता राम्रा परम्पराले समाजमा नैतिकता कायम राख्छ। पुर्खाहरूको अनुभव र ज्ञानले नयाँ पुस्तालाई जीवन जिउने आधार दिन्छ। प्रगति भनेको अन्धकारबाट उज्यालो तर्फको यात्रा हो। शिक्षाले मानिसलाई कुप्रथा विरुद्ध लड्न सिकाउँछ। विज्ञान र प्रविधिले कामलाई

छिटो र छरितो बनाउँछ जसले आर्थिक विकासमा मदत गर्छ। चिकित्सा क्षेत्रमा भएको प्रगतिले मानिसको आयु बढाएर लान्छ र जीवनलाई सहज पनि बनाउँछ। यसो गर्दा मात्र समाजको वास्तविक विकास हुन्छ। संस्कृति हाम्रो पहिचान, प्रगति हाम्रो उडान, परम्पराले हामीलाई के सही र के गलत भनेर सिकाउँछ। इमानदारी, दया र सेवा भाव जस्ता कुराहरू हामीले परम्परागत संस्कारबाटै सिक्छौँ।

हाम्रा कतिपय परम्परागत योग ध्यान र जीवनशैलीले तनाव कमी गर्न र सुखी रहन मद्दत गर्छन्। परम्पराले परिवार र समाजलाई एउटै सूत्रमा बाँध्छ, जसले गर्दा दुःखको बेला एक अर्कालाई सहयोग गर्ने वातावरण बन्छ। संसार सधैँ परिवर्तनशील छ। यदि हामीले आफूलाई परिवर्तन गरेनौँ भने हामी पछाडि पर्छौँ। सबै परम्परा राम्रा हुँदैनन्। जस्तै बाल विवाह, बोक्सी प्रथा र छुवाछुत जस्ता कुराहरूलाई प्रगतिको सोचले हटाउन सक्छ। प्रगतिले नयाँ रोजगारी, राम्रो स्वास्थ्य सुविधा र गुणस्तरीय शिक्षा ल्याउँछ। यसले अन्धविश्वास हटाउँछ र हाम्रो जीवनलाई सजिलो बनाउँछ। पहिले हातले लेखिन्थ्यो भने अहिले कम्प्युटरबाट काम हुनु, स्वास्थ्यमा सुधार आउनु र सबैलाई शिक्षाको अवसर मिल्नुमा पनि प्रगतिको ठूलो भूमिका छ। हाम्रो समाजमा राम्रा परम्परालाई जोगाउँदै र नराम्रा संस्कारलाई हटाउँदै अगाडि बढ्नु नै बुद्धिमानी हो। उदाहरणका लागि हामीले आफ्नो भाषा र संस्कृति परम्परा जोगाउनु पर्छ, तर छोरी मान्छेलाई पढाउनु हुँदैन भन्ने सोचलाई बदलेर शिक्षामा जोड दिनुपर्छ। के तपाईँलाई लाग्छ, परम्पराले हामीलाई पछाडि धकेल्छ या प्रगतिले हाम्रो पहिचान मेटाउँदैछ? समाज एउटा रथ हो, जसको एउटा पाङ्रा परम्परा हो भने अर्को प्रगति। परम्परा भनेको हाम्रो जरा हो। यसले हामीलाई हाम्रो संस्कृति, संस्कार र पहिचान दिन्छ। हाम्रो रीतिरिवाजले नै हामी को हौं भनेर संसारलाई चिनाउँछ। अर्कोतर्फ प्रगति भनेको हाम्रो पखेटा हो। नयाँ सोच, आधुनिक शिक्षा र प्रविधि बिना हामी अगाडि बढ्न सक्दैनौँ। हामीले आफ्नो इतिहास परम्परालाई बिर्सिनु हुँदैन र प्रगतिसँग डराउनु हुँदैन। जब यी दुईको मिलन हुन्छ, तब मात्र एउटा सभ्य र विकसित समाज बन्छ। परम्परा समाजको जरा हो भने प्रगति समाजको फल हो। हामीले पुराना राम्रा कुराहरूलाई जोगाउनु पर्छ र नयाँ उपयोगी कुराहरूलाई अपनाउनु

0: श्रोताहरूले आजको अर्चना कार्यक्रममा सुनिरहनु भएको छ परम्परा अनि प्रगति समाजका दुई पक्ष विषयमा एक आध्यात्मिक चिन्तन। उक्त चिन्तनलाई प्रस्तुत गरिरहनु भएको छ रश्मि प्रधानज्यूले।
1: विद्यालय यस्तो ठाउँ हो जहाँ परम्परा र प्रगति दुवैको सिकाइ हुन्छ। विद्यालयमा हुने सांस्कृतिक कार्यक्रमले हामीलाई आफ्नो संस्कृति चिन्न सिकाउँछ। विज्ञान प्रविधि र नयाँ सोचले विद्यार्थीलाई भविष्यको लागि तयार पार्छ। परम्परा भन्दैमा सबै कुरा स्थायी हुँदैनन्, समय अनुसार यसलाई परिमार्जन गर्नु नै समाजको बुद्धिमानी हो। जुन परम्पराले मानिसलाई फाइदा गर्छ र खुसी दिन्छ, जस्तै चाड पर्व, दान वीरता, अतिथि देव भव, त्यसलाई निरन्तरता दिनुपर्छ। समाजमा पहिलेदेखि चल्दै आएका तर अहिलेको समयमा अन्यायपूर्ण लाग्ने कुराहरू जस्तै दाइजो प्रथालाई प्रगतिको नाममा हटाउनै पर्छ। प्रगति केवल मेसिन वा कम्प्युटर मात्र होइन, यो एउटा सोच पनि हो। आज हामी सामाजिक सञ्जाल चलाउँछौ, तर त्यसबाट परिवार र साथीभाइसँग जोडिने र सकारात्मक कुरा बाँड्ने काम गर्छौ भने त्यो परम्परागत सद्भावकै आधुनिक रूप हो। पुराना सिपहरूलाई आधुनिक मेसिनसँग जोड्दा थोरै मेहनतमा धेरै प्रतिफल निकाल्न सकिन्छ। जब हामी परम्परा र प्रगतिलाई मिसाउँछौँ, यसले आर्थिक लाभ पनि दिन्छ। हाम्रा पुराना कला, मूर्ति र संस्कृति हेर्न विदेशीहरू आउँछन्। उनीहरूलाई बस्नको लागि आधुनिक होटल र यातायात चाहिन्छ। यसरी आफ्नै मौलिकता बेचेर आधुनिक सुख सुविधाहरू प्राप्त गर्न सकिन्छ। हामीले हाम्रो बाल बालिका वा विद्यार्थीहरूलाई सिकाउँदा दुवै कुराको महत्व बुझाउनु पर्छ। उनीहरूलाई इतिहास थाहा हुनुपर्छ ताकि उनीहरूले आफ्नो जरा बिर्सिनु नपरोस्। बाल बालिकालाई आधुनिक सिप र विज्ञान पनि सिकाउनु पर्छ ताकि उनीहरू विश्वसँग प्रतिस्पर्धा गर्न सकुन्। हाम्रो भान्सामा सिलौटोमा अचार पिस्नु एउटा परम्परा हो, तर मिक्सर प्रयोग गर्नु प्रगति हो। मिक्सरले समय बचाउँछ, तर अचारको त्यो पुरानो स्वाद र बनाउने तरिका परम्परालाई

आजको विश्वमा परम्परा र प्रगतिको मिलन वातावरण जोगाउन अति आवश्यक छ। हाम्रा पुर्खाहरूले कुवा खन्ने, चौतारी बनाउने र प्रकृतिलाई पूजा गर्ने गर्थे। यो वातावरण जोगाउने एउटा तरिका हो। हाम्रा जात्रा र पर्वहरू परम्परा हुन्। ती जात्राहरूको प्रचार प्रसारका लागि इन्टरनेट र सामाजिक सञ्जाल प्रगति प्रयोग गर्नु नै यी दुवैको सुन्दर मिलन हो। यसले गर्दा हाम्रो पहिचान विश्वभर पुग्छ र नयाँ पुस्ताले पनि आफ्नो गौरव बुझ्ने मौका पाउँछ। एउटा रुखको कल्पना गर्नुहोस्। त्यो रुखको जरा भनेको परम्परा हो र त्यसको नयाँ पलाएका हाँगा र फलहरू प्रगति हुन्। यदि जरा काटियो भने परम्परा हरायो भने रुख ढल्छ। यदि नयाँ हाँगा पलाएनन् भने प्रगति भएन भने रुख बुढो भएर सुक्छ र फल दिँदैन। त्यसैले समाजलाई सधैँ हरियो र फलदायी बनाइराख्न जरा परम्परा बलियो हुनुपर्छ र हाँगाहरू प्रगति आकाशतर्फ फैलिएको हुनुपर्छ। परम्परा र प्रगति एउटै सिक्काका दुई पाटा हुन्। परम्परा हाम्रो जरा हो जसले हामीलाई हाम्रो इतिहास, संस्कार र पहिचानसँग जोडेर राख्छ। प्रगति हाम्रो पखेटा हो जसले हामीलाई नयाँ उचाइ छुन, विकास गर्न र समयसँगै अघि बढ्न मद्दत गर्छ। एउटा आदर्श समाजका लागि परम्पराको अनुभव र प्रगतिको ऊर्जा दुवै उत्तिकै आवश्यक छन्। परम्परा बिनाको प्रगति दिशाहीन हुन्छ भने प्रगति बिनाको परम्परा बोझिलो हुन्छ। त्यसैले अन्धविश्वास र कुरीति जस्ता पुराना कुराहरूलाई त्याग्दै आफ्नो मौलिकता र संस्कृतिलाई जोगाएर आधुनिक प्रवृत्तिलाई अँगाल्नु नै वास्तविक सफलता हो। परम्परालाई सम्मान गरौँ, प्रगतिलाई आत्मसात गरौँ र एउटा सन्तुलित समाजको निर्माण गरौँ।

आजको अर्चना कार्यक्रममा श्रोताहरूले सुन्नुभयो परम्परा अनि प्रगति समाजका दुई पक्ष विषयमा एक आध्यात्मिक चिन्तन। उक्त चिन्तनलाई प्रस्तुत गर्नुभयो खरसाङ निवासी रश्मि प्रधानज्यूले अनि साथमा सुन्नुभयो विभिन्न भक्ति सङ्गीतहरू पनि। हवस् त श्रोता हजुरहरू सबैको आजको दिन मङ्गलमय शुभमय अनि आनन्दमय रहोस् भन्ने कामना ईश्वरअघि राख्दै कार्यक्रम प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका झुनालाई पनि आज्ञा दिनुहोस्। नमस्कार, शुभ दिन।

28 डिग्री सेन्टिग्रेड अनि रातिको तापक्रम 16 डिग्रीदेखि 18 डिग्री हुनुपर्छ। माटो हल्का फुरफुराउँदो अनि पानी नजमिने हुनुपर्छ। माटोको पिएच 5.5 देखि 6.8 हुनुपर्छ। माटोको जाँच गरेर विशेषज्ञको मत अनुसार चुना वा डोलोमाइटको प्रयोग गर्न सकिन्छ। बियाड डल्ले खोर्सानीको बियाड दिसम्बरदेखि अन्तिम सातादेखि लिएर फरवरी महिनासम्म राखिन्छ। बिउ छनौट गर्दा आमा बोटको निगरानी गर्नुपर्छ। बोट स्वस्थ र कुनै संक्रमण रोग लागेको हुनुहुँदैन। बियाड सिसा घरभित्र राख्न सके असल हुन्छ। बियाड राख्दा प्रशस्त मात्रामा गाईको पाकेको मल माटोमा मिसाएर बियाड बनाउनुपर्छ। बियाडलाई फर्मालिनको 40% खोल बनाएर राम्ररी बिसाउनुपर्छ र बोरा वा सोतरले छोपी दिनुपर्छ। बिजनको मात्रा 100 देखि 125 ग्राम प्रति एकर। बिउ छर्ने दूरी एक लहरदेखि अर्को लहर 5 देखि 10 सेन्टिमिटर गहिराई अनि 2 सेन्टिमिटरको हुनुपर्छ। श्रोताहरू, यो त थियो डल्ले खोर्सानीबारे केही जानकारी।

श्रोताहरू, हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अबको क्रममा प्रस्तुत छ नेपाली भजन उत्तम मणि बमजनको स्वरमा।

0: श्रोताहरू, अबको क्रममा प्रस्तुत छ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। विदेश मन्त्री डाक्टर एस जयशंकर आज नयाँ दिल्लीको हैदराबाद हाउसमा अमेरिकाका विदेश मन्त्री मार्को रोबियोसित द्विपक्षीय बैठक गर्नुहुनेछ। सरकारले विकसित भारत जी रामजी अधिनियम 2025 अन्तर्गत व्यापक जनपरामर्शको लागि मसौदा नियम प्रकाशित गरेको छ। पश्चिम बङ्गालमा आयुष्मान भारत योजना यसै वर्ष जुलाईदेखि सुरु हुनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डासित एक भर्चुअल बैठकपछि हिज कोलकातामा यो घोषणा गर्नुभयो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ कि इजरायलसित बातचितपछि इरानसित एक सम्झौतामाथि धेरै हदसम्म सहमति बनिसकेको छ। अनि मौसम विभागले दिल्ली, हरियाणा, चण्डीगढ, पूर्वी मध्य प्रदेश, पूर्वी उत्तर प्रदेश अनि विदर्भका केही क्षेत्रहरूमा आज लू चल्ने अनुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। विदेश मन्त्री डाक्टर एस जयशंकर आज नयाँ दिल्लीको हैदराबाद हाउसमा अमेरिकाका विदेश मन्त्री मार्को रोबियोसित द्विपक्षीय बैठक गर्नुहुनेछ। उहाँले क्षेत्रीय अनि वैश्विक शान्ति अनि सुरक्षासित सम्बन्धित मुद्दाहरूसहित अन्य विषयहरूमाथि चर्चा गर्नेछन्। विदेश मन्त्री रोबियो हिज क्वाड विदेश मन्त्रीहरूको बैठकमा सामेल हुनका लागि दिनको यात्रामा भारत आइपुग्नु भएको छ। श्री रोबियोले हिज प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गर्नुभयो अनि उहाँलाई रक्षा, रणनीतिक प्रौद्योगिकी, व्यापार अनि निवेश तथा ऊर्जा सुरक्षा सहित विभिन्न क्षेत्रहरूमा द्विपक्षीय सहयोगमा भइरहेको प्रगतिबारे जानकारी दिनुभयो।
2: अब हमारे व्यापारिक संबंध और भी बढ़ गए हैं। इसमें भारतीय कंपनियों का अमेरिका में 20 अरब डॉलर से अधिक का निवेश शामिल है। हमने हिंद प्रशांत क्षेत्र में सैन्य अभ्यासों के माध्यम से अपनी सुरक्षा साझेदारी को और भी मजबूत बनाया है। निश्चित रूप से इस महत्वपूर्ण रिश्ते को और मजबूत बनाने के लिए एक व्यवस्थित और सुरक्षित काउंसलर प्रणाली की अत्यंत आवश्यकता है।
1: श्री मोदीले भन्नुभयो कि भारत अनि अमेरिका वैश्विक कल्याणको लागि मिलेर काम गरिरहनेछ। विदेश मन्त्री रोबियोले पश्चिम एसियाको स्थिति सहित विभिन्न क्षेत्रीय अनि वैश्विक मुद्दाहरूमाथि अमेरिकी दृष्टिकोण साझा गर्नुभयो। सरकारले विकसित भारत जी रामजी अधिनियम 2025 अन्तर्गत व्यापक जनपरामर्शको लागि मसौदा नियम प्रकाशित गरेको छ। ग्रामीण विकास मन्त्रालयले भनेको छ केही पनि व्यक्ति, हितधारक, संगठन वा संस्थाले 21 जुलाईसम्म मसौदा नियमहरूमाथि आपत्ति वा सुझाव प्रस्तुत गर्न सक्नेछन्। स्वास्थ्य अनि परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले भन्नुभएको छ कि स्वास्थ्य सेवा अवसंरचनासितै स्वास्थ्य विशेषज्ञहरू अनि चिकित्सा पेसावरहरूको प्रशिक्षण पनि धेरै महत्त्वपूर्ण छ। उहाँले हिज नयाँ दिल्लीमा राष्ट्रिय चिकित्सा विज्ञान बोर्डको 23 दीक्षान्त समारोहलाई सम्बोधित गर्दै हुनुहुन्थ्यो। श्री नड्डाले भन्नुभयो चिकित्सक स्वास्थ्य सेवा प्रणालीको सफ्टवेयर हो, जबकि अवसंरचना अनि अन्य सुविधाहरू राष्ट्रको हार्डवेयर हो। स्वास्थ्य मन्त्रीले भन्नुभयो कि युवा चिकित्सकहरूको विशेषज्ञता, नवाचार अनि प्रतिबद्धता देशको स्वास्थ्य सम्बन्धी चुनौतीहरूको समाधान

0: गर्ने अनि देशभरिमै स्वास्थ्य सेवा प्रणालीहरूलाई बलियो बनाउनमा महत्त्वपूर्ण भूमिका निभाउनेछ। उहाँले भन्नुभयो, स्वास्थ्य क्षेत्र अनि स्वस्थ भारतको परिकल्पनाले विकसित भारतको लक्ष्य प्राप्त गर्नमा प्रमुख भूमिका निभाउनेछ। राष्ट्रिय चिकित्सा विज्ञान बोर्डको बारेमा श्री नड्डाले भन्नुभयो कि संस्थानले एक बलियो ब्रान्ड बनाएको छ। पश्चिम बङ्गालमा आयुष्मान भारत योजना यसै वर्ष जुलाईदेखि सुरु हुनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डासित एक भर्चुअल बैठकपछि हिजो कोलकातामा यो घोषणा गर्नुभयो। राज्यको स्वास्थ्य योजना स्वास्थ्य साथी अन्तर्गत वर्तमानमा रहेका लाभार्थीहरूलाई आयुष्मान भारत योजनामा सामेल गरिनेछ। आयुष्मान भारत आरोग्य मन्दिरको सम्बन्धमा आगामी महिना सहमति पत्रमाथि नयाँ दिल्लीमा हस्ताक्षर गरिनेछ। श्री शुभेन्दु अधिकारीले भन्नुभयो कि पश्चिम बङ्गालमा प्रधानमन्त्री जनऔषधि केन्द्रहरूको संख्या वर्तमानमा रहेको 117 496 गर्ने सम्बन्धमा केन्द्र सरकारलाई एउटा प्रस्ताव पठाएको छ। मुख्यमन्त्रीले अलिपुरद्वार, कालिम्पोङ अनि दक्षिण दिनाजपुर जिल्लाहरूमा नयाँ मेडिकल कलेज खोल्ने अनि उत्तर बङ्गालको लागि एउटा नयाँ एम्सको प्रस्ताव पनि केन्द्र सरकारलाई पठाइनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले भोलि सोमबार नागरिक अलङ्करण समारोहमा वर्ष 2026 लागि पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। यस अवसरमा आकाशवाणी से पिपल्स पद्म श्रीलङ्का अन्तर्गत 16 कार्यक्रम प्रस्तुत गरिनेछ। यस श्रृङ्खलामा पद्म पुरस्कार विजेताहरूको कार्य अनि जीवनको बारे जानकारी दिइनेछ। यसको प्रसारण भोलि आकाशवाणी गोल्डमा गरिनेछ। यसलाई न्युज अन एआर एप अनि न्युज अन एआर अफिसियल युट्युब च्यानलमा पनि सुन्न सकिनेछ। श्रोताहरूलाई आज अनि भोलि बिहान 9:10 आकाशवाणीसित जोडिरहने अनुरोध गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AirNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। महाराष्ट्रको नासिक अदालतमा विशेष जाँच दलले टिसिएस कम्पनीको एक केन्द्रशासित सम्बन्धित यौन उत्पीडन अनि धर्मान्तरण मामिलामा 1500 अभियोग पत्र दर्ता गरेको छ। जाँच दलका प्रमुख सन्दीप मिटकेले बताएअनुसार हिज 4 आरोपीहरू मतिन पटेल, निदा खान, दानिस शेख अनि तौसिफ अत्तर विरुद्ध अभियोग पत्र दर्ता गरेको छ। उहाँले भन्नुभयो, यस मामिलामा आगामी केही दिनमा अन्य 7-8 आरोपीहरू विरुद्ध अतिरिक्त आरोप पत्र दर्ता हुने सम्भावना छ। पुलिसले बताएअनुसार यस मामिलामा पहिलो मामिला गत 25 मार्चमा देउलाली क्याम्प पुलिस थानामा दर्ता गरिएको थियो। निदा खाँ विरुद्ध 2 मामिला अनि अन्य आरोपीहरू विरुद्ध 6-9 मामिला दर्ता गरिएको छ। मेघालयमा लोकसेवा प्रसारकको रूपमा आकाशवाणीको 90 पूरा भएको उपलक्ष्यमा सिलङको राज्य सम्मेलन कक्षमा हिज सङ्गीत सन्ध्याको आयोजना गरियो। आकाशवाणी सिलङ र आकाशवाणी पूर्वोत्तर सेवाद्वारा संयुक्त रूपमा आयोजित यस कार्यक्रममा मेघालयका प्रमुख कलाकारहरू र ब्यान्डहरूले प्रस्तुति दिएका थिए। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ कि इजरायलसित बातचितपछि इरानसित एक सम्झौतामाथि धेरै हदसम्म सहमति बनिसकेको छ। उहाँले सम्झौतामा होर्मुज जल डमरू मध्य खोल्ने विषय पनि सामेल रहेको बताउनु भएको छ।
1: श्री ट्रम्प ने कहा कि समझौते के अंतिम पहलुओं और विवरणों पर चर्चा जारी है, शीघ्र ही इसकी घोषणा की जाएगी, लेकिन उन्होंने समझौते की समय सीमा के बारे में कोई स्पष्ट जानकारी नहीं दी। राष्ट्रपति ट्रम्प ने कहा कि समझौते के बारे में इजराइल के साथ सऊदी अरब, संयुक्त अरब अमीरात, कतर, पाकिस्तान, तुर्की, मिस्र, जॉर्डन और बहरीन से बात की गई है। ईरान के विदेश मंत्रालय के प्रवक्ता इस्माइल बाकाई ने अमरीकियों पर विरोधाभासी बयान देने का आरोप लगाया। अमरीका और ईरान के बीच 8 अप्रैल को युद्ध विराम पर सहमति बनी थी और तब से दीर्घकालिक शांति समझौते के लिए बातचीत जारी है। अमरीका द्वारा ईरान के बंदरगाहों की नाकेबंदी के कारण ईरान ने होर्मुज जल डमरू मध्य को बंद कर दिया है। समझौते को लेकर मुख्य रुकावटें ईरान के परमाणु कार्यक्रम के भविष्य और होर्मुज जल डमरू मध्य पर उसके प्रभाव तथा क्षेत्र में अमरीकी सैन्य उपस्थिति से संबंधित रही है। समाचार कक्ष से चंद्रशेखर शर्मा।
0: अमेरिकामा व्हाइट हाउस नजिक गोलाबारीको घटना भएको छ। घटनापछि सुरक्षा एजेन्सीहरूले इलाकालाई घेरेर हाई अलर्ट जारी गरेको छ। यसैबीच सर्किट सर्भिसले घटनास्थलको नजिकबाट एक संदिग्ध व्यक्तिमाथि गोली चलाएको छ। यस अवधि एक नागरिक पनि गोली लाग्दा घाइते भएका छन्। सिक्रेट सर्भिसले 17 अनि पेन्सिल्भेनिया एभेन्यू नजिक गोली चलेको खबर प्राप्त भएको बताएको छ। एजेन्सीले बताएअनुसार घटनास्थलमा उपस्थित अधिकारीहरूसित मिलेर घटनाको पुष्टि गरिँदैछ। घटनाको समय अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प व्हाइट हाउसमा उपस्थित हुनुहुन्थ्यो। एफबीआई निदेशक कास पटेलले भन्नुभयो कि कानून प्रवर्तन एजेन्सीहरूले व्हाइट हाउस परिसर नजिक भएको गोलाबारीको घटनामाथि कारवाही गरिरहेको छ। मौसम विभागले दिल्ली हरियाणा चण्डीगढ पूर्वी मध्य प्रदेश पूर्वी उत्तर प्रदेश अनि विदर्भका केही क्षेत्रहरूमा आज लू चल्ने अनुमान व्यक्त गरेको छ। बिहार छत्तीसगढ झारखण्ड ओडिसा पंजाब राजस्थान तेलंगाना पश्चिमी मध्य प्रदेश अनि पश्चिमी उत्तर प्रदेशको केही स्थानहरूमा यस्तै मौसम रहनेछ। आन्ध्र प्रदेशको तटीय भाग गंगा नजिक रहेको पश्चिम बंगाल क्षेत्र अनि ओडिसामा दिउँसो मौसम गरम अनि उष्णतापूर्ण रहनेछ। आईपीएल क्रिकेटमा लखनऊमा खेलेको म्याचमा हिज पंजाब किङ्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले पराजित गरेको छ। प्रतियोगितामा आज 2 म्याच खेलिनेछ। मुम्बई इण्डियन्सको भिडन्त राजस्थान रोयल्ससँग मुम्बईको वानखडे स्टेडियममा अपराह 3:30 सुरु हुनेछ। दोस्रो म्याच कलकत्ता नाइट राइडर्स र दिल्ली क्यापिटल्स बीच हुनेछ। यो म्याच कलकत्ताको इडन गार्डन्समा साँझ 7:30 सुरु हुनेछ। यो समाचार युट्युबमा @AR Khorsing मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। विदेश मन्त्री डाक्टर एस जयशंकर आज नयाँ दिल्लीको हैदराबाद हाउसमा अमेरिकाका विदेश मन्त्री मार्को रुबियोसित द्विपक्षीय बैठक गर्नुहुनेछ। सरकारले विकसित भारत जी रामजी अधिनियम 2025 अन्तर्गत व्यापक जनपरामर्शको लागि मसौदा नियम प्रकाशित गरेको छ। पश्चिम बंगालमा आयुष्मान भारत योजना यसै वर्ष जुलाईदेखि सुरु हुनेछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ, इजरायलसित बातचितपछि इरानसित एक सम्झौतामाथि धेरै हदसम्म सहमति बनिसकेको छ अनि मौसम विभागले दिल्ली हरियाणा चण्डीगढ पूर्वी मध्य प्रदेश पूर्वी उत्तर प्रदेश अनि विदर्भका केही क्षेत्रहरूमा आज लू चल्ने अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
2: समाचारपछि पुनः स्वागत छ। श्रोताहरू अबको क्रममा सुनाइरहेका छौं केही नेपाली आधुनिक गीतहरू। सुकानुहोस् यो पहिलो प्रस्तुति।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक दिव्यतम अधिकारी। विषय रहेको छ एसियाली उत्पादकता संगठन एपिओको 68 सत्र शासित निकाय बैठक। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। एसियाली उत्पादकता संगठन एपिओको 68 सत्र भारत सरकारले एपिओको अध्यक्षको रूपमा 20-22 मेसम्म नयाँ दिल्लीको भारत मण्डपममा आयोजना गरेको थियो। सत्रले 20 एपिओ सदस्य अर्थतन्त्रका 60-भन्दा बढी वरिष्ठ प्रतिनिधिहरूलाई एकसाथ ल्याउन सकेको थियो। उद्घाटन सत्रमा केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल उपस्थित रहनुभएको थियो। एपिओ निर्देशकहरू, सल्लाहकारहरू, एपिओ सदस्य अर्थतन्त्रका कूटनैतिक नियोगका प्रतिनिधिहरू अनि आमन्त्रित व्यक्तिहरूले कार्यक्रममा भाग लिएका थिए। कजाकिस्तान, उज्बेकिस्तान अनि भुटान सरकारका पर्यवेक्षकहरू साथै ग्लोबल ग्रीन ग्रोथ इन्स्टिट्युटका पर्यवेक्षकहरूले पनि भाग लिएका थिए। श्री गोयलले टिप्पणी गर्नुभयो कि कुनै पनि अर्थतन्त्रले वर्तमान विश्वव्यापी परिस्थितिलाई एक्लोपनमा पार गर्न सक्दैन। क्षमता र क्षमताहरूमा असमानता बढाउनको सट्टा प्राविधिक रूपान्तरण सुनिश्चित गर्न अनि समावेशीकरणलाई बलियो बनाउन क्षेत्रीय सहयोग आवश्यक छ। उहाँले भन्नुभयो एपिओले एसिया प्रशान्त क्षेत्रमा उत्पादकता, संस्थागत सहयोग र दिगो आर्थिक विकासलाई प्रवर्धन गर्न 65 वर्षको समर्पित सेवालाई मनाएकोले यो भेलाको विशेष महत्व छ। भारत 1961 संस्थापक सदस्य रहेको छ र भारत यस यात्राको एक हिस्सा भएकोमा ठूलो गर्व गर्दछ। मन्त्रीले थप अवलोकन गर्नुभयो कि कृत्रिम बुद्धिमत्ता एआईले औद्योगिक प्रक्रियाहरूलाई पुनः परिभाषित गरिरहेको छ। डिजिटल प्रविधिहरूले शासन र वाणिज्यलाई रूपान्तरण गरिरहेको छ। दिगोपन विचारहरूले अभूतपूर्व स्तरमा व्यापार, लगानी र औद्योगिक रणनीतिहरूलाई प्रभाव पारिरहेको छ। यस वातावरणमा उत्पादकतालाई दक्षताको मापनको रूपमा मात्र नभई प्रतिस्पर्धात्मकता, लचिलोपन, नवीनता, दिगोपन र समावेशी वृद्धिको रणनैतिक निर्धारकको रूपमा बुझ्नुपर्छ। श्री पीयूष गोयलले डिजिटल सार्वजनिक पूर्वाधारको भूमिकामा ध्यान आकर्षित गर्नुभयो। भारतको एकीकृत भुक्तानी इन्टरफेस युपिआईले अब प्रति महिना 20 अर्बभन्दा बढी लेनदेनहरू प्रशोधन गर्दछ, जुन विश्वको वास्तविक समय भुक्तानी मात्रको लगभग 49% हो। उहाँले उत्पादकत्वको भविष्य दिगो रहनुपर्ने उल्लेख गर्नुभयो। स्वच्छ उत्पादन प्रणाली, गोलाकार अर्थतन्त्र अभ्यास र हरित उत्पादकत्व दीर्घकालीन प्रतिस्पर्धात्मकताको केन्द्रबिन्दु बन्दै। 3 दिने कार्यक्रममा एपिओ विभाजन 2030 ढाँचा 2027-28 द्विवार्षिकको लागि एपिओ प्रारम्भिक बजेटमा उच्च स्तरीय छलफलहरू समावेश थिए र महासचिवको निर्वाचन प्रक्रियाको समीक्षा गरिएको थियो। प्रमुख एजेन्डा वस्तुहरूमा 68 गभर्निङ बडी बैठक जीबीएमको औपचारिक उद्घाटन, 2026-27 को लागि एपिओ अध्यक्ष

उपाध्यक्षहरूको चुनाव, एपिओ वार्षिक र वित्तीय प्रतिवेदनको विचार र अनुमोदन, बजेट प्रस्तावहरू र संस्थागत सुधारहरूमा छलफल, एपिओ भिजन 2030 र सचिवालय कार्य सम्पादन अन्तर्गत प्रगतिको समीक्षा र प्रमुख नीति र प्रक्रियागत सिफारिसहरूको अनुमोदन समावेश थियो। उद्घाटन सत्रको क्रममा एपिओ राष्ट्रिय पुरस्कार कार्यक्रम अन्तर्गत उत्पादकता अधिवक्ताहरूको लागि एपिओ राष्ट्रिय पुरस्कार र उत्पादकता प्राविधिक विशेषज्ञहरूको लागि एपिओ राष्ट्रिय पुरस्कारको श्रेणीमा पुरस्कारहरू प्रदान गरियो।

नमस्ते साथै हार्दिक अभिवादन सम्पूर्ण श्रोताहरूलाई म उद्घोषिका छिरिङको तर्फबाट आज पुनः यहाँहरू समक्ष उपस्थित भइसकेकी छु रङ बिरङको संसार कार्यक्रममा। संसार साँच्चै नै रङ बिरङको छ। जबसम्म संगीतको तारहरूको छन छनाहट संसारको हरेक कुनामा गुन्जयमान हुन्छ तबसम्म त संसार साँच्चै रङ बिरङको छ, म त यसै भन्छु, किनकि संगीत नभएको संसार फिका हुन्छ। तपाईँ नै सोच्नुहोस् न, कुनै उत्सव वनभोज विवाह आदिमा जबसम्म संगीत गीत बज्दैन तबसम्म त्यस ठाउँको रौनकता बढ्दैन। यहाँसम्म कि हाम्रो मन उदास हुँदा पनि गीत संगीत नै सुन्ने गर्छौ। यसैले म भन्ने गर्छु संसार साँच्चै रङ बिरङको छ र संसार रङ बिरङको बनाउनको लागि हामीलाई गीत संगीत चाहिन्छ अनि गीत संगीतको लागि चाहिन्छ शब्दकार गायक कलाकार र संगीतकार। यिनीहरू गीत संगीतको मुटुहरू हुन्। गीत संगीतको क्षेत्रमा यस्तै एउटा मुटु जसले संगीत र चलचित्रको क्षेत्रमा सुनौलो अक्षरमा आफ्नो नाम लेखिसक्नु भएको छ, जसको गीतलाई युवा जमातले र बुढापाका सबैले सुनिसक्नु भएको छ र कहिले काहीँ गुनगुनाउनु पनि भएको छ। दक्षिणा र दर्पण छाया जस्तो प्रचलित फिल्महरूमा आफ्नो आवाज दिइसक्नु भएको छ अनि धेरै यस्ता गीतहरू छन् जसमा उहाँले आफ्नो आवाज दिएर गीत संगीत क्षेत्रलाई धनी तुलाउनु भएको छ। उहाँ को हुनुहुन्छ त? उहाँको नाम लिन अघि यो गीत सुनाउन चाहन्छु।

संगीत प्रेमीहरूले यो आवाज सुनेर उहाँलाई चिन्नु नै भयो होला। तर पनि यहाँहरूलाई बताइदिन चाहन्छु, उहाँ हुनुहुन्छ नेपाली संगीत क्षेत्रको प्रसिद्ध प्रख्यात गायक इन्द्रजीत मिचार। डुवर्स जस्तो ठाउँमा बसेर नेपाली संगीत क्षेत्रमा आफ्नो आवाजलाई लोक प्रचलित बनाउने अनि यही मिठो आवाजबाट नै दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल हुनुभएको इन्द्रजीत मिचार सानैदेखि संगीत प्रेमी हुनुहुन्थ्यो। स्कुली जीवनमा साथीहरूसँग बसेर टेबल ठट्टाउँदै उहाँ गीत गाउनुहुन्थ्यो अनि उहाँको गीत र आवाज सुनेर एक दिन उहाँको शिक्षकले स्कुलको कार्यक्रमतिर गीत गाउन लगाए। स्कुलको यही कार्यक्रमहरूबाट उहाँले गीत गाउन सुरु गर्नुभयो। पछि सिलगढीको शिव मन्दिरमा स्थापित भएको रिदम अर्केस्ट्रा भन्ने ब्यान्डमा गाउने मौका पाउनुभयो। यसै ब्यान्डमा गीत गाउँदा गाउँदै 1983 सालमा उहाँ विवाह बन्धनमा बाँधिनुभयो। यो विवाह उहाँको निम्ति बन्धन थिएन, तर उहाँको जीवनको सफलताको एउटा खुड्किलो थियो। उहाँको जीवन संगिनीले उहाँको साङ्गीतिक यात्रामा धेरै नै साथ दिनुभयो। आफ्नो जीवन संगिनीकै कारण इन्द्रजीत मिचारको भेट हीरा रसैलीसँग भयो। हीरा रसैलीको सम्पर्कमा उहाँले धेरै गीत गाउनुभयो। विशेष साङ्गीतिक क्षेत्रमा गायक इन्द्रजीत मिचारले फस्टाउने मौका कसरी पाउनुभयो भन्दा, एक दिन दार्जिलिङमा संगीतकार रञ्जित गजमेर आउनु भएको थियो। त्यहाँ उहाँको भेट रञ्जित गजमेरसँग भयो र यो भेटघाटमा रञ्जित गजमेरले उहाँको आवाजमा केही गीतहरू सुन्नुभयो अनि उहाँको आवाजलाई क्यासेटमा रेकर्ड गरेर लानुभयो। त्यस समय गीत रेकर्ड गर्ने एउटा साधन थियो क्यासेट। त्यसपछि 1987 सालमा इन्द्रजीत मिचारलाई मुम्बई बोलाउनु भयो रञ्जित गजमेरले। त्यहाँ उहाँले फेरि भेटौँला फिल्ममा दिपा झासँग पहिलो गीत गाउने मौका पाउनुभयो। त्यसपछि भने उहाँले पछि फर्केर हिँड्नु भएन। लगातार उहाँले कोसली, दुई थोपा आँसु, देउता, दक्षिणा, राधा कृष्ण जस्ता प्रचलित फिल्महरूमा आफ्नो आवाज दिनुभयो। उहाँले काठमाडौँ र मुम्बईमा बसेर धेरै गीतहरू गाउनुभयो, जसमा के भन्ने, हाम्रो समय रस्म है महिनाको कमै, हाम्रो युगको पानी राम्रो, हाम्रो समय कति रमाइलो भन्ने गीत चाहिँ धेरै भन्दा धेरै प्रचलित भएको थियो। इन्द्रजीत मिचार स्वयं पनि

गीत संगीतको क्षेत्रमा धेरै मिठो मिठो गीत गाइसक्नु भएको इन्द्रजीत मिजालले दीपा नारायण झा, अनुपमा देश पाण्डे र हिन्दी सिनेमा जगतको प्रख्यात गायिका आशा भोसले जस्ता दिग्गज गायिकाहरूसँग गीत गाउनु भएको छ। इन्द्रजीत मिजार भन्नुहुन्छ कि आशा भोसलेसँग गीत गाउनु अघि उहाँलाई देख्दा नै मुटु ढुकढुक भएको थियो, हालात खराब भएको थियो, स्वर कामेको जस्तो भएको थियो। पहिले आशा भोसले उहाँको आवाज सुन्नुभयो अनि आफूले गाउनु पर्ने गीत गाएर जानुभयो। त्यसपछि ढुक्क भएर उहाँले यो गीत पूरा गर्नुभएको थियो। इन्द्रजीत मिजाले आशा भोसलेसँग गाउनु भएको गीत थियो तिमी मेरो म तिम्रो माया चोको छ हाम्रो सधैँ सधैँलाई भुली गए पाप लाग।

0: गीत मिजार किशोर कुमारलाई औधि मन पराउनुहुन्छ। स्टेजको कार्यक्रमहरूमा उहाँले प्राय किशोर कुमारकै गीतहरू गाउनुहुन्छ अनि किशोर कुमारलाई उहाँ गुरु मान्नुहुन्छ। संगीतको शिक्षा उहाँले कहिले लिनु भएन, तर किशोर कुमारबाट प्रेरणा पाएर उहाँकै गीतहरू सुनेर गीत गाउन सिकेको इन्द्रजीत मिजार बताउनुहुन्छ। हिन्दी गीतहरू गाउनको लागि पनि उहाँले धेरै कोसिस गर्नुभयो, संगीतकारहरूसँग पनि भेट्नुभयो, तर सफल हुनु भएन। तर नेपाली संगीत क्षेत्रमा भने उहाँको लोकप्रियतालाई बयान गर्न सकिँदैन। नेपाली फिल्म संसारमा औंलामा पनि गन्ती गर्न नसकिने थुप्रै थुप्रै गीतहरू गाइसक्नु भएको इन्द्रजीत मिजार र उहाँको गीतहरू आज पनि मानिसहरूले गुनगुनाउँछन्। इन्द्रजीत मिजारको गीतहरू यो बाटो कहाँ जाने हो, पिरतीको मिठो तिर्सन भुलिँदैन चट्ट बिर्सन, नेपाली नेपाली हामी नेपाली, रगतमा डुबाई सिरुपाती खुकुरी, इतिहास लेख्ने हामी नेपाली, टुङ्गुनाको धुनमा डाँडा पारी जुनमा मन्छरी उड्यो बनै छोडेर, सुखका दिन रहेनन् भने दुःखका नि रहँदैनन्, एउटा नेपाली दुःखमा रुदा अर्को नेपाली रुनु पर्छ, जस्ता लोकप्रिय चर्चित गीतले हाम्रो नेपाली संगीत क्षेत्र गुन्जामान छन्। उमेरले केही छिक्दैन भने जस्तै उमेरमा धेरै वरिष्ठ भए तापनि आज पनि उहाँले संगीत क्षेत्रमा निरन्तरता दिँदै रहनु भएको छ। उहाँको आवाज आज पनि उत्तिकै मिठो छ। आज रङ बिरङको संसार कार्यक्रममा यहाँहरू समक्ष चर्चा गर्यौं प्रसिद्ध र लोकप्रिय गायक इन्द्रजीत मिजारको विषयमा। त कार्यक्रम रङ बिरङको संसार आजलाई यति नै। त भोलि फेरि यही समयमा यस्तै उत्कृष्ट कलाकारको विषयमा चर्चा गर्नेछौ यहाँहरू समक्षमा। तर अहिलेलाई भने दिनुहोस् विदा। प्रस्तुता लेखनाथ राईको साथमा म उत्कृष्टा छिरिङलाई शुभ दिन, नमस्ते।
1: यो आकाशवाणी हो। श्रोताहरूले सुनिरहनु छ कार्यक्रम आकाशवाणीको 103.5 मेगाहर्जको तरङ्गमा। अब सुनाइरहेका छौँ एउटा लोकगीत।

0: के तपाईको दृष्टि धमिलो छ?
1: यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।

0: श्रोताहरू, अबको क्रममा प्रस्तुत छ कार्यक्रम योजना। कार्यक्रम योजनामा आज जानकारी गराइरहेका छौँ मेक इन इन्डियाबारे केही जानकारी। मेक इन इन्डिया भारत सरकारद्वारा सन् 2014 सुरु गरिएको एक महत्त्वपूर्ण औद्योगिक अभियान हो। यसको उद्घाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले 25 सेप्टेम्बर 2014 गरेका थिए। यस अभियानको मुख्य उद्देश्य भारतलाई विश्वस्तरीय उत्पादन केन्द्रको रूपमा विकास गर्नु, विदेशी लगानी आकर्षित गर्नु, उद्योगहरूको विस्तार गर्नु तथा युवाहरूका लागि रोजगारी सृजना गर्नु हो। यस योजना मार्फत सरकारले उद्योग स्थापना प्रक्रियालाई सरल बनाउने, आधुनिक प्रविधिको प्रयोग बढाउने तथा इज अफ डुइङ बिजनेस सुधार गर्ने प्रयास गरेको छ। मेक इन इन्डिया अन्तर्गत अटोमोबाइल, इलेक्ट्रोनिक्स, औषधि, रेलवे, रक्षा उत्पादन, कपडा उद्योग तथा सूचना प्रविधि जस्ता विभिन्न क्षेत्रहरूलाई प्राथमिकता दिएको छ। यस अभियानपछि भारतमा विदेशी प्रत्यक्ष लगानी एफडिआईमा वृद्धि भएको छ भने मोबाइल फोन तथा इलेक्ट्रोनिक्स उत्पादनमा उल्लेखनीयता प्रगति भएको देखिन्छ। भारत विश्वका प्रमुख मोबाइल उत्पादन गर्ने देशमध्ये एक बन्न सफल बनेको छ। साथै रक्षा सामग्री तथा रेलवे उपकरण उत्पादनमा पनि आत्मनिर्भरता बढ्दै गएको छ। यद्यपि कमजोर पूर्वाधार, प्रशासनिक जटिलता, दक्ष जनशक्तिको अभाव तथा बेरोजगारी जस्ता चुनौतीहरू अझै कायम छन्। यस अभियानको मुख्य उद्देश्य भारतलाई विश्वस्तरीय उत्पादन म्यानुफ्याक्चरिङ केन्द्रको रूपमा विकास गर्नु, विदेशी लगानी आकर्षित गर्नु, रोजगारी सृजना गर्नु तथा देशको आर्थिक विकासलाई तीव्र बनाउनु हो। मेक इन इन्डिया कार्यक्रमका मुख्य उद्देश्यहरू निम्न छन्। भारतको उत्पादन क्षेत्रमा वृद्धि गर्नु, विदेशी प्रत्यक्ष लगानी आकर्षित गर्नु, युवाहरूका लागि ठूलो मात्रामा रोजगारी सृजना गर्नु, भारतलाई विश्व उत्पादन केन्द्र बनाउनु, आधुनिक प्रविधि र श्रेय विकासलाई प्रोत्साहन गर्नु, इज अफ डुइङ बिजनेस सुधार गरेर उद्योग खोल्न सजिलो बनाउनु। यस अभियान अन्तर्गत 25 भन्दा बढी क्षेत्रलाई प्राथमिकता दिएको छ। तीमध्ये अटोमोबाइल, इलेक्ट्रोनिक्स, रक्षा उत्पादन, औषधि उद्योग, कपडा उद्योग, रेलवे, सूचना प्रविधि, नवीकरणीय ऊर्जा आदि प्रमुख छन्। मेक इन इन्डियाले भारतको औद्योगिक क्षेत्रमा केही महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। भारत विश्वको दोस्रो ठूलो मोबाइल फोन उत्पादक देशमध्ये एक बनेको छ। विदेशी लगानीमा उल्लेखनीय वृद्धि भएको छ। इलेक्ट्रोनिक्स, रक्षा तथा अटोमोबाइल क्षेत्रमा उत्पादन वृद्धि भएको छ। भारतको इज अफ डुइङ बिजनेस सूचनाङ्कनमा सुधार आएको छ। रेलवे, मेट्रो तथा रक्षा सामग्री उत्पादनमा भारत आत्मनिर्भर बन्दै गएको छ। निष्कर्षमा भन्नुपर्दा, मेक इन इन्डिया भारतको आर्थिक तथा औद्योगिक विकासका लागि महत्त्वपूर्ण अभियान हो। यसले भारतलाई आत्मनिर्भर तथा उत्पादनमुखी अर्थतन्त्रतर्फ अगाडि बढाउन सहयोग गरेको छ। यद्यपि केही चुनौतीहरू अझै बाँकी छन्। उचित नीति, लगानी प्रविधि तथा दक्ष जनशक्तिको विकास मार्फत भारत विश्वस्तरीय उत्पादन केन्द्र बनेको बन्ने सम्भावना बलियो देखिन्छ।
1: दम है तो रोक के बता शेखावत, रोक लिया तो छोड़ देगा मैं सिंडी।

0: श्रोताहरू, अब प्रस्तुत छ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। सरकारले विकसित भारत जीरामजी अधिनियम 2025 अन्तर्गत व्यापक जनपरामर्शको लागि मसौदा नियम प्रकाशित गरेको छ। ग्रामीण विकास मन्त्रालयले भनेको छ, कोही पनि व्यक्ति, हितधारक, संगठन

0: संस्थाले 21 जुलाईसम्म मसौदा नियमहरूमाथि आपत्ति अथवा सुझाव प्रस्तुत गर्न सक्नेछन्। स्वास्थ्य अनि परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले भन्नुभएको छ कि स्वास्थ्य सेवा अवसंरचनासितै स्वास्थ्य विशेषज्ञहरू अनि चिकित्सा पेसावरहरूको प्रशिक्षण पनि धेरै महत्त्वपूर्ण छ। उहाँले हिज नयाँ दिल्लीमा राष्ट्रिय चिकित्सा विज्ञान बोर्डको 23 दीक्षान्त समारोहलाई सम्बोधित गर्दै हुनुहुन्थ्यो। श्री नड्डाले भन्नुभयो, चिकित्सक स्वास्थ्य सेवा प्रणालीको सफ्टवेयर हो, जबकि अवसंरचना अनि अन्य सुविधाहरू राष्ट्रको हार्डवेयर हो। स्वास्थ्य मन्त्रीले भन्नुभयो कि युवा चिकित्सकहरूको विशेषज्ञता, नवाचार अनि प्रतिबद्धता देशको स्वास्थ्य सम्बन्धी चुनौतीहरूको समाधान गर्ने अनि देशभरिमै स्वास्थ्य सेवा प्रणालीहरूलाई बलियो बनाउनमा महत्त्वपूर्ण भूमिका निभाउनेछ। उहाँले भन्नुभयो, स्वास्थ्य क्षेत्र अनि स्वास्थ्य भारतको परिकल्पनाले विकसित भारतको लक्ष्य प्राप्त गर्नमा प्रमुख भूमिका निभाउनेछ। राष्ट्रिय चिकित्सा विज्ञान बोर्डको बारेमा श्री नड्डाले भन्नुभयो कि संस्थानले एक बलियो ब्रान्ड बनाएको छ, यसले स्वास्थ्य सेवामा पेशावर दक्षता अनि विश्वसनीयताको प्रतिनिधित्व गर्दछ। राष्ट्रपति द्रौपदी मुर्मूले भोलि सोमबार नागरिक अलङ्करण समारोह वर्ष 2026 को लागि पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। यस अवसरमा आकाशवाणीसे पिपल्स पद्म श्रृङ्खला अन्तर्गत 16 कार्यक्रम प्रस्तुत गरिनेछ। यस श्रृङ्खलामा पद्म पुरस्कार विजेताहरूको कार्य अनि जीवनको बारे जानकारी दिइनेछ। यसको प्रसारण भोलि आकाशवाणी गोल्डमा गरिनेछ। यसलाई न्युज अन एआर एप अनि न्युज अन एआर अफिसियल युट्युब च्यानलमा पनि सुन्न सकिनेछ। श्रोता आज अनि भोलि बिहान 9:10 आकाशवाणीसित जोडिरहन अनुरोध गरिएको छ। मेघालयमा लोक सेवा प्रसारकको रूपमा आकाशवाणीको 90 वर्ष पूरा भएको उपलक्ष्यमा सिलङको राज्य सम्मेलन कक्षमा हिज सङ्गीत सन्ध्याको आयोजना गरियो। आकाशवाणी सिलङ र आकाशवाणी पूर्वोत्तर सेवाद्वारा संयुक्त रूपमा आयोजित यस कार्यक्रममा मेघालयका प्रमुख कलाकारहरू र ब्यान्डहरूले प्रस्तुति दिएका थिए। कार्यक्रमका मुख्य अतिथि मेघालयका प्रधान सचिव फ्रेडरिक रोय खार्कोकोङ्गरले आकाशवाणीको भूमिकालाई उल्लेख गर्नुहुँदै भन्नुभयो कि यो एक महत्त्वपूर्ण उपलब्धि हो। आकाशवाणीको प्रसारण देशको 90%भन्दा अधिक भौगोलिक क्षेत्रमा हुँदछ। उहाँले भन्नुभयो कि प्रसारण, प्रिन्ट, इलेक्ट्रोनिक्स मिडिया र अनलाइन मिडियाका अनेकौँ विकल्पहरू भए तापनि आकाशवाणीको विश्वसनीयता र दिगो खबरहरूमा अधिक भरोसा गरिन्छ। प्रधान सचिवले उदयमान प्रतिभा र सङ्गीतकारहरूका लागि मञ्च तयार गर्ने श्रेय आकाशवाणी र दूरदर्शनलाई दिनुभयो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ र इजरायलसित बातचितपछि इरानसित एक सम्झौतामाथि धेरै हदसम्म सहमति बनिसकेको छ। उहाँले सम्झौतामा होर्मुज जलडमरूमध्य खोल्ने विषय पनि सामेल रहेको बताउनु भएको छ। श्री ट्रम्पले भन्नुभयो कि सम्झौताको अन्तिम पक्षहरू अनि विवरणहरूमाथि चर्चा जारी छ अनि चाँडै नै यसको घोषणा गरिनेछ, तर उहाँले सम्झौताको समय सीमाबारे कुनै स्पष्ट जानकारी दिनुभएन। कङ्गोमा इबोला प्रकोपको कारण अहिलेसम्म 204 मानिसहरूको मृत्यु भएको छ। अफ्रिकी सङ्घका स्वास्थ्य एजेन्सीले हिजो चेतावनी दिएको थियो कि कङ्गो र युगण्डाको अतिरिक्त अफ्रिकाका अन्य देशहरूमा पनि इबोला भाइरस फैलिने खतरा रहेको छ। रेड क्रसले बताएको छ कि कङ्गोमा रेड क्रसका 3 स्वयंसेवकहरूको पनि यस सङ्क्रमणको कारण मृत्यु भएको छ। गुरविन्दर सिंहले फेडरेसन कप एथलेटिक्स प्रतियोगितामा पुरुषहरूको 100 मिटर स्पर्धामा स्वर्ण पदक जितेको छ। उनले 10.09 सेकेन्डको नयाँ राष्ट्रिय कृतिमानको साथ यो उपलब्धि हासिल गरेका हुन्। गुरविन्दरको पछिल्लो कृतिमान 10.17 सेकेन्ड रहेको थियो। यसको साथै गुरविन्दरले राष्ट्रमण्डल खेलहरूको लागि क्वालिफाई गरेका छन्। अनिमेष कुजुरले 10.20 सेकेन्डको साथ रजत पदक जितेका छन् भने प्रणव प्रमोदलाई 10.29 सेकेन्डको साथ कांस्य पदक प्राप्त भएको छ। आइपिएल क्रिकेटमा लखनऊमा खेलेको म्याचमा हिज पन्जाब किङ्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले पराजित गरेको छ। प्रतियोगितामा आज 2 म्याच खेलिनेछ। मुम्बई इन्डियन्सको भिडन्त राजस्थान रोयल्ससँग मुम्बईको वानखडे स्टेडियममा अपराह 3:30 सुरु हुनेछ। दोस्रो म्याच कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स माझ हुनेछ। यो म्याच कोलकाताको इडन गार्डन्समा साँझ 7:30 सुरु हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो। आकाशवाणी खरसाङको प्रादेशिक समाचारको साथमा बिहान 9:25 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि पुनः स्वागत छ श्रोताहरू। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब क्रममा सुनाइरहेका छौँ केही हिन्दी फिल्मी गीतहरू।

0: मेघालय पश्चिम बंगालको निम्न हिमालय क्षेत्र अनि सिक्किमको केही भागहरूमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। मुख्यमन्त्री पश्चिम बंगालमा आयुष्मान भारत योजना यसै वर्ष जुलाईदेखि सुरु हुनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डासित एक भर्चुअल बैठकपछि हिजो कोलकातामा यो घोषणा गर्नुभयो। राज्यको स्वास्थ्य योजना स्वास्थ्य साथी अन्तर्गत वर्तमानमा रहेका लाभार्थीहरूलाई आयुष्मान भारत योजनामा सामेल गरिनेछ। कालिम्पोङ अनि अलिपुरद्वारमा चाँडै मेडिकल कलेजको निर्माणका लागि प्रारम्भिक प्रक्रिया सुरु हुनेछ। राज्यमा स्वास्थ्य क्षेत्रमा धेरै विकास गरिने तथा केन्द्र सरकारको स्वास्थ्य सुविधाहरू जस्तै स्वास्थ्य मन्दिर, टिबी उन्मूलन, बालबालिकाहरूका लागि सर्भाइकल क्यान्सर टिकाकरण, कुष्ठरोग उन्मूलन सहित अन्य धेरै योजनाहरू सुचारू हुनेछ। यो जानकारी मुख्यमन्त्री शुभेन्दु अधिकारीले दिनुभएको हो। उहाँले भन्नुभएको छ, राष्ट्रिय स्वास्थ्य मिसन अन्तर्गत केन्द्र सरकारले 2,103 करोड रुपियाँ स्वीकृत गरेको छ र यसमा 500 करोड रुपियाँ स्वीकृत दिएको छ। साथै यसमा 500 करोड रुपियाँ केन्द्र सरकारले प्रदान गरिसकेको पनि उहाँले बताउनुभयो। उहाँले हालै दिल्लीमा केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डासित कुराकानी गरी यो रकम स्वीकृत गरेको बताउनुभयो। आयुष्मान भारत योजना अन्तर्गत 676 करोड रुपियाँ स्वीकृत गरेको जानकारी पनि मुख्यमन्त्रीले दिनुभयो। उहाँले स्वास्थ्य क्षेत्रमा एउटा युगान्तकारी परिवर्तन हुने बताउनुभयो। उहाँले उत्तर दिनाजपुर तथा आसनसोलमा पनि मेडिकल कलेजका लागि जमिन सम्बन्धित प्रक्रिया सुरु गरिने बताउनुभयो। उत्तर बङ्गालका सांसद तथा विधायकहरूसित परामर्श गरी एम्स कहाँ निर्माण गरिने त्यसलाई तय गरिने उहाँले बताउनु भएको छ। कोलकाताको प्रसिद्ध सल्ट लेक स्टेडियम बाहिर निर्माण गरेको एक विवादित मूर्तिलाई तोडिएको छ। त्यस मूर्तिमा शरीर काटिएको 2 खुट्टाहरू मात्र रहेको थियो अनि त्यसमाथि एउटा फुटबल बनाएको थियो। यसै महिनाको प्रारम्भमा पश्चिम बङ्गालका खेल मन्त्री निशित प्रमाणिकले यसलाई हटाउने घोषणा गर्नुभएको थियो। 17 मईमा मोहन बगान सुपर जायन्ट्स अनि इस्ट बङ्गाल एफसी बीच इन्डियन सुपर लिग कोलकाता डर्बीपछि प्रमाणिकले यस्तो कुरूप देखिने मूर्तिको कुनै महत्त्व नरहेको बताउनु भएको थियो। भाजपा नेताहरूले यसको सराहना गरेका छन्। उनीहरूले यसलाई कोलकाताको सबैभन्दा कुरूप सार्वजनिक कलाकृतिहरू मध्ये एक रहेको अनि यसमा कहीँ पनि वास्तविक रूपमा बङ्गालीपन नरहेको बताएका थिए। सीमा सुरक्षालाई लिएर भारत र बङ्गलादेश बीच फेरि एकपटक तनाव उत्पन्न भएको छ। पश्चिम बङ्गालको कुचबिहारमा बीएसएफले बङ्गलादेशसँगको सीमामा बार लगाइरहेको छ। यसैले बङ्गलादेश चिन्तित छ। बङ्गलादेशको लाल मनिरहाट क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय सीमा स्तम्भ नम्बर 806 नजिकै बार र स्तम्भ खडा गर्ने प्रयास गरेको आरोप लागेपछि विवाद उत्पन्न भयो। बङ्गलादेश सीमा गार्ड बिजिबीले तुरन्तै यस विकासको विरोध गरे र दुई देशबीचको सीमामा केही समय तनावपूर्ण वातावरण सृजना भयो। यो घटना बिहिबार भएको बताएको छ तर यसको बारेमा जानकारी शुक्रबार बाहिर आयो। बिजिबी अधिकारीहरूका अनुसार उनीहरूले बिएसएफ कर्मचारीहरूले अन्तर्राष्ट्रिय सीमाको धेरै नजिक नयाँ स्तम्भ स्थापना गर्ने तयारी गरिरहेको जानकारी पाए। जानकारी पाएपछि बिजिबी टोली घटनास्थलमा पुगेर काम रोक्यो। बङ्गलादेशी अधिकारीहरूको दावी छ कि अन्तर्राष्ट्रिय सीमा नियमहरू अन्तर्गत सीमाको 150 यार्डभित्र कुनै पनि प्रकारको स्थायी निर्माण वा संरचना निर्माण गर्न सकिँदैन। यस घटनापछि दुवै देशका सीमा अधिकारीहरूबीच सेक्टर कमान्डर स्तरको बैठक भएको थियो। बङ्गलादेशले बैठकमा औपचारिक विरोध दर्ता गरे। यद्यपि यस विषयमा भारतले अहिलेसम्म कुनै आधिकारिक वक्तव्य जारी गरेको छैन तर यो सीमा तनावले दुई देशबीचको सम्बन्धको बारेमा नयाँ छलफल सुरु गरेको छ। हाल स्थिति नियन्त्रणमा रहेको बताएको छ तर पिलर नम्बर 806 भएको घटनाले भारत बङ्गलादेश सीमा सम्बन्धमा नयाँ बहस सुरु गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीको अपिलपछि पश्चिम बङ्गाल शिक्षा विभागका अधिकारीहरूलाई घरबाटै काम गर्ने आदेश दिएको छ। शिक्षा विभागले एक विज्ञप्ति जारी गर्दै अर्को सूचना नभएसम्म सबै बैठकहरू भिडियो कन्फरेन्स मार्फत मात्र सञ्चालन हुने बताएको छ। पश्चिम एसियामा युद्ध जस्तो परिस्थितिको बीचमा प्रधानमन्त्री नरेन्द्र मोदीले खर्चमा संयम र नियन्त्रण गर्न आग्रह गर्नुभएको थियो। अब प्रधानमन्त्रीको सन्देश अनुसार काम गर्दै पश्चिम बङ्गालको भाजपा सरकारले विभिन्न राज्य विभागहरूलाई खर्च कटौती गर्न सल्लाह दिएको छ। पश्चिम बङ्गालका मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीले नागरिक उडानहरूको लागि हाँसिमारा विमानस्थल विस्तार गर्न हरियो सङ्केत दिनुभएको छ। लामो समयदेखि प्रतीक्षित यस निर्णयले सम्पूर्ण डुवर्स क्षेत्रमा कनेक्टिभिटी परिवर्तन गर्नेछ। अलिपुरद्वार र भुटान सीमाबाट मात्र 40 किलोमिटर टाढा रहेको डुवर्सको मुटुमा अवस्थित हाँसिमारामा अब उचित नागरिक हवाई सेवा र नयाँ यात्री टर्मिनल हुनेछ। मुख्यमन्त्रीले हामी डबल इन्जिनको उच्च गतिमा दौडिनेछौँ भन्दै सरकारले आगामी विधानसभा सत्रमा भर्ती नीति सम्बन्धी आवश्यक नयाँ कानुन ल्याउने बताउनुभयो। भर्ती प्रक्रियामा पारदर्शिता ल्याउन राज्य सरकारले चाँडै पश्चिम बङ्गाल विधानसभामा नयाँ कानुन ल्याउने तयार गरिरहेको छ भनी मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिज सियालदामा आयोजित रोजगार मेलालाई सम्बोधन गर्दै यसबारे घोषणा गर्नुभयो। सरकारले आगामी विधानसभा सत्रमा भर्ती नीति सम्बन्धी आवश्यक नयाँ कानुन ल्याउने उहाँले जानकारी दिनुभयो। उहाँले प्रतिस्पर्धात्मक परीक्षामा उम्मेद्वारहरूलाई ओएमआर पानाहरूको कार्बन प्रतिलिपि प्रदान गरिने र यो नियम लागू गरिने बताउनुभयो। कोलकाताबाट सिलगढी फर्केपछि सिलगढीका विधायक शङ्कर घोषले सिलगढी उपविभागीय अधिकारीहरूको कार्यालयमा भएको महत्त्वपूर्ण बैठकपछि सभालाई सम्बोधन गर्नुभयो। बैठकमा जिल्ला प्रशासनका अधिकारीहरू र नगर निगमका भाजपा पार्षदहरू उपस्थित थिए। बैठकपछि बोल्दै उहाँले मुख्यमन्त्रीको निर्देशन अनुसार राज्य प्रणालीमा व्याप्त भ्रष्टाचारलाई नियन्त्रण गर्न जिल्ला प्रशासनले विस्तृत कदम चालेको र भविष्यमा कडा निगरानी स्थापित गरिने बारेमा जानकारी दिनुभयो। आकाशवाणी खरसाङले आज बिहान एउटा म्याराथनको आयोजना गर्यो। भारत सरकारको लोकसेवा प्रसारण आकाशवाणीले देश सेवामा 90 वर्ष पुरा गरेको अवसरमा यो म्याराथन आयोजित गरेको हो। म्याराथन खरसाङको जिरोदेखि सुरु भएर खरसाङ बजारको परिक्रमा गर्दै आकाशवाणी खरसाङ रेडियो स्टेसनमा सम्पन्न भयो। म्याराथनलाई खरसाङका विधायक सोनाम लामाले हरियो झण्डा देखाई रवाना गर्नुभयो। उहाँ स्वयंले पनि म्याराथन दौडमा भाग लिनुभयो। विशेष अतिथिको रूपमा बडी बिल्डर सञ्जय छेत्रीको उपस्थिति रहेको थियो। म्याराथनमा 21 पुरुष तथा 28 महिला धावकहरूले भाग लिएका थिए। पुरुष वर्गमा प्रथम स्थान प्रयास प्रधान, दोस्रो स्थान नर्बु छिरिङ शेर्पा अनि तेस्रो स्थान प्रशान्त छेत्रीले ओगटे। यसरी नै महिला वर्गमा सबिना गिरी प्रथम, रेबिना सुब्बा द्वितीय अनि प्रज्ञा शङ्करले तेस्रो स्थान ओगटे। विजेताहरूलाई स्थानीय विधायक सोनाम लामाले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो। कार्यक्रम निष्पादक राजीव सुब्बा र विशेष अतिथि सञ्जय छेत्रीले सबै प्रतिभागीहरूलाई पदक र प्रमाणपत्र प्रदान गरे। सरकारले विकसित भारत जी रामजी अधिनियम 2025 अन्तर्गत व्यापक जनपरामर्शको लागि मसौदा नियम प्रकाशित गरेको छ। ग्रामीण विकास मन्त्रालयले भनेको छ, कोही पनि व्यक्ति, हितधारक, सङ्गठन वा संस्थाले 21 जुलाईसम्म मसौदा नियमहरूमाथि आपत्ति वा सुझाव प्रस्तुत गर्न सक्नेछन्। आगामी 30 मईदेखि राज्यमा 14-15 वर्षसम्मका किशोरीहरूका लागि सर्भाइकल क्यान्सरको प्रिभेन्टिभ भ्याक्सिनेसन कार्यक्रम सुरु गरिने भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिज 59मा पत्रकार सम्मेलन गर्दै विधाननगर सब डिभिजन अस्पतालबाट यस अभियानको थालनी गरिने जानकारी दिनुभयो। मौसम विभागले असम, मेघालय, पश्चिम बङ्गालको निम्न हिमालय क्षेत्र अनि सिक्किमको केही भागहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। यो समाचार युट्युबमा @AR कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। पश्चिम बङ्गालमा आयुष्मान भारत योजना यसै वर्ष जुलाईदेखि सुरु हुनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डासित एक भर्चुअल बैठकपछि हिजो कोलकातामा यो घोषणा गर्नुभयो। कोलकाताको प्रसिद्ध सल्ट लेक स्टेडियम बाहिर निर्माण गरिएको एक विवादित मूर्तिलाई तोडिएको छ। सीमा सुरक्षालाई लिएर भारत र बङ्गलादेशबीच फेरि एकपटक तनाव उत्पन्न भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अपिलपछि पश्चिम बङ्गाल शिक्षा विभागका अधिकारीहरूलाई घरबाटै काम गर्ने आदेश दिएको छ अनि मौसम विभागले असम, मेघालय, पश्चिम बङ्गालको निम्न हिमालय क्षेत्र अनि सिक्किमको केही भागहरूमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट प्रादेशिक समाचार पुरा भयो। 10 बजी समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि पुनः स्वागत छ। श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा श्रोताहरूलाई सुनाइरहेका छौँ कार्यक्रम मनका कुरा। मनका कुरामा आज सुन्नेछौँ मधुकर लोहनीका मनका कुरा। कार्यक्रमका प्रस्तोता हुनुहुन्छ सञ्जु खवास अनि कार्यक्रम सञ्चालक हुनुहुन्छ उमेश कार्की डोली।

नमस्कार श्रोता वृन्द, कार्यक्रम मनका कुरामा यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तुता मनन तामाङ अनि म कार्यक्रम सञ्चालक सञ्जोग खवास हार्दिक स्वागत जनाउँदछौ। आजको अङ्कमा तपाईँहरू समक्ष गत हप्ता प्रसारित वरिष्ठ एवं लोकप्रिय सङ्गीतकार गायक मधुकर लोहनीका मनका कुरा कार्यक्रमको दोस्रो भाग लिएर आइपुगेका छौँ। यस कार्यक्रमको सहजकर्ता हुनुहुन्छ आकाशवाणी खरसाङका उद्घोषक उमेश कार्की ढोली। आउनुहोस् अब यस कार्यक्रमको रसास्वादन।

0: आज नि श्रोता आजको हाम्रो यो मनका कुरा कार्यक्रममा हुनुहुन्छ साहित्य संगीत अनि कलाको संगम मधुकर लोहनी। यहाँले मेरो गुनासो ट्याक्सी ट्याक्सी सुस्किएर आजम्भरि मेरो जात नै हो गोर्खा र पाइला लगायत थुप्रै एल्बमहरू निकालिसक्नु भइसकेको छ।
1: हजुर
0: है थुप्रै एल्बमहरू यहाँले मैले अघि पनि भने यहाँले थुप्रै प्रकारको गीतहरू गाइसक्नु भइसकेको छ सुगम सङ्गीतदेखि लिएर लोक आधारित गीतहरू अनि पप सङ्गसम्म पनि गाइसक्नु तपाईँको यो गीतमा अनि कतिपय गीतहरू हामी सुन्छौँ क्लासिकल बेस शास्त्रीय सङ्गीतमाथि आधारित गीतहरू पनि हामी थुप्रै सुन्छौँ यहाँको
1: हजुर
0: ए गीतमा यहाँले जुन भ्यारिएसन ल्याउनु भएको छ विविधता ल्याउनु भएको छ नि
1: हजुर
0: यो सोच कसरी आयो कसरी किन यसरी
1: अब यसमा एउटा कुरा म के राख्न चाहन्छु भनेदेखि एउटा भर्सटालिटी भन्ने एउटा कुरा बिचमा आएको थियो त्यस्ता हाम्रो समयमा त्यो भर्सटाइल हुनुपर्छ गायक भएपछि जे पनि गाएको हुनुपर्छ भन्ने कुराहरू आएको थियो हेर्नुहोस् है म खालि आधुनिक गाउने मान्छे न क्लासिकल न पप हो केही पनि अब अरू नगाउने भर्सटालिटी चाहिँ कहाँबाट निकाल्ने भन्ने ल त लु त्यसो भए हौ त्यो भएर चाहिँ त्यो भर्सटालिटीको उपाधिको लागि चाहिँ त्यो लोभले अथवा मानिसलाई चाहिँ के हो भन्दाखेरि सबै कुरो गाएर सुनाइदिउँ न त भन्ने त्यो एउटा उयसले चाहिँ मलाई त्यहाँ प्रेरित गरायो होइन गर्यो त्यो प्रेरित गरेपछि लु त भन्दै गर्दै जाँदाखेरि यस्तो भएको अब पप पनि गाइयो के गाइयो गाइयो
0: हजुर यहाँको सम्बन्ध नेपाली सङ्गीतका एकजना वरिष्ठ गायक है चर्चित गायक भक्तराज आचार्य भजन शिरोमणि भनेर हामी
1: चिन्छौँ
0: उहाँले थुप्रै कालजय गीतहरू उहाँसँग यहाँको विशेष सम्बन्ध रह्यो अनि उहाँले एउटा गीत पनि गाउनु भएको छ अपराध गरेन मैले जुन जसित गीत छ यो सम्बन्ध कसरी भयो यहाँको
1: अच्छा यो के भयो भने मेरो रेकर्डिङ हुँदै थियो रत्न रेकर्ड्समा जो चाहिँ रेडियो नेपालबाटै हुन्थ्यो पछि अलिकति पछि चाहिँ त्यहाँ उता मल्टिट्र्याक भनेर त्यही नेपालकै अन्डरमा तर अलिक उतापट्टि त्यो एउटा फाल्टै बिल्डिङमा आयो त्यसमा चाहिँ होइन त्यसमा पछि गरेको थिएँ त्यो ट्याक्सी ट्याक्सी मैले त्यो मल्टिट्र्याकमा गरेको जस्तै के थाहाहरू छ त्यसमा अन्त त्यो मेरो रेकर्डिङ हुँदा हुँदै यो गीतहरू जुन चाहिँ छ यो अपराध गरिनँ मैले सिन्दुरको रङ मन पराउनेले अनि अर्को पिउँदैछु म तितो घोटको यो गीतहरू चाहिँ मैले नारायण दाईको लागि राखेको लौ त भन्नु भने है नारायण दाईसँग अच्छा अलिकति त्यहाँ चुडिएर हामी यतापट्टि छौँ नारायण दाईसँग भेट भयो रेडियोमै भेट भयो भेट भएपछि मैले भने नारायण दाई म त्यति बेला अब भुटानबाटै गएको मान्छे हो म त भुटानबाट आएको एक दुईवटा तपाईँले गाउनुहुन्छ मैले शब्द सङ्गीत गरेको छु भन्दा अरे गाउने नि किन नगाउने अच्छा भोलि नातिकाजीको रुममा गीत सुन्छु म भोलि भोलि सुन्छु म भने हुन्छ भने अब पर्सि म हिँड्नेवाला है फेरि अब आउनेवाला टिकटहरू तयार छ अब हो ल त भनेर पर्सिको दिन आउने मान्छे भोलिपल्ट म गएँ रेडियो गएँ आउँदैन फेरि त्यो घरमा के भनेको थियो भनेदेखि आज चाहिँ ठिक टाइममै आउनु है नानी पर्सि तपाईँ जाने आज चाहिँ एकदमै त्यो के अरे सँगै बसेर हामी खानुपर्छ भन्ने कुराहरू भयो अन्त गएँ नारायण दाई छैन आएको छैन 12 बजी छैन 12:30 भयो छैन अब त म त निक्लिनु पर्यो अन्त त्यहाँ एकजना भाइ छ राम गुरुङ अहिले त्यो मान्छे खोइ बित्यो भन्ने कुराहरू सुन्छु उनलाई मैले भनिराखेँ अच्छा राम यसो गर भरे नारायण दाई आएपछि चाहिँ म आएको थियो दाजु गयो भनेर भनिदिनु ल भनेर हुन्छ दाई भनेर भन्यो म निक्लेँ निक्लेर हामी जस्तो खाना बस्यौँ त्यस्तै त्यो मान्छे तल आइपुगे तल आइपुगे अन्त त्यो घरको काम गर्ने केटी गएर दरवाजा खोलिदियो खोलिदिएपछि ए दाई मधुकर दाईलाई सोध्नु हुँदैछ भन्यो अन्त भन्यो भने माथिबाट अन्त को हो भन्यो भने म दाई राम भन्यो भने ए अन्त माथि नै आऊ न भन्यो माथि आयो अन्त जस्तो तपाईँ निक्लिनु भयो 15 मिनट पछाडि नारायण दाई आउनुभयो उहाँले फोन नम्बर दिनुभएको छ भनेर हत्केलामै लेखेर लिएर आएको रहेछ अन्त अब अहिले के गर्नु अब कति बेला भेट्ने त दाईसँग भन्ने कुराहरू त्यहाँबाट 7 बजीदेखि मैले कल गरेको हेर्नुहोस् है 7 बजी गरेँ छैन दाई आएको छैन पेमाला भाउजूले उठाउनुहुन्छ 8 बजी गरेँ आएकै छैन 9 बजी गरेँ अन्त भाउजूले भन्नु पनि भयो खोइ नानी दाईको त यस्तै हो त उसको त ठेगानै हुँदैन कति बेला आउने के आउने भनेर अन्त एकरै फोन गर्दाखेरि भाउजू तपाईँलाई केही पिर पऱ्यो कि भने होइन होइन परेको छैन केही भएको छैन म जस्तो दाइ आउँछ त्यस्तै म भनिदिन्छु ल भनेर भन्यो हुन्छ भने दस बजे पनि एकचोटि गरिहेरेँ हो होइन बाबा आइपुगाले कि बुढो हो भनेर छैन आएको छैन ए लु त त्यसो भयो भनेर त्यति बेला त्यो ल्यान्डलाइन मात्र थियो ख्याप्राके राखेँ ल भनेर भोलिपल्ट म यता चलिदिएँ चल्दै पछि गाउँला नि त भनेर तर अब यस्तो मेरो लकमा नभएको या त दाईको लकमा नभएको अब त्यो पनि भन्नु सकिएन अन्त म आएर कति छ सात महिना पछाडि त बुढो त चलिदिएको नि त हिजो अस्ति छोडेर आएको मान्छे छ महिना पछाडि भित्र चलिदियो त्यो भएर गएको
0: त्यो पनि एउटा तपाईँको हो एउटा इच्छा पुरा हुन सकेन ढुकढुकी
1: हजुर अन्त अब नेक्स्ट टाइम के हो भने फेरि अर्को उयसमा म त जै बस्नु पर्थ्यो जै बस्थेँ अन्त भक्त दाईसँग चाहिँ पहिल्यै चिना परिचय भएको ऊ पनि यताकै मान्छे हो नि त खासमा चाहिँ यहाँ डुवर्सको मान्छे रहेछ अब अन्त त्यो भित्तामा ऊ चाहिँ बिहानै अब बिहानै जुटिन्थ्यो त्यो ठन्डा महिना थियो रेडियोकै यता भित्तामा घाम तापिरहेको थियो म सट्टै बस्नु बित्तिकै ए मधुकर भाइ एकछिन आउनुहोस् न भन्यो म गएँ अन्त बातचित गऱ्यो अन्त फेरि यता क्यान्टिनमा केटाहरू हेरिरहेको छ मलाई ए आइज न यहाँ चिया खानु आइज न पहिला भन्दा पर्खिनु एकछिन बात मारौँ त्यो सबै बात मार्दै थिएँ अन्त भाइ भोलि मेरो डेट छ एउटा गीत छ भने गाउँछु नि भने यसो सोच हुन्छ गाउनुहोस् म दिन्छु भने अन्त के गरौँ त कहाँ सिकौँ भन्यो अन्त सिक्नुको लागि चाहिँ मेरै घरमा आइदिनुहोस् न भन्ने रिक्वेस्ट गरेँ मेरै घरमा आइदिनुहोस् भन्नु ल हुन्छ भनेर अन्त साथीले मलाई लगेर गयो बाइकमा लगेर गएर त्यही बेलुका उसलाई सिकाएको यो अपराध गरिनँ अपराध गरिनँ भोलिपल्ट उसले रेकर्डिङ पनि गरेको रेकर्ड पनि गरेको छिटो सिक्यो उसले तर एउटै के भन्यो त्यो सी माइनरको गीत थियो उसले बी माइनरबाट गायो अलिकति घटाएर गायो अन्त जे होस् तर चित्त बुझ्दो गायो उसले गायो अब त्यही गीत अर्कोले पनि गाउँदैछ अब अहिले निक्लिसक्यो निकाल्दैछ अब त्यो भिजुलाइज के हाबीजाबी गर्दै होला उसले फेरि सिसार्पमा गाउँदैछ यो भाइले चाहिँ सिसार्पमा गाउँदैछ ठिकै छ जो जसले गाउँछ गाउनु एउटा सिक्किमको भाइले पनि गाइसकेको छ त्यो सुमन श्री भनेर सुमन घिमिरी हो त्यो मान्छेले पनि गाइसक्यो
0: यहाँले जवानीमा
1: हजुर
0: आफ्नो भोइसमा
1: हजुर
0: सँगसँगै स्त्रीको आवाजमा केटीको आवाजमा पनि सँगसँगै
1: हो गाए त हो मैले गाउँथेँ गाउँथेँ गाएको हो पनि मैले केटीको आवाजमा पनि गाउँथेँ मतलब त्यो के अरे मेल फिमेल दुईवटा गाउँथेँ मैले गाउँथेँ
0: कहिलेदेखि छोड्नु भयो
1: त्यो तर त्यसरी एक दुईचोटि गाएँ होला त्यहाँबाट गाइनु मलाई त्यो गाउनु बाबा हुँदै न नगाउनु यस्तो भने यसको केही मतलब छैन भनेपछि त्यहाँबाट त बिस्तारै हराउँदै पनि जाँदो रहेछ क्या
0: यहाँले यसो भन्नुभएको थियो नि सङ्गीत चाहिँ सबैभन्दा सजिलो छ अनि सङ्गीत सबैभन्दा सुन्दर पनि छ र सङ्गीत सबैभन्दा गाह्रो पनि
1: गाह्रो पनि छ
0: गाह्रो शब्दले
1: यो
0: है कलाकारलाई
1: कसरी तपाईँले यो बटुल्नु भयो म त अचम्म लागिरहेछ
0: हुँदैन कलाकारमा धन सम्पत्ति पनि हुँदैन भनेर
1: पक्कै हुँदैन
0: सङ्गीतलाई किन सबैभन्दा सजिलो र सबैभन्दा सुन्दर सबैभन्दा गाह्रो पनि भन्नुभयो
1: साह्रो गाह्रो पनि हो पक्कै हो नि त त्यो मैले जो भने सायद मनन गर्ने मानवहरूले मनन गर्नुहुन्छ र यो कुरो साँचो हो भन्ने अब सङ्गीत गर्नु मन लाग्छ उसलाई आउँदैन अब के भन्नु कति साह्रो रहेछ
0: हजुर हजुर
1: हेर्नुहोस् है है अब कतिले सल्लाह लगाइदिन्छ हो त्यही गीत मजाले गाउँछ आफूलाई सुन्नु मजा आउँछ अब आफूले कोसिस गरे हुँदैन त्यो साह्रो पनि छ त्यसको लागि त अध्ययन गर्नु पऱ्यो त्यसको लागि त अभ्यास गर्नु पऱ्यो है त्यो अभ्यास गर्नु पऱ्यो दिन रात लाउनु पऱ्यो नि त तर मैले त त्यस्तो गर्नै परेन नि त सल्लाह आइहाल्ने हो एकताल सुन्यो त्यति बेला खालि त्यो गीत सुन्ने त्यो अर्को विधि थिएन रेडियो मात्रै हो
0: तपाईँले पनि रेडियोबाटै सुन्नु
1: रेडियोबाट रेडियो अब आज आयो होइन आज आयो आउनु बित्तिकै मन पर्यो नि त अन्त आज मुखडा मात्रै सिक्यो अर्को पालि पर्ख्यो पर्ख्यो फेरि अर्को पालि अन्तराको के भनेको छ जग्गा जग्गा त आफ्नै शब्दहरू जोडिदिन्थेँ म त त्यो कसले याद गर्छ र त्यो ट्युनिङ चाहिँ थाहा भएपछि त आफ्नै शब्दहरू जोडि हिन्दीमा है हिन्दीमा हो आफ्नै शब्दहरू जोडिदिन्थेँ म त्यसो गर्थेँ त हो त्यस्तो पनि बित्यो जिन्दगीमा
0: यहाँको यस्तै सम्बन्ध चर्चित गायकहरू जस्तो ओम विक्रम विष्ट
1: हजुर
0: सिस्टरहरूसँग पनि यहाँको सम्बन्ध छ?
1: हजुर छ, राम्रै हजुर।
0: उहाँहरूले पनि तपाईँको गीतहरू गाइसकेका
1: गाइसकेका छ
0: होइन? कतिवटा जस्तो गीतहरू गाइसकेँ यहाँले?
1: सबैले एक एकवटा मात्र गीत गाएको छ गाउनु चाहिँ, किनभने अब हामी म उता भुटानतिर बस्ने मान्छे, त्यहाँ दुई चार दिन बसेको, त्यो दुई चार दिनभित्रमा ज जसले जे जे माग्छ दिन्थे हो, अन्त ओमलाई पनि त्यसरी दिएको। अन्त अहिले चाहिँ अब काठमाडौँ बसेको निकै भयो भनौँ,
0: लगाउनु
1: हजुर अहिले चाहिँ म काठमाडौँमै छु, सबैको आग्रह भएर त्यहाँ भाइहरू मेरो चेलाहरू भनौँ न, मेरो चेला भाइहरू राम्रो राम्रै गाउने भाइहरू पनि हुनुहुन्छ,
0: सङ्गीत सिकाउँदै हुनुहुन्छ
1: हजुर, तर म त्यो काँचोहरूलाई चाहिँ सिकाउँदिनँ, अलिकति पाकिसकेकोहरू अलिकति गाउने अलिकति सङ्गीत बुझ्ने उहाँहरूलाई, नभए त अब त्यो
0: दीप श्रेष्ठले
1: हजुर
0: एउटा सङ्गीतको ठुलो पोस्टर हो भनेको छ यहाँलाई, सङ्गीतको युनिभर्सिटी
1: है भन्यो भन्छन् उहाँले, खै
0: तपाईँसित सङ्गीत मात्र होइन धेरै कुरो सिक्नुपर्छ भनेर उहाँले भन्नुभएको छ, तपाईँलाई सङ्गीतको युनिभर्सिटी
1: उहाँले त्यो भनेको हो, उहाँले गर्वसाथ भन्नुभएको थियो यो पनि मलाई लाग्छ हो।
0: हजुर
1: उहाँ दुईचोटि आउनुभयो होला म कहाँ, उहाँले एउटा गीत गाउनुभयो मिठो गाउनुभएको छ, जे होस्
0: एकजना शिवशङ्कर थापा एकजना चर्चित गीतकार हुनु
1: ए हजुर हजुर
0: चर्चित गीतकार धेरै गीतहरू लेख्नु
1: यता झापातिरको पो हो कि उहाँ जस्तो लाग्यो हो कि
0: हजुर उहाँले यहाँलाई स्वरमा फ्लेक्सिबल भएको यहाँको स्वरमा फ्लेक्सिबिलिटी छ र गीत मिठास भन्न सक्ने उहाँकोमा अदित्य कलाकार भनेर भन्नुभयो अनि मधुकर लोहनीको अनुहारमा गीत गायनले गोपाल यञ्जनको सम्झना गराउँछ भन्दैछ र यहाँलाई गायक सङ्गीतकार गीतकार मात्र नभनेर साहित्यकार पनि हुन् भनेर भन्नुभएको छ उहाँले है साहित्यकला र सङ्गीतको त्रिवेणी मधुकर लोहनी भन्नुभएको छ
1: हजुर उहाँले अब त्यो अनुभव गर्नुभयो उहाँलाई धन्यवाद छ। गोपाल दाई जस्तो अब गोपाल दाईले म पर्सनल्ली चिन्ने मान्छे हो, उहाँको ठुलो इच्छा थियो मेरो एउटा एल्बम मधुकर तिम्रो एउटा एल्बम चाहिँ मेरो तर्फबाट हुन्छ है भन्ने, तर त्यो पनि हुनु सकेन किनभने म उहाँ बस्ने हो, एकचोटि बम्बईमा भेट भएको थियो गोपाल दाईसँग, उहाँ होटलमा बस्नुभएको रहेछ, अन्त यहाँ मलाई केटाहरूले युजिनहरूले भन्यो हौ गोपाल यञ्जन लगाएको रहेछ तिम्रो उताको मान्छे म जान्छु भनेर उहाँ भेट्नु गएको थिएँ, उहाँसँग एकछिन त्यो भेटघाट भयो जम्का भेट भयो हार्मोनियमहरू बजाएर यताउति गरेर फर्स्ट टाइम थियो मेरो पनि उहाँको पनि, उहाँ पनि छक्कै पर्नुभयो त्यो क्या त
0: तपाईँको आवाज
1: हजुर छक्कै पर्नुभयो भनौँ न अब त्यो यसो हेर्दाखेरि मैले छक्कै पारेँ भन्नु खोजेको त होइन तर उहाँको त्यो झस्काईहरू क्या उहाँ यसरी मलाई हेर्नुभयो त्यो सायद कोहीसँग कोही जस्तो लाग्यो या के भयो त्यो भन्नु सकिँदैन, उहाँले यति नै भन्नुभयो अहिले त अब यहाँ सबै मैले कलाकारहरू ल्याइहालेको छु सबै आफ्नो आफ्नो गीत छँदैछ भने म त यहाँ गीत गाउन आएको पनि होइन जस्तो तपाईँसँग भेटघाट गर्नुको लागि मात्र आएको हो भने, हाम्रो सङ्गीता राणा पनि हुनुहुन्थ्यो तर मैले उहाँ दाई चाहिँ देखिनँ, सायद अर्कै होटलतिर हुनुहुन्थ्यो, अन्त उहाँलाई छुकछुकाउनु भयो क्या त छुकछुकाउनु भयो, हाम्रो किरण प्रधान उहाँसँग भेट चाहिँ भएन तर अब त्यो उहाँहरू पनि जानुभएको थियो अरे भनेर पछि त्यो मादल बजाउने भाइहरूले भने भन्दै थियो मलाई तपाईँले गाउनुपर्ने थियो नि हो भनेर भन्दै थियो, है त म फिल्ममा त म प्रायः गाउँदिनँ पनि, मलाई अफर आएको म फिल्ममा चाहिँ गाउँदिनँ त्यो न सर छ न स्वाद छ हो त्यो

0: एकछिनको त्यो पपुलारिटीले मलाई के हुने हो र मलाई हौ त्यस्तो लाग्यो क्या. मैले थुप्रैलाई पनि भनेको थिएँ क्या, म तै भन्छु यो केटाहरूलाई, काका भन्छु मलाई, म प्यार गरेर प्रेमले भन्छु त भनेर हो. यो फिल्मी गीतहरू गीत गान हो केटा, त्यो आधुनिक गीत गान हो जो पछिसम्म बाँच्छ.
1: यहाँले एक समय जादु पनि देखाउनु भयो नि.
0: त्यो जादु होइन, त्यो जस्ट ह्यान्ड ट्रिक मात्र हो.
1: हजुर,
0: बाबाले गर्नुहुन्थ्यो नि त उहिले, बाबाले मलाई सिकाउनु भएको
1: स्कुल स्कुलमा पनि
0: गरे गरे गरे गरे. त्यति बेला अब के एउटा अब आम्दानी केही थिएन हो, त्यो केही न केही दुई चार पैसा हुन्छ भन्ने, त्यो के भनौँ त्यो झोली बोकेर मागेकै पारा हो त्यो. सिधा सिधा कुरा हो, सिधा सिधा सिधै भन्नु हो भनेदेखि त्यो कटौरा बोकेरै मागेकै पारा.
1: त्यो पनि प्रतिभा हो,
0: प्रतिभा हो, तर त्यो प्रतिभा देखाएर त्यस्तो त अब है
1: निकै समय बितिसकेछ बात गर्दा.
0: हजुर,
1: यहाँले साहित्यलाई पनि अँगालो भयो.
0: हजुर,
1: छ छवटा उपन्यास तयारी पारिराख्नु.
0: अरे यो के हो, मैले बुझिनँ यो कहाँबाट आयो तपाईँसँग. जे होस् तपाईँको जानकारीदेखि म साँच्चै नै अचम्भित छु क्या.
1: हजुर,
0: यो कुरा कसरी तपाईँकोमा आयो, त्यो के भयो भन्नुहुन्छ भने, त्यो उपन्यास मैले किन लेख्नु बाध्य भएँ भन्दाखेरि चाहिँ भुटानमा प्रायः प्रायः राति मलाई निन्द्रा नलाग्ने. अरे अब बिहान अफिसमा जाँदाखेरि हाम्रो नेपालीहरू झाडु लगाइरहेको हुन्थ्यो, त्यहाँ स्विपर बनाइदियो, हेर्नुहोस् है, आफ्टर त्यो एजिटेसन भनौँ न, एक प्रकारको त्यो बिचमा त्यो आएपछि त भुटान छाड्नु पर्यो जस्तो मलाई फिल भयो. होइन, नेपालीहरू चाहिँ किन यस्तो भएको, जहीँ पनि नेपालमा हेऱ्यो त्यस्तै, दार्जिलिङमा हेऱ्यो त्यस्तै, म चाहिँ त्यही मात्रै हेरिबस्नु नि त, आयो यताउति हेऱ्यो, त्यसले गर्दा म त्यो क्या हो बढी चढी पनि म जान्दिनँ हो, केही कुनै पनि जान्दिनँ, खालि आफू मात्रै जिएको जस्तो देख्छ. तर मैले जो देख्छु मेरा साथीभाइ अरूले त्यो देख्दैन रहेछ, मेरो समाजले त्यो नदेख्दो रहेछ. अन्त मैले होइन म लेख्छु भनेर लेख्नु थालेँ, छवटा उपन्यास लेखेको छु, तर अब त्यो पब्लिस भएको छैन, नगर्ने पनि थियो, कसले पढ्छ र अब खै त्यो कहाँ छ अब त्यो पाण्डुलिपि पनि त्यो पनि थाहा छैन.
1: यहाँले स्केचहरू पनि राम्रो गर्नु, चित्रकलामा पनि राम्रो गर्नुहुन्छ.
0: अब राम्रो चाहिँ म भन्नु सक्दिनँ, तर गर्नु चाहिँ गर्छु, त्यो ल्यान्डस्केप गर्छु म, ल्यान्डस्केप भन्छ, त्यो मेरो इच्छा त्यो के हो इच्छा.
1: यहाँ एकदम स्पष्टवादी हुनुहुन्छ.
0: हजुर,
1: जुन सङ्गीत मनपर्छ मन पर्यो, मन परेन मन परेन स्पष्ट.
0: म सिधै भनिदिइहाल्छु, त्यो भन्ने मेरो काम हो. मेरो अघि पहिला मैले भनेको थिएँ, बाबाले के भन्नुभएको थियो भन्दाखेरि, जसले प्रशंसा गर्छ ऊदेखि टाढो बस, जसले चाहिँ कमेन्ट गर्छ उसको छेउमा जा भनेको थियो नि त. अन्त मेरो त त्यही हो, म फोसरो प्रशंसा कसैको पनि गर्दिनँ, कसैको पनि गर्दिनँ. मेरो छेउमा गाउँ छ, अब सबैजना आउँछन्, अब गुरु मान्छन् सबैले, होला त नि म पनि गुरु हुँ भन्ने जस्तो लाग्छ हो. अब उनीहरूले गुरुजी गुरु बा भनेपछि हो कि क्या जस्तो लाग्छ, सिधा के हो मेरो त सिधा कुरो. अन्त लु गीत गाउ सुनाऊ, गाउँछ सुनाउँछ, ठिक छ, ल ल ठिक छ. अन्त मैले लिनुपर्ने हो भने लिन्छु, होइन भने म भन्छु यसो गर, अहिले कहाँ सिक्दैछु भन्दा फल्ला जग्गा सिक्दै, अहिले त्यहीँ एक दुई वर्ष सिक, दुई वर्ष पछाडि आउने भन्छु म सिधा कुरो.
1: मलाई एउटा कहिलेदेखि यहाँको थुप्रै गीत मैले सुनिरहेको छु कि.
0: हजुर,
1: यहाँको गीतमा बढी माया प्रेमका,
0: हजुर,
1: जीवनको एक्लोपनहरू,
0: हजुर,
1: पीडाहरू बेसी देख्छौँ.
0: सही कुरो भन्नुभयो, त्यो पीडा चाहिँ के हो भन्दा, म आफैले बटुलेको पीडाहरू हो त्यो, कसैले दिएको छैन, यहाँ मसिदा भन्छु, कसैले पनि मलाई पीडा दिएको छैन, त्यो म आफै बटुलेको हो र त्यो आफै दुःखी भएर हिँडिरहेको मात्रै हो. यस्तो रहेछ नि त, सङ्गीतको लागि दुःखी हुनु एकदम अनिवार्य छ, जरुरी छ. हेर्नुहोस् है, जसलाई दुख्दैन उसले सङ्गीत गर्नु सक्दै सक्दैन.
1: ल, अन्तमा हामी यहाँले धेरै कुराहरू गऱ्यौँ, हामीले यहाँका धेरै पाटा, जीवनको धेरै पाटाहरूलाई हामीले छुने कोसिस
0: गर्यौँ
1: है. यहाँले थुप्रै कुराहरू पनि इमान्दारीसँगले,
0: हजुर,
1: हाम्रा श्रोताहरू अघि राखिदिनु भयो.
0: हजुर
1: है, जाँदा जाँदै यहाँ हाम्रा श्रोताहरूलाई के भन्न चाहनुहुन्छ, अनि अन्तमा हाम्रो श्रोतालाई कुन चाहिँ गीत सुनाउन चाहनुहुन्छ?
0: हजुर यहाँहरू सबैलाई बोरिङ नमानिकन सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद टक्राउँछु. त्यो धन्यवाद फेरि फोसलो धन्यवाद होइन,

त्यो मधुकर लोनीको हृदयबाट निस्केको धन्यवाद हो र मभन्दा सानोहरूले सुनिरहेको छ भने सबैलाई आशीर्वाद म टक्राउँछु. त्यो आशीर्वाद अहिलेसम्म मधुकरले दिएको आशीर्वाद कतै खेर गएको छैन भने जाँदैन अहिले पनि. जे होस् मैले दिएको होइन, त्यो मेरो परमेश्वरले दिनुभएको त्यो आशीर्वाद हो मेरो माध्यमबाट. म के हो र म भोलि पर्सि निकोर्सी या दुई वर्ष दस वर्ष पछि म चल्दिने हो, तर जो चाहिँ अजर अमर अविनाशी परमेश्वर हुनुहुन्छ उहाँले दिनुभएको आशीर्वाद सबैलाई लागोस्, यो स्टेसनलाई पनि लागोस्, तपाईँहरू सबैलाई त्यो आशीर्वाद लागेको होस्. त्यसो भन्दै बोरिङ नमानिकन सुनिदिनु हुनेहरूलाई त त्यो मैले भनिदिइहालेँ. अब एउटा गीत म अलिकति गाउँछु, जब जब हुन्छु एकान्तको साथी भनेर. अब यो चाहिँ मेरो दुखेसो हो है, त्यो दुखेसो म पोखिदिन्छु, तपाईँहरूले मन पराउनै पर्छ, कहिले काहीँ त जबरजस्ती पनि गर्नुपर्छ, नभए त कहाँ हुन्छ.

0: जय हिन्द।
1: यहाँ सरलाई है मधुकर रोनी सर यसरी आइदिनु भयो, हामीसँग धेरै बात गरिदिनु भयो, यहाँले थुप्रै मिठो मिठो गीतहरू सुनाउनु भयो, जुन चाहिँ अहिले भर्खरै गीत दिनु भयो सुनाउनु भयो है। यो गीत मेरो पनि अत्यन्तै प्रिय गीत हो, मलाई मन परेको, मेरो मनलाई छुएको गीत पनि हो।
0: धन्यवाद
1: दिनु यहाँलाई, हामी धेरै धेरै धन्यवाद र यहाँको सुस्वस्थ एवं दीर्घायुको हामी आकाशवाणीको खरसाङको पक्षबाट यहाँलाई धेरै धेरै शुभकामना बधाईहरू दिने यहाँको दीर्घायुको कामना गरेर राख्दछौँ। र आजलाई पनि हामी यहाँलाई बिदा दिँदै आज नै भन्नुभयो, अब आजको यो मनका कुरा कार्यक्रमबाट म उमेश कार्कीडोली पनि बिदा हुने समय भइसकेको छ र यहाँहरूबाट बिदा बोल्दै अब आजको यो मनका कुरा कार्यक्रम यहीँ समापन गर्दछु र अर्को मनका कुरा कार्यक्रममा फेरि उपस्थित हुनेछौँ। नमस्ते।
2: आदरणीय श्रोताबृन्द, तपाईँहरूले कार्यक्रम मनका कुरा अन्तर्गत लोकप्रिय एवं वरिष्ठ सङ्गीतकार मधुकर लोहनीका मनका कुरा सुन्नुभयो। उहाँका मनका कुरा तपाईँहरूलाई कस्तो लाग्यो? प्रतिक्रिया अवश्य दिनुहोला। आगामी हप्ता फेरि यसै दिन यसै समय अर्का सर्जकको साथमा अर्को मनका कुरा लिएर तपाईँहरू समक्ष फेरि उपस्थित हुनेछौँ। प्रतीक्षा साँच्नुहोला। आजलाई भने बिदा चाहन्छौँ। कार्यक्रम प्रस्तुता मनन तामाङ, सहजकर्ता उमेश कार्किरोली अनि म कार्यक्रम।
3: अब सुन्नुहोस् समाचार।
4: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। स्वास्थ्य अनि परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले भन्नुभएको छ कि स्वास्थ्य सेवा अवसंरचनासितै स्वास्थ्य विशेषज्ञहरू अनि चिकित्सा पेसावरहरूको प्रशिक्षण पनि धेरै महत्त्वपूर्ण छ। उहाँले हिजो नयाँ दिल्लीमा राष्ट्रिय चिकित्सा विज्ञान बोर्डको 23 दीक्षान्त समारोहलाई सम्बोधित गर्दै हुनुहुन्थ्यो। श्री नड्डाले भन्नुभयो, चिकित्सक स्वास्थ्य सेवा प्रणालीको सफ्टवेयर हो, जबकि अवसंरचना अनि अन्य सुविधाहरू राष्ट्रको हार्डवेयर हो। स्वास्थ्य मन्त्रीले भन्नुभयो कि युवा चिकित्सकहरूको विशेषज्ञता, नवाचार अनि प्रतिबद्धता देशको स्वास्थ्य सम्बन्धी चुनौतीहरूको समाधान गर्ने अनि देशभरिमै स्वास्थ्य सेवा प्रणालीहरूलाई बलियो बनाउनमा महत्त्वपूर्ण भूमिका निभाउनेछ। उहाँले भन्नुभयो, स्वास्थ्य क्षेत्र अनि स्वस्थ भारतको परिकल्पनाले विकसित भारतको लक्ष्य प्राप्त गर्नमा प्रमुख भूमिका निभाउनेछ। राष्ट्रिय चिकित्सा विज्ञान बोर्डको बारेमा श्री नड्डाले भन्नुभयो कि संस्थानले एक बलियो ब्रान्ड बनाएको छ, यसले स्वास्थ्य सेवामा पेशेवर दक्षता अनि विश्वसनीयताको प्रतिनिधित्व गर्दछ। रोगीहरूको देखभाललाई बलियो बनाउनका लागि 11 नयाँ पाठ्यक्रम सुरु गरेको उहाँले बताउनुभयो। समारोहमा 26,396 उम्मेद्वारहरूलाई राष्ट्रिय बोर्डको डिप्लोमा अनि डाक्टरेटको उपाधिहरू तथा फेलोसिप प्रदान गरियो। सरकारले विकसित भारत जी रामजी अधिनियम 2025 अन्तर्गत व्यापक जनपरामर्शको लागि मसौदा नियम प्रकाशित गरेको छ। ग्रामीण विकास मन्त्रालयले भनेको छ, कोही पनि व्यक्ति, हितधारक, सङ्गठन वा संस्थाले 21 जुलाईसम्म मसौदा नियमहरूमाथि आपत्ति वा सुझाव प्रस्तुत गर्न सक्नेछन्। कङ्गोमा इबोला प्रकोपको कारण अहिलेसम्म 204 मानिसहरूको मृत्यु भएको छ। अफ्रिकी सङ्घका स्वास्थ्य एजेन्सीले हिजो चेतावनी दिएको थियो कि कङ्गो र युगान्डाको अतिरिक्त अफ्रिकाका अन्य देशहरूमा पनि इबोला भाइरस फैलिने खतरा रहेको छ। रेडक्रसले बताएको छ कि कङ्गोमा रेडक्रसका 3 स्वयंसेवकहरूको पनि यस सङ्क्रमणको कारण मृत्यु भएको छ। पन्जाबमा कपुरथला जेलको ब्यारकमा कैदीहरूले हिजो राति कथित तौरमा हङ्गामा गरी जेलको केही बुनियादी ढाँचाहरूलाई भत्काएको जानकारी प्राप्त भएको छ। यो घटना कैदीहरू अनि विचाराधीन कैदीहरूको बीच झडप भएको पछिको हो। जालन्धर डिभिजनका डेप्युटी इन्स्पेक्टर नवीन सिङ्लाले हाम्रो संवाददातालाई बताएअनुसार स्थिति पूर्ण नियन्त्रणमा छ। केही कैदीले जेलको छतमा चढेर आफ्नो निजी सामानमा आगो लगाएका थिए। घटनामा कुनै पुलिस घाइते भएका छैनन्। घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ, इजरायलसित बातचितपछि इरानसित एक सम्झौतामाथि धेरै हदसम्म सहमति बनिसकेको छ। उहाँले सम्झौतामा हर्मुज जल डम्बरूमध्ये खोल्ने विषय पनि सामेल रहेको बताउनुभएको छ। श्री ट्रम्पले भन्नुभयो, सम्झौताको अन्तिम पक्षहरू अनि विवरणहरूमाथि चर्चा जारी छ अनि चाँडै नै यसको घोषणा गरिनेछ, तर उहाँले सम्झौताको समयसीमाबारे कुनै स्पष्ट जानकारी दिनुभएन। राष्ट्रपति ट्रम्पले भन्नुभयो। सम्झौताबारे इजरायलसित साउदी अरब, संयुक्त अरब अमिरात, कतर, पाकिस्तान, तुर्की, मिश्र, जर्डन अनि बहरिनसित कुरा गरिएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले यसभन्दा पूर्व अमेरिकीहरूमाथि विरोधाभास बयान दिएको आरोप लगाउनुभयो। इरानमा गत 8 अप्रेलमा युद्ध विराममाथि सहमति बनेको थियो अनि त्यसपछि अहिलेसम्म अमेरिका अनि इरानबीच दीर्घकालिक शान्ति सम्झौताको लागि बातचित जारी छ। अमेरिकाले इरानको बन्दरगाहको नाकाबन्दी गरेपछि इरानीले होर्मुज जलडमरुङलाई बन्द गरिदिएको छ। भेनेजुलाकी नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडोले फेरि राष्ट्रपति पदको लागि चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँले भन्नुभयो उहाँ यस वर्षको अन्तसम्म आफ्नो देश फर्किने योजना बनाइरहेकी छिन्। नोबेला विजेता मचाडोले यो कुरा हिज पानामा सिटीमा भेनेजुलाका विपक्षी नेताहरूको साथ बैठकको अवधि भन्नुभएको हो। यो घटनाक्रम व्हाइट हाउसको त्यस फैसलाको 4 महिनापछि अघि आएको हो जसमा अमेरिकाले मचाडोलालाई इक्वालाइन र भेनेजुलाको सत्तारूढ पार्टीका नेता तथा कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसँग मिलेर काम गर्ने निर्णय गरेको थियो। अमेरिकी सेनाले तत्कालीन राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेपछि यो निर्णय लिएको थियो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र वरिष्ठ प्रशासनिक अधिकारीले कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजको प्रशंसा गरेका छन्। इरान युद्धका कारण तेलको मूल्य बढेपछि रोड्रिगेजले भेनेजुलाको तेल उद्योगलाई अमेरिकी लगानीका लागि खुला गरेका छन्। गुरविन्दर सिंहले फेडरेसन कप एथलेटिक्स प्रतियोगितामा पुरुषहरूको 100 मिटर स्पर्धामा स्वर्ण पदक जितेको छ। उनले 10.09 सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमानको साथ यो उपलब्धि हासिल गरेका हुन्। गुरविन्दरको पछिल्लो कीर्तिमान 10.17 सेकेन्ड रहेको थियो। समाचार आकाशवाणीबाट पुरा भयो। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: तो योगेश जी, आपने हमें कॉल किया इस कार्यक्रम में, आपको बहुत बहुत धन्यवाद। फिर भी
1: धन्यवाद,
0: हमें इसी तरह फोन
2: कॉल
0: करते
2: करते
0: रहिए।
2: रहिएगा।
1: जी,
2: जी,
1: जरूर।
2: तो आज आपसे विदा मांग चाहते हैं,
1: हाँ
2: धन्यवाद।
1: जी, धन्यवाद धन्यवाद।
2: योगेश जीले एकदमै राम्रो कुरा भन्नुभयो है। हामीले देखिरहेको कुरा हो है, फेसबुकमा हुन्छ कि कतातिर हुन्छ, हेलमेटहरूतिर भित्र कति साँपहरू यसरी बसिरहेको है, त त्यसहरू चाहिँ हामीले एकदम चेक गरेर लगायो भने चाहिँ एकदमै राम्रो हुन्छ है। त अर्को कलर पनि हुनुहुन्छ हामीसँग, हेरौँ।
0: हेलो,
3: हेलो,
0: हजुर हजुर, नमस्कार।
2: गुड मर्निङ, हेलो,
0: हजुर नमस्कार। एमबी गुरुङजी, यहाँलाई कार्यक्रममा धेरै धेरै स्वागत छ।
2: एमबी गुरुङजी कस्तो हुनुहुन्छ?
3: एक प्रकार ठिकै छु, भन्नु पर्यो।
0: हजुर,
2: तपाईँसँग आज धेरै दिन बाद बातचित गर्न पाउँदा खुसी लागिरहेको छ हामीलाई।
3: हजुर,
2: त एमबी गुरुङज्यू, तपाईँले आजको हाम्रो विषय त सुनिसक्नु भयो होला है?
3: हजुर, आज यो बर्खायामको कुरा।
0: हजुर,
3: यो वर्षायाम भन्ने चाहिँ हाम्रो लागि एकदमै खतरा भन्नु पर्यो।
0: हजुर हजुर,
3: किनभने हामीले योभन्दा पहिले देख्यौँ, अनि त्यसले गर्दाखेरि यो प्राकृतिक प्रकोप भन्ने त हाम्रो हातमा छैन, त्यसले गर्दा कुन दिन के हुन्छ त्यो पनि भन्ने छ कुन दिन, त्यही मुताबिक यो पहिले दिन एकदम वेदर एकदम फ्लक्चुएट भएको जस्तो देखिन्छ। एकछिन घाम लाग्छ, अब घाम लाग्यो भने लाग्छ, फेरि तपाईँको आधा घन्टा बादमै पानी आउन थाल्छ। त्यसले गर्दाखेरि हामीले चाहिँ एकदमै होसियारी हुनुपर्छ। यो बर्खायाम हो, यताउति हिँड्दाखेरि पनि जोगिएर हिँड्नु पर्छ, अनि यो वेदर बारेमा त हामीलाई रेडियोबाट सुनाइरहेको हुन्छ, भोलि कस्तो हुन्छ यो कुरोहरू हामी जानकारीमा पाइरहेको हुन्छौँ, त्यो हेरेर पनि हामीले हिँड्नुपर्छ र एकदमै यात्रा गर्दा होसियार हुनुपर्छ। अनि हाम्रो पहाडतिर चाहिँ यो बर्खायाममा भलबारी आउँछ, त्यसले गर्दाखेरि हाम्रो भलबारी आउने जग्गाहरूलाई पनि याद गर्नुपर्छ, घर छेउछाउको नालाहरू पनि एकदमै त्यसलाई छिटो गरेर काटिराख्नु
0: प्रकारले खोल्दै।
3: अनि अर्को कुरो, विशेष बर्खामा आँगनतिर पुरै झ्यारहरू पकाउँछ नि, त्यसलाई एकदमै हप्तामा एकपल्ट भयो भने सफा गरिरहनु पर्छ, किनभने हाम्रो बर्खा यहाँनिर पहाडी भेग पुरै जुगाहरू पनि आउँछन्, त्यो पनि अब हेर्नै पर्यो। र त्यसले गर्दाखेरि बर्खा यहाँको कुरो ल्याउँदा मलाई एकदम खुसी लाग्यो,
0: हजुर एकदमै। हजुर, यहाँले आफ्नो एकदमै राम्रो अनि महत्त्वपूर्ण यस विषयमाथि पनि आफ्नो पक्ष राखिदिनु भयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद है। यसरी नै हाम्रो कार्यक्रममा आगामी दिनहरूमा पनि फोन मार्फत हामीसित कुराकानी गरिरहनु होला। यहाँलाई धेरै धेरै धन्यवाद, अहिलेलाई हामी चाहिँ बिदा चाहन्छौँ।
2: नमस्ते, शुभ दिन।
0: साथी नै शिखाजी,
2: हजुर, उहाँले एकदमै भन्नु ठिक भन्नुभयो है, हाम्रो घरको वरिपरि पनि अब झार जङ्गलहरू त धेरै नै उम्रिन्छ है, त यस्तो यस बेलामा पनि हामी एकदमै सावधानी
0: रहनु पर्यो।
2: हजुर, सावधान रहेर चाहिँ टाइम टाइममा साफसफाइ गरिरहनु पर्यो।
0: कतिवटा विषालु त्यो किरा फटेङ्ग्रा सापादी पनि आउने गर्छ है।
2: हजुर,
0: यसरी फेरि अर्का श्रोता साथी हामीसित कल गरेर जुम्न लागिरहनु भएको छ। हेलो,
4: मनभरि खोज बोकेर बियो बालेर के गर्नु र, मनभरि खुट बसेर मन्दिर बियो बालेर के गर्नु र, मानवताको हैसियत नै छैन भने धन सम्पत्ति मल भएर के गर्नु र, जाँदा बिएटिएम लाने होइन। नमस्कार।
0: नमस्कार,
2: हामीले त तपाईँलाई त चिनिसक्यौँ है, भए पनि हाम्रो श्रोताहरूको निम्ति एकपल्ट तपाईँको परिचय दिनुहोस् न।
4: हजुर, तपाईँहरूको नियमित श्रोता थर्डमो मिरिक निगालीबाट कल्याण राई बोल्दैछु।
0: हजुर कल्याणजी, यहाँले जुन तरिकाले हामीलाई मिठो यो सुनाउनु भयो सायरी है, पक्कै पनि यहाँले हामीलाई यसरी नै सधैँ मिठो सायरीबाट नै तपाईँको कुरा यसरी राख्नुहुन्छ, र आजको कार्यक्रममा भने हामीले यो बर्खायामको विषय लिएर आएका छौँ, र यो
4: बर्खायाममा
0: के कसरी हामी सचेत बस्नुपर्ने हो, कस्ता सुविधा असुविधाहरू हुन्छन्, र ती कुराहरूबाट चाहिँ हामीले कसरी जोगिनुपर्ने हो भन्ने विषयमाथि आज हामी चर्चा गरिरहेका छौँ।
2: तपाईँको यस विषयमा के छ है?
4: हजुर हजुर, यो चाहिँ हामीले बर्खामा अब

0: एकदमै सावधान बस्नुपर्ने चाहिँ अब यो मेसिनहरूले घरको छेउछेउको जो झोडा नालाहरू चाहिँ व्यवस्थित गर्नुहोस् है, यो चाहिँ एकदमै हो। त्यहाँबाट चाहिँ हामीले चाहिँ अब घर वरिपरि सफा झार जङ्गल पनि राख्नु हुँदैन, किनभने त्यहाँबाट मस्किटोहरू मच्छरहरू एकदमै आउँछ। अहिले फेरि हाम्रो चाहिँ के छ भने चाहिँ हाम्रो अलिकति यो सुँगुर पाल्ने दाजुभाइ दिदीबहिनीहरूले अब यो पशु प्राणी पाल्नेहरूले चाहिँ अलिकति याद गर्नुहोस्, त्यहाँनिर चाहिँ त्यो मैला एकदम गनाइराखेको हुन्छ कि, त्यसले गर्दा चाहिँ त्यो दिसा पिसा उसले गरे घर एकदम राम्रोसँगले चाहिँ व्यवस्थित गर्नुपर्छ, धोई पखाली गर्नुपर्छ। त्यहीँबाट आउँछ हाम्रो डेङ्गु, यो स्वाइन फ्लू, यो इन्फ्लुएन्जाहरू भन्ने मस्किटोहरू चाहिँ त्यहाँबाट विषालु विषालु मस्किटोहरू त्यहाँबाट आएर चाहिँ हामीलाई चाहिँ त्यसले असर गरिरहेको हुन्छ, भाइरसहरू लिइरहेको हुन्छ, त्यो कुराहरू चाहिँ बुझ्नुपर्छ। अन्त हाम्रो के भने चाहिँ अब हाम्रो अहिले त्यहाँ एउटा फेरि प्रविधिहरू चाहिँ के त्यस्तो छ भने चाहिँ कुकुरहरू पनि त्यो बाटो बाटो डुलाएर बाहिर बाहिर त्यो दिसा पिसा गराइदिने रोडको छेउ, त्यो हामीले यहाँ ध्यान दिनुपर्छ। अन्त हामीलाई यो अहिले म जहिले पनि भन्छु डाइपर हाम्रो कतिवटा सानो यो चेरी प्याडहरू हुन्छ खोला छेउछेउ लगेर फ्याँकेको हुन्छ, यो कुराहरूले पनि हामीलाई मैलाहरू एकदमै भाइरस ल्याइरहेको हुन्छ। म जहिले पनि भन्छु त्यो मलाई अलिकति विश्वास लाग्छ, त्यो कुरा दुख्छ। शौचालय चाहिँ कहिले पनि हामी खोलामा नहालौँ, त्यसले गर्दा तपाईँलाई त राम्रो हुन्छ तर त्यसले त लाखौँ करोडौँ मान्छेलाई त नराम्रो गरिरहेको हुन्छ, त्यसले गर्दा हामीले मतलबी हामी स्वच्छ पञ्चे नदेखौँ। यो मैले त कति उयो पनि राखेको छु, यो वाचहरू पनि गर्छु त्यस्तो कुराहरूलाई, किनकि त्यो आफ्नो घरको चाहिँ लिएर चाहिँ त्यो अरूको घर छेउतिर त्यो खोलाको छेउतिर लिएर फ्याँक्नेहरू त्यो झाडीतिर झोडाहरूतिर त्यो प्रविधिहरू चाहिँ नगरौँ प्लिज। आफ्नो र अरूलाई चाहिँ हामीले चाहिँ एउटै सम्झिनुपर्छ, किनभने आफ्नो मात्रै राम्रो भएर हुँदैन, सर्तपन हामी हुँदैन, किनभने आफूलाई राम्रो भएर चाहिँ 35 जना 1 करोड लाखौँ मान्छेलाई नराम्रो गर्छ त्यो कुराले। बरु आफूले आफू एकजना मरेर हामीले कमसे कम पनि 10 जना बचाउनु सक्यो भने त्यो चाहिँ ठुलो कुरा हुन्छ। यो कुराहरू चाहिँ हामीले एकदम व्यवस्थित गर्नुपर्छ भनेर म चाहिँ भन्छु। यही कुराहरूले म जहिले पनि दुखिरहन्छ, किनभने हामीले घरको छेउछेउ चाहिँ त्यो पानीहरू जमिने फाल्टाहरू पनि नाच्छौँ, त्यहीँ मच्छरहरू आएर चाहिँ त्यसले त्यहाँनिरबाट वृद्धि गर्छ, बच्चा चाहिँ त्यहाँनिर अन्डाहरू पार्छ त्यसले, त्यसले गर्दा चाहिँ हामीले त्यो कतिवटा त्यो बाँसको त्यो टोक्रीहरू त्यो हुन्छ नि त्यो बाँस बारेको हो त्योहरू पनि याद गर्नुपर्छ, त्यो पनि राख्नु, त्यहाँ पनि पानी जबेपछि त्यहीँ मच्छरहरू आएर चाहिँ हामीले त्यसले हराएर गरिरहेको छ, यो कुराहरू याद गर्नुपर्छ। अन्त ब्लिचिङहरू चाहिँ चलाइरहनुपर्छ यसो
1: हजुर बर्खाको समयमा चाहिँ, हजुर टाइम टाइममा चाहिँ ब्लिचिङहरू है वरिपरि छर्दै गर्ने गर्नुपर्छ।
2: ब्लिचिङ अनि कीटनाशक यी कतिवटा उसहरू औषधिहरू पनि हामीले झार जङ्गल मार्न या साफसफाइ गर्न प्रयोग गर्न सकिन्छ।
0: हजुर हजुर हजुर हजुर, हामीले आफूले सम्झेर सफा गऱ्यो भने त गाउँ समाजदेखि लिएर त्यसो गऱ्यो भने त आफूले आफ्नो आफ्नो गर्दै लग्यो भने त आफ्नो घरदेखि लिएर बाटोघाटो गर्दै गयो भने त त्यस डल्लै सहर नै सफा हुन्छ नि त, यो कुराहरू बुझ्नु पऱ्यो नि हामीले, अभियानै चलाउँ यो कुराहरूलाई। म जहिले पनि भन्छु त अभियान चला हामीको यस्तो कुराहरूलाई, हामी समुदाय बनेर चाहिँ गऱ्यो भने सबै सब हुन्छ। मेन चाहिँ अहिले चाहिँ तपाईँको के छ भने आफ्नो आफ्नो घरको चाहिँ गर्छ कि त्यो बाटोघाटो चाहिँ मैला भइरहेको हुन्छ, त्यो बाटो पनि त हामी सबै हिँडिरहेको हुन्छौँ, त्यो मिलेर गर्दा पनि भयो, किनभने जसको घर छेउछेउमा छ उसले चाहिँ आफ्नो आफ्नो एरिया चाहिँ गर्नु, के यो चाहिँ सार्वजनिक बाटो त हो भनेर कति मान्छेहरूले चाहिँ छोडिदिन्छ, त्यो चाहिँ नराम्रो विचार हो, हामीले सकारात्मक विचार लिनुपर्छ, त्यो चाहिँ मेन सफा गर्नुपर्छ। हामीले जति पनि खोला पानीहरू चाहिँ एकदमै हाम्रो खोला खाली धाराहरू चाहिँ एकदम सफा राख्नुपर्छ, त्यो भएर म डस्टबिनहरू लिएर राख्छु, त्यो झाडुहरूले लिएर त्यो पनि हराउँछ, त्यस्तोहरू चाहिँ गर्नु हुँदैन भनेर भनिरहन्छु म। जसले अन्त म चाहिँ जसले त्यस्तो गरेको मैले चाल्पा हेर्ने चाहिँ त्यो मैलाहरू लिएर चाहिँ अरूको जग्गामा फ्याँकेको यति पानीमा खोलामा झोडामा फ्याँकिरहेको हुन्छ, म चाहिँ प्रथम सीमा सम्बन्धी निकायतिर पुऱ्याउँछु है, कानुनी कर्जामा उभाउँछु। त्यति बेला चाहिँ अब यो डिस्ट्रिब्युट मान्छे फेरि गाउँले भाषाले त्यो उयो हुन्छ नि अन्डा मान्छे जान्ने भयो भन्ने चाहिँ अब तपाईँहरू नसोच्नु होला प्लिज, चाहिँ यसलाई अन्ना कान लिनु होला।
1: हस् कल्याण राईज्यू, तपाईँले धेरै राम्रो कुराहरू बताउनु भयो है, र आजको निम्ति हामी तपाईँसँग बिदा चाहन्छौँ, र अर्को हप्ता पनि हाम्रो हामी तपाईँको कल पर्खिनेछौँ है।
0: हाम्रो यता लक्ष्मीबडी हाम्रो प्रसाद भाइ पनि हराएर शान्ता दिदी मनोज दाजु पनि सुनिरहनु भएको होला, अन्त एउटा अर्जुन प्रधान भाइलाई पनि मैले सम्झिरहेको छु, कसो कसैलाई मैले बिर्सेको छैन, हाम्रो माया दिदीहरू पनि सुनिरहनु भएको होला, चन्द्रकाल बहिनीहरू पनि सुनिरहनु भएको होला, कसैलाई पनि बिर्सेको छैन भने तपाईँहरूको बाँकी पल चाहिँ शुभ रहोस् भन्दै आजको लागि छुट्छु, दसैँ बढीलाई पनि सम्झिरहेको छु। नमस्कार,
1: हस् नमस्कार, शुभ दिन। त उहाँ हुनुहुन्थ्यो हाम्रो नियमित श्रोता कल्याण राईज्यू है। त श्रोताहरूलाई श्रोताहरूसित हामी अहिले बातचित गरिरहेका नै छौँ है, त बिचमा यहाँहरूलाई एउटा गीत सुनाएर मनोरञ्जन पनि गराउनेछौँ है।

0: सतीश पाण्डेज्यू, तपाईँलाई कार्यक्रममा स्वागत छ। साथै तपाईँले हेलो प्रधानसँग है मतलब लाइन टुटेको मतलब टुटेको जस्तो छ है, त हामी उहाँलाई भन्न चाहन्छौँ कि फेरि पनि ट्राई गर्नुहोस् है, हामी तपाईँको कलको प्रतीक्षामा छौँ। हेलो
1: हेलो
2: हेलो
1: हजुर नमस्कार।
2: हजुर नमस्कार, म तकदा क्यान्टोनमेन्टबाट शेखर बोल्दैछु।
1: हजुर शेखरजी, यहाँलाई कार्यक्रममा धेरै धेरै स्वागत छ।
2: हजुर धन्यवाद तपाईँहरूलाई पनि।
1: हजुर शेखरजी, आजको कार्यक्रममा हामीले बर्खा सम्बन्धी यो जुन वर्षाको समय हुन्छ यसमा विभिन्न प्रकारका समस्याहरू आउने गर्छन् र के कस्ता प्रकारले हामी सुरक्षित रहन सक्छौँ अनि के कस्ता कुराहरू बारे चाहिँ हामीले सचेतना अप्नाउनु पर्ने हो भन्ने विषयमाथि चर्चा गरिरहेका छौँ।
2: अब मैले अब जानेको बुझेको सम्म चाहिँ अब तपाईँहरूलाई अब भन्नु पर्दाखेरि चाहिँ अब बर्खामा चाहिँ प्राय आफ्नो घरको वरिपरितिर सुकेको रुखहरू छ भने त्यसलाई काटेर हटाइदिएको राम्रो। अर्को कुरो अब हाई ड्रेनहरूतिर त्यो ब्लकेजहरू भएको छ भने त्यसलाई अब आफैले गर्नु सकेन भने कुनै सरकारी सुविस्ता लिएर पनि अब
1: साफसफाइ गर्न सकिन्छ,
2: हाइड्रेनलाई केयर गर्नु सक्यो भने राम्रो। अन्त जहाँ त सिमेन्टेड बाटोहरू छ त्यो सिमेन्टेड बाटोलाई चाहिँ ब्लिचिङहरू छरेर चाहिँ सफा गरेको चाहिँ राम्रो, किन चाहिँ कुनै प्रकारले अब चिप्रेर लड्यो भने चिप्रेर लड्यो भने अब आफूलाई जिउमा अब हानि पुऱ्यायो होइन। त्यो 150 ब्लिचिङ पाउडरले सफा गरेर आफ्नो स्वास्थ्य पनि ठिक रह्यो, अब लडेर हस्पिटलाइज हुनु पर्यो कति खर्च हुन्छ होइन, त्यो कुरोमा पनि याद गर्नु पर्यो। त्यो पैसाको लोभ चाहिँ गर्नु भएन त्यो समयमा, अलिकति सबैजना मिलेर ब्लिचिङ छरेर सफा गर्यो भने चाहिँ आफ्नो स्वास्थ्यको लागि राम्रो। अन्त यो समयमा चाहिँ म्याक्सिमम छालाको जुत्ता भन्दा चाहिँ गम्बुटहरू लगाएर गम्बुट लगाएर हिँड्नु चाहिँ राम्रो। अन्त वरिपरि घाँस पातहरू काटिराख्नु पर्यो
1: विशेष गरेर हाम्रो गाउँघरहरूमा हामीले देख्छौँ बत्तीको जुन तारहरू जङ्गल बिचबाट ल्याइएको हुन्छ या रुखपातहरूलाई छोएर ल्याएको हुन्छ, त्यसको त्यसो बेलामा पनि बर्खाको समयमा ती बढेर हरियो रुखपातको हाँगा बिङ्गा झरेर भाँचिएर लाग्नाले पनि बत्तीहरू सर्ट भएको पनि देख्छौँ है। ती कुराहरूलाई पनि हाँगाहरू छिमलेर काटकुट गरेर पनि ती यस्ता कुराहरूबाट पनि बाँच्न सकिन्छ है।
2: पहिलादेखि नै याद गर्नु, जति बेला अब हामीले जति बेला भात पकाउनु छ त्यति बेला चामल खोज्नु चाहिँ जानु भएन नि त,
1: पक्का कुरा हो, एकदम।
2: त्यसले गर्दा हामी कुनै पनि कुरो चाहिँ पहिल्यै सेफ्टी राख्नु पर्यो, हामीले कुनै पनि कुरो प्रिकसन भन्ने कुरो चाहिँ हमेसा रेडी राख्नु पर्यो नि।
1: अन्त
2: त्यसले गर्दा यो बर्खामा चाहिँ म्याक्सिमम टर्चलाइटहरू चाहिँ ब्याट्रीको टर्चलाइट राख्नु राम्रो, चार्जेबल भन्दा पनि। अन्त यो सब छ, रेनकोटहरू छाताहरू त हमेसा बाटो हिँड्दा ओर्दा चाहिँ बोकेको राम्रो, अर्काको भरोसामा चाहिँ हिँड्नु भएन। अब मैले प्राय कतिजना देख्छु अब बर्खाको सिजनमा पनि छाता नबोकिन्छ, अर्काले माग्दै गरेको हुन्छ हो, त्यो कुरो चाहिँ याद गर्नु पर्यो।
0: आफ्नो आफ्नो छाता बोकेर हिँड्नु होला सबैजना है
1: बर्खाको समयमा।
2: अन्त यस्तो समयमा चाहिँ बर्खाको समयमा कोही ल्यान्डस्लाइड्सहरू भएर बाटो ब्लकेज हुन्छ, रासिन पानीको दिगदारी हुन्छ, रासिन पानी पनि अलिकति एलर्ट राखेको राम्रो। हजुर हुन्छ,
0: सबैजनालाई
2: सम्झना छ। हजुर हाम्रो कल्याणज्यू, मनोजज्यू, हाम्रो एसके बडाज्यू, हाम्रो खड्का बडा सबैजनालाई सम्झना छ हो। अब भन्नु पर्यो भने त अब त्यति नै हो अरू। हुन्छ धन्यवाद,
1: धन्यवाद यहाँलाई पनि,
2: छुट्टिनु पर्यो। हुन्छ
1: धन्यवाद। यहाँ हुनुहुन्थ्यो शेखरजी तक्दाबाट, यहाँले सबै साथीभाइलाई पनि सम्झिनु भयो, हामी आशा गर्छौँ यहाँका साथीभाइले पनि यहाँको कुराहरू अवश्य सम्झिनु भयो, सुनिरहनु भएको छ है। यसरी फेरि अर्को एकजना कलर साथी जोडिनु भएको छ।
0: हेलो
1: हेलो
2: हेलो
1: हेलो
3: मौसम की तरह तुमको बदल दो, दुनिया बदलती है,

0: त श्रोताहरूलाई हामीले यस मिठो गीत सुनाएपछि हामी आजको हाम्रो कार्यक्रमको अन्ततिर आइसकेका छौँ र हामी एकचोटि फेरि यहाँहरूलाई आजको हाम्रो कलरहरू को को हुनुहुन्थ्यो है उहाँको नाम भन्न चाहन्छौँ। हाम्रो प्रथम कलर हुनुहुन्थ्यो अशोक कुमारज्यू, यसै गरी दोस्रो कलर हुनुहुन्थ्यो पन्जाबबाट जगदीशज्यू, त्रिपुराबाट त्यसपछि अविनाशज्यू, छत्तिसगढबाट योगेशज्यू, पोख्रेबुङबाट एमबी गुरुङज्यू, कल्याण राईज्यू निगाले मिरिकबाट, सिमलाबाट राकेशज्यू, सतीश पाण्डेज्यू खरसाङबाट तर उहाँसँग बेसी बात हुन सकेन है, तकदाबाट शेखरज्यू, अररिया रजोखर बजारबाट शरीफ आर्जुज्यू र तोरको अत्रुशेकाज्यू न्यू चम्ताबाट। त आज हाम्रो प्रसारणमा हामीलाई सहयोग दिने हुने प्राविधिक मित्रहरू हुनुहुन्छ पवन डुक्पा अनि रमेश तामाङ, यसै गरी प्रसारण सहयोगी हुनुहुन्छ लासाङ लामा अनि पासाङ लकी शेर्पा। त आज श्रोताहरूलाई के कस्तो लाग्यो हाम्रो कार्यक्रम, आजको हाम्रो विषयवस्तुहरू है? त तपाईँहरूले हामीलाई यसरी नै सधैँ माया गरेर सधैँ हामीलाई कल गर्नुहोस्, आफ्नो माया यसरी नै दिइरहनुहोस् र हाम्रो फोन नम्बर चाहिँ नोट गरिराख्नुहोस् है अर्को हप्ताको लागि पनि 03542999317।
1: र यस फोन नम्बरमा फेरि आगामी हप्ता पनि यहाँले हामीलाई सम्पर्क गरेर आगामी हप्ताको निम्ति पनि हामीलाई कार्यक्रममा जोड्न सक्नुहुन्छ र कार्यक्रमको हामी अन्तिम समय आइसकेका छौँ र जति पनि कलर साथीहरूले हामीलाई फोन मार्फत फोन गरेर आफ्नो आफ्नो विचार राख्नुभयो, यसरी सधैँ नै अन्य अर्को आगामी हप्ताहरूमा पनि फोन गरेर आफ्नो विचार राखिदिनुहोला, एकदमै राम्रो विचारहरू यहाँहरूले साझा गर्नुहुन्छ र हामीलाई माया पनि गर्नुहुन्छ र आकाशवाणी खरसाङलाई पनि माया गर्नुहुन्छ र यहाँहरूको माया सहयोग सधैँ बनिरहोस् भन्ने हामी चाहन्छौँ
0: र सधैँ सबै हाम्रा श्रोताहरूलाई धन्यवाद र हाम्रा जति पनि श्रोताहरू टाढाका नजिकका हुनुहुन्छ उहाँहरू सबै सबैलाई धेरै माया अनि सम्झना भन्दै भन्दै हामी दुई आजको निम्ति म शिखा अनि
1: म चन्दन
0: हजुरहरूबाट ओझलाउन चाहन्छौ। नमस्ते, शुभ दिन।
1: शुभ दिन। र जाँदा जाँदै यहाँलाई भन्न चाहन्छौ अबको केही क्षणमा नै आकाशवाणीको दिल्ली केन्द्रबाट समय प्रसारित गरी पनि सुनाइरहेछौ, पोस्ट बक्स नम्बर 111।

यतिन्जेल सुन्दै हुनुहुन्थ्यो दिल्ली केन्द्रबाट कार्यक्रम पोस्ट बक्स नम्बर 111। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ।

एफएम 103.5 मेगाहर्ज, दार्जिलिङको एफएम 100.2 मेगाहर्ज साथै न्यूजन एयर एपमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। समय मध्याह बाह्र बजेर पाँच मिनट भयो। दिउँसोको यो समय हो फर्मेसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा।

तपाईको अनुरोध कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। म पार्सङ लकीको तर्फबाट यस कार्यक्रमको प्रथम गीत स्वीकार्नुहोस्। फिल्म किनाराबाट लता मङ्गेशकर र भूपेन्द्रको युगल आवाजमा, शब्द छ गुलजारको, सङ्गीत राहुल देववर्मनको। यस गीतको लागि अनुरोध पठाउनु भएको छ रामपुर चौक बिहारबाट मोहम्मद जासिम राई, सबना प्रवीण, साइना प्रवीण, तमन्ना बेगम, रकीब आलम, कमरान आलम, फरहान आलम, सञ्जय कुमार कर्ण र खुशबू। दुबिया जिल्ला गाजीपुरबाट प्रतीक राई, श्रीमती रोशनी राई, प्राञ्जल राई। सोर्लाही सोकनाहा नेपालबाट अरुण कुमार शर्मा, रेणु देवी शर्मा, राहुल कुमार शर्मा, वन्दना कुमारी शर्मा, प्रियङ्का कुमारी शर्मा र शर्मा परिवारको सम्पूर्ण सदस्य। मुजाहिदपुर पूर्वटोला भागलपुरबाट राजु खान, जहाँगिर खान, सबनम जानम, खैरुबाई, रुबी बेगम, राज खान र आयन्स। गुडिया मौजो उस्तुबाट प्रदीप कुमार मण्डल, आशिष मण्डल, कुन्दन मण्डल, करिना कुमारी, पूजा कुमारी, आरती कुमारी र सुनिता कुमारी। त सुन्नुहोस् यहाँहरूको अनुरोधमा कार्यक्रमको यो प्रथम कोसेली।

आकाशवाणी खरसाङबाट अहिले तपाईले सुन्दै हुनुहुन्छ फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईको अनुरोधमा र तपाईको साथमा छु म पासाङ लकी। अघिल्लो क्रममा सुन्नुहोस् फिल्म गोलमालबाट किशोर कुमारको आवाजमा शब्द सगुलजारको संगीत राहुल देव बर्मनको। यस गीतको लागि अनुरोध पठाउनु भएको छ न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोर्का तुसेका, स्वर्णलता एक्का, श्रद्धा एक्का, अनिरुद्ध एक्का, डेमेन एक्का, जुलियन एक्का, चार्ल्स एक्का, झाउगुडी बस्तीबाट विमल खडिया, मीना खडिया, सुचिता खडिया, निलु र सानिया खडिया, रेलवे लाइन खरसाङबाट निरङ्कर थापा, सञ्जीव छेत्री, प्रदीप शेर्पा र संगीता थापा, खरसाङ बजारबाट छिरिङ यल्मो, पेमा यल्मो, छिरिङ लकी, रिता प्रधान अनि सिनोरा राई, अररिया बजारबाट शरीफ आर्जु, मोसिन आर्जु, नवाब आर्जु र शबाब आर्जु।

यदि जेल सुन्दै हुनुहुन्थ्यो फर्माइसी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा। यदि तपाईँ पनि यस कार्यक्रममा पत्रचार गर्नुहुन्छ भने हाम्रो ठेगाना हो कार्यक्रम तपाईँको अनुरोधमा मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ हुला खरसाङ दार्जिलिङ। समय मध्याह बाह्र बजेर तिस मिनट भयो। हाम्रो अघिल्लो प्रस्तुति मेलोडी टाइम। आनन्द लिनुहोस् पाश्चात्य सङ्गीतको।

नमस्कार, यो आकाशवाणी हो। समाचार अलिशा खवासबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको साङ्शी प्रान्तमा भएको खानी दुर्घटनामा मृत्यु हुनेहरूप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले सोशल मिडिया पोस्टमा देशवासीहरूको तर्फबाट चीनका मानिसहरूप्रति संवेदना व्यक्त गर्नुभएको छ। उहाँले बेपत्ता भएका मानिसहरूलाई तत्काल अनि सुरक्षित फर्काइल्याइने कामना पनि गर्नुभएको छ। भारतका लागि चीनका राजदूत सु फियङहोङले साङ्शी प्रान्तमा भएको खानी दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति संवेदना, सहयोग तथा सहानुभूति व्यक्त गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिनुभएको छ। यस दुर्घटनामा हालसम्म 82 जनाको मृत्यु भएको छ भने 9 जना अझै बेपत्ता रहेका छन्। चीनका राजदूतले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा दुर्घटनास्थलमा राहत तथा उद्धार कार्य जारी रहेको बताउनु भएको छ। इबोला संक्रमणको बढ्दो संख्यालाई ध्यानमा राख्दै सरकारले भारतीय नागरिकहरूलाई अफ्रिकी देशहरू कंगो, युगाण्डा र दक्षिण सुडानमा अनावश्यक यात्रा नगर्न सल्लाह दिएको छ। सरकारले यी देशहरूमा रहेका भारतीय नागरिकहरूलाई स्थानीय स्वास्थ्य निर्देशिकाहरू कडाईका साथ पालना गर्न र सावधानी अपनाउन पनि निर्देशन दिएको छ। विश्व स्वास्थ्य संगठनले इबोलालाई आपतकालीन घोषणा गरेको छ। इबोला एक भाइरल रोग हो जसले ज्वरो र रक्तस्राव निम्ताउँदछ। हाल कुनै खोप वा उपचार उपलब्ध छैन। आकाशवाणीको 90 वार्षिकोत्सवको अवसरमा आकाशवाणी खरसाङले आज आकाशवाणी @90 मनाउँदै म्याराथन दौड़को आयोजना गर्यो। 3 किलोमिटर लामो यस दौड़मा पुरूष तथा महिला गरी 50 भन्दा बढी धावकहरूले सहभागिता जनाए। खरसाङका विधायक सोनाम लामा प्रमुख अतिथिका रूपमा उपस्थित भई खरसाङको 0 पोइन्टबाट म्याराथनको शुभारम्भ गर्नुभयो। पुलिस तथा अस्पतालका कर्मचारीहरूको सहयोगमा खरसाङ बजार परिक्रमा गर्दै दौड़ आकाशवाणी खरसाङ रेडियो स्टेशनमा पुगेर समापन गरियो। पुरूषतर्फ प्रयास प्रधान प्रथम भए भने नर्बु सिरिङ शेर्पा दोस्रो तथा प्रशान्त छेत्री तेस्रो स्थानमा रहे। महिलातर्फ सबिना गिरी प्रथम, रेबिना सुब्बा दोस्रो तथा प्रज्ञा शंकर तेस्रो स्थानमा रहिन्। सबै सहभागीहरूलाई पदक तथा सहभागिता प्रमाणपत्र प्रदान गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सोनाम लामाले आकाशवाणीले राष्ट्रका लागि निरन्तर 90 वर्षसम्म गरेको गौरवशाली सेवाको स्मरण गर्नु देश नेपाल तथा विश्वभरिका नेपाली भाषीहरूका लागि अत्यन्त गर्वको क्षण भएको बताउनुभयो। विश्व स्वास्थ्य संगठनको 79 बैठक स्विजरल्याण्डको जिनेवामा सम्पन्न भएको छ। बैठकमा स्वास्थ्यको क्षेत्रमा बहुपक्षीय सहयोगका लागि धेरै संकल्प लिएको छ। यो निर्णय दिमागी रोग, टीबी, एन्टी माइक्रोबायल रेजिस्टेन्स, आपतकालीन चिकित्सा, हिमोफिलिया, प्रिसिजन मेडिसिन अनि विकीकरणसित सम्बन्धित रहेको छ। विश्व स्वास्थ्य संगठनका महानिदेशकले बताए अनुसार यी निर्णयहरूमाथि अमल गर्नका लागि राजनैतिक इच्छा शक्ति अनि लगातार धन उपलब्ध गराउन आवश्यक रहेको छ। इरानी फुटबल टीमले फिफा विश्वकपका लागि आफ्नो आधार शिविर संयुक्त राज्य अमेरिकाबाट मेक्सिको सार्ने निर्णय गरेको छ। यस कदमका लागि फिफाको स्वीकृति प्राप्त भएको छ। फिफा विश्वकप आगामी महिना आयोजना हुन गइरहेको छ। इरान, संयुक्त राज्य अमेरिका र इजरायलबीच बढ्दो भू राजनीतिक तनावलाई ध्यानमा राख्दै संयुक्त राज्य अमेरिकाबाट आधार शिविर सार्ने निर्णय गरिएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज केन्द्रीय मन्त्री ज्योतिरादित्यनाथ सिन्धियाको एउटा लेख साझा गर्नुभएको छ। यस लेखमा बताइएको छ कि कुन तरिकाले सिक्किमको खानसेन दोङजा पार्क धरोहर 2047 विकसित सिक्किमको लक्ष्य प्राप्त गर्ने मार्ग प्रशस्त गरिरहेको छ। यो लेख खानसेन दोङजालाई सिक्किमको भूमि, स्मृति अनि चेतनाका रक्षकको रूपमा चित्रित गर्दछ अनि यसले सांस्कृतिक, आध्यात्मिक अनि ऐतिहासिक महत्वलाई दर्शाउँदछ। सिक्किम ब्रह्मपुत्र बोर्डका पूर्णकालिक सदस्य बनेको छ। हालसम्म सिक्किमले केवल विशेष अतिथिको रूपमा बैठकहरूमा भाग लिँदै थियो। सूत्र अनुसार सिक्किमले नन्दी संरक्षण, सिंचाई अनि बाढ़ प्रबन्धन परियोजनाहरूका लागि लगभग 300 करोड़ रूपियाँको प्रस्ताव दिएको छ। यो प्रस्ताव मुख्य रूपले साना सिंचाई नहरहरूको विकास, बाढ़ अनि भूस्खलन सम्भावित क्षेत्रहरूमा तथा नदीहरूको किनारमा देवलहरूको निर्माणमाथि केन्द्रित छ।
यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 2:40 मा फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Sengenamalingesamukumsishuki,

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। समय दिउँसोको 2:30 भइरहेछ। अब आउनु सुनौ लोक अनि आधुनिक गीत। प्रथम सुनाइरहेछौँ लोकगीत हिराबाइबाको आवाजमा।

0: करने पर विशेष जोर दिया गया है। इसके अलावा तय समय के भीतर काम नहीं मिलने पर बेरोजगारी भत्ता देने का भी प्रावधान किया गया है। वीबी जी राम जी एक्ट 2025 को इस महीने की 11 तारीख को अधिसूचित किया गया था और यह इस साल 1 जुलाई से सभी राज्यों और केंद्र शासित प्रदेशों में लागू होगा। अक्षित वैद्यान, आकाशवाणी समाचार, दिल्ली।
1: सिक्किम ब्रह्मपुत्र बोर्ड का पूर्णकालिक सदस्य बनेको छ। हालसम्म सिक्किमले केवल विशेष अतिथिको रूपमा बैठकहरूमा भाग लिँदै थियो। सूत्र अनुसार सिक्किमले नन्दी संरक्षण, सिंचाई अनि बाढ़ प्रबन्धन परियोजनाहरूका लागि लगभग 300 करोड़ रूपियाँको प्रस्ताव दिएको छ। यो प्रस्ताव मुख्य रूपले साना सिंचाई, नहरहरूको विकास, बाढ़ अनि भूस्खलन सम्भावित क्षेत्रमा तथा नदीहरूको किनारमा देवलहरूको निर्माणमाथि केन्द्रित छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले कक्षा 12 को परिणाम सम्बन्धी नयाँ सूचना जारी गरेको छ। यो सूचना गत 21 र 22 मईमा गरिएको भूल शुल्क कटौतीको प्रकाशमा जारी गरिएको हो। यो समस्या जाँच गरिएका उत्तर पुस्तिकाहरूको स्क्यान गरिएका प्रतिलिपिहरूको लागि आवेदन गर्दा भएको थियो। बोर्डले केही अवस्थामा बढी भुक्तानी कटौती गरिएको बताएको छ भने केहीमा कम रकम कटौती गरिएको बताएको छ। सीबीएसई अनुसार बढी भुक्तानी भएको अवस्थामा रकम खातामा फिर्ता गरिनेछ। कम भुक्तानी भएको अवस्थामा विद्यार्थीहरूलाई बाँकी रकमको लागि छुट्टै सूचित गरिनेछ। बोर्डले स्पष्ट पारेको छ कि सबै आवेदनहरूको लागि सही शुल्क, सही उत्तर पुस्तिकाहरू प्रदान गरिनेछ र विद्यार्थीहरूले नयाँ आवेदन दिनुपर्ने छैन। पाकिस्तानको बलुचिस्तानमा आज रेलवे लाइनमा भएको एउटा विस्फोटमा 30 मानिस मारिएका छन् अनि धेरै अन्य घाइते भएका छन्। यो विस्फोट राजधानी क्वेटाको चमन फाटक रेलवे स्टेशन नजिक भएको हो। विस्फोटमा एउटा रेलगाडीलाई साधारण नोक्सान पुगेको छ अनि नजिकमा रहेका 10 अन्य गाडी क्षतिग्रस्त भएको छ। विस्फोटपछि पेशावर जाने जाफर एक्सप्रेसलाई क्वेटा रेलवे स्टेशनमा रोकियो। विस्फोटपछि शहरका धेरै स्थानहरूलाई हाई अलर्टमा राखिएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउस नजिक भएको गोलीबारीपछि त्वरित कार्यवाहीका लागि अधिकारीहरू तथा सिक्रेट सर्भिस एजेन्टहरूलाई धन्यवाद दिएका छन्। उहाँले सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशलमा भन्नुभयो कि संदिग्धको हिंसक इतिहास रहेको थियो। घटनाको समय राष्ट्रपति ट्रम्प व्हाइट हाउसभित्र नै थियो। हालको हप्ताहरूमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उपस्थित हुनुभएको स्थानहरू वरिपरि गोलीबारीसहित जुडेको यो तेस्रो घटना हो। इरानी फुटबल टीमले फिफा विश्वकपका लागि आफ्नो आधार शिविर संयुक्त राज्य अमेरिकाबाट मेक्सिको सार्ने निर्णय गरेको छ। यस कदमका लागि फिफाको स्वीकृति प्राप्त भएको छ। फिफा विश्वकप आगामी महिना आयोजना हुन गइरहेको छ। इरान, संयुक्त राज्य अमेरिका र इजरायल बीच बढ्दो भू राजनीतिक तनावलाई ध्यानमा राख्दै संयुक्त राज्य अमेरिकाबाट आधार शिविर सार्ने निर्णय गरिएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको साङ्क्षी प्रान्तमा खाने दुर्घटनामा मृत्यु हुनेहरूप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले सोशल मिडिया पोस्टमा देशवासीहरूको तर्फबाट चीनका मानिसहरूप्रति संवेदना व्यक्त गर्नुभएको छ। उहाँले बेपत्ता भएका मानिसहरूलाई तत्काल अनि सुरक्षित फर्काई ल्याइने कामना पनि गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज केन्द्रीय मन्त्री ज्योतिरादित्यनाथ सिन्धियाको एउटा लेख साझा गर्नुभएको छ। यस लेखमा बताइएको छ कि कुन तरिकाले सिक्किमको खानसेन दोङजाका 5 धरोहर 2047 विकसित सिक्किमको लक्ष्य प्राप्त गर्ने मार्ग प्रशस्त गरिरहेको छ। यो लेख खानसेन दोङजालाई सिक्किमको भूमि, स्मृति अनि चेतनाका रक्षकको रूपमा चित्रित गर्दछ अनि यसले सांस्कृतिक, आध्यात्मिक अनि ऐतिहासिक महत्वलाई दर्शाउँदछ। आज आईपीएल क्रिकेटमा 2 म्याच हुनेछ। पहिलो म्याच मुम्बई इण्डियन्स अनि राजस्थान रोयल्स बीच मुम्बईमा दिउँसो 3:30 खेलिनेछ। आज हुने दोस्रो म्याच कोलकाता नाइट राइडर्स अनि दिल्ली क्यापिटल्स बीच बेलुकी 7:30 खेलिनेछ। हिजो प्रतियोगितामा पंजाब किङ्सले लखनऊ सुपर जायन्ट्सलाई पराजित गरेको थियो। मौसम विभागले आज पूर्वी उत्तर प्रदेश, पूर्वी मध्यप्रदेश अनि विदर्भमा लू चल्ने आशंका व्यक्त गरेको छ। आगामी 5 दिनसम्म उत्तर प्रदेश, मध्यप्रदेश, विदर्भ, पंजाब, हरियाणा, चण्डीगढ अनि दिल्लीका केही भागहरूमा लू चल्ने सम्भावना रहेको छ। दक्षिण पश्चिम मनसून आगामी 2-3 दिनमा दक्षिण पश्चिम अनि दक्षिण पूर्व अरब सागर, कोमोरिन क्षेत्र, दक्षिण पश्चिम, दक्षिण पूर्व अनि पूर्वी मध्य बंगालको खाड़ी अनि अण्डमान सागरतर्फ बढ्ने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर अनि अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले आज नयाँ दिल्लीमा धेरै मुद्दाहरूमाथि चर्चा गरेका छन्। पश्चिम बंगालमा फाल्टा विधानसभा निर्वाचन क्षेत्रका लागि मतगणना जारी छ। इबोला संक्रमणको बढ्दो संख्यालाई ध्यानमा राख्दै सरकारले भारतीय नागरिकहरूलाई अफ्रिकी देशहरू कंगो, युगाण्डा र दक्षिण सुडानमा अनावश्यक यात्रा नगर्ने सल्लाह दिएको छ। आईपीएल क्रिकेटमा आज हुन गइरहेको दुईवटा म्याचमा पहिलो म्याच मुम्बई इण्डियन्स अनि राजस्थान रोयल्स बीच हुनेछ भने दोस्रो म्याच कोलकाता नाइट राइडर्स अनि दिल्ली क्यापिटल्स बीच खेलिनेछ। र मौसम विभागले आज पूर्वी उत्तर प्रदेश, पूर्वी मध्य प्रदेश अनि विदर्भमा लू चल्ने आशंका व्यक्त गरेको छ। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3:15 मा फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

हिरा वाइवाको आवाजमा सुन्दै हुनुहुन्थ्यो लोकगीत। समय अपरान्न 3 बज्यो। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। अब यहाँलाई मनोरञ्जन गराइरहेछौ फिल्म संगीतबाट।

प्रथम गीत स्वीकार्नुहोस्, फिल्म जहेरबाट अतिफको आवाजमा, शब्दशः साहिद कादरीको, संगीत रूप कुमार राठौरको।

0: यपनको निम्ति सधैँ सम्झिनुहोस् आकाशवाणी खरसाङ।
1: अन्तिम गीत स्वीकार्नुहोस्, फिल्म धुमबाट टाटा यङको आवाजमा, शब्द समीरको, सङ्गीत प्रीतमको।

0: अहिले सुन्दै हुनुहुन्थ्यो फिल्म संगीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौ। अब समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो नयाँ दिल्लीमा केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणसँग भेट गरी राज्यको भविष्यको विकास र आर्थिक प्रगतिका बारेमा विस्तृत छलफल गर्नुभयो। बैठकको क्रममा मुख्यमन्त्री शर्माले विगत 5 वर्षदेखि असमलाई निरन्तर सहयोग गरेकोमा केन्द्र सरकारप्रति आभार व्यक्त गर्नुभयो। उहाँले केन्द्र सरकारको सहयोगले राज्यमा विभिन्न विकास योजना र पूर्वाधार परियोजनाहरूलाई तीव्रता दिएको बताउनुभयो। बैठकपछि सामाजिक सञ्जालमा साझा गरिएका सन्देशमा मुख्यमन्त्रीले वित्त मन्त्रीलाई असमलाई निरन्तर सहयोग गरेकोमा धन्यवाद दिनुभयो र आगामी वर्षहरूका लागि राज्यको विकास प्राथमिकताहरूबारे छलफल गर्नुभयो। बैठकमा मुख्य सचिव डाक्टर रवि कोटा र मुख्यमन्त्रीका अतिरिक्त मुख्य सचिव डाक्टर के द्विवेदीको पनि उपस्थिति रहेको थियो। विगत केही वर्षहरूमा असमले सडक, रेलवे, स्वास्थ्य, शिक्षा र ऊर्जा क्षेत्रमा उल्लेखनीय लगानी देखेको छ। राज्यमा व्यवसाय गर्न सजिलो बनाउन र निजी लगानी आकर्षित गर्न निरन्तर प्रयासहरू पनि भइरहेका छन्। मुख्यमन्त्रीले आगामी वर्षहरूमा असमको विकासको लागि नयाँ मार्ग तय गर्ने उद्देश्यले छलफल गरिएको बताउनुभयो। राज्य सरकारले पूर्वोत्तर भारतको उदीयमान आर्थिक केन्द्रको रूपमा असमलाई स्थापित गर्ने काम गरिरहेको छ, जसमा पूर्वाधार, पर्यटन, अर्धचालक उत्पादन, हरित ऊर्जा र कनेक्टिभिटी परियोजनाहरूमा विशेष ध्यान केन्द्रित गरिएको छ। असम प्रदेश भाजपाले गुवाहाटीको लाल गणेशमा नवनिर्मित फ्लाइओभरलाई डाक्टर श्यामा प्रसाद मुखर्जीको नाममा नामकरण गरेकोमा मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माप्रति कृतज्ञता व्यक्त गरेको छ। पार्टीले यो निर्णय समय सापेक्ष निर्णय र डाक्टर मुखर्जीको असम र असमिया समाजमा योगदानको सम्मान गर्ने कदम भएको बताएको छ। एक विज्ञप्तिमा भनिएको छ कि भारतीय जनसङ्घका संस्थापक डाक्टर श्यामा प्रसाद मुखर्जीले 1940-41 अवधिमा असमको हितको रक्षा गर्न प्रमुख भूमिका खेलेका थिए र आफूलाई एक कट्टर राष्ट्रवादी र असमलाई समर्थन गर्ने नेताको रूपमा स्थापित गरेका थिए। दिलीप कुमार शर्माले डाक्टर मुखर्जीले असमिया भाषालाई शिक्षाको माध्यमको रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याएको पनि बताए। उहाँले कलकत्ता विश्वविद्यालयको उपकुलपतिको रूपमा सेवा गर्दा डाक्टर मुखर्जीले मातृभाषामा आधारित शिक्षामा जोड दिएको र कक्षा 10 असमियालाई शिक्षाको माध्यमको रूपमा मान्यता दिएको बताए। उनले जेबी कलेजलाई मान्यता प्राप्त गर्न डाक्टर मुखर्जीले भूमिका खेलेको पनि दावी गरे। विज्ञप्तिमा थप भनिएको छ कि डाक्टर मुखर्जीले असममा विश्वविद्यालय स्थापना आन्दोलनलाई प्रोत्साहित गरे। कलकत्ता विश्वविद्यालयमा उच्च शिक्षामा असमिया भाषा स्थापना गर्ने श्रेय उहाँका बुबा सर आशुतोष मुखर्जीलाई पनि दिइएको थियो। भाजपाले असमका शुभचिन्तक र एक महान व्यक्तित्व डाक्टर श्यामा प्रसाद मुखर्जीको सम्मानमा संस्था सडक वा फ्लाइओभरको नामकरण गर्नु समयको आवश्यकता भएको बताएको छ। पार्टीले यस निर्णयको लागि मुख्यमन्त्रीलाई फेरि एकपल्ट धन्यवाद दिएको छ। मत्स्यपालन, पशुपालन अनि दुग्ध उत्पादन मन्त्री राजीव रञ्जन सिंहले भोलि मिजोरामको आइजोलमा समीक्षा बैठक गर्नुहुनेछ। बैठकमा उत्तर पूर्वी क्षेत्रमा माछापालन, पशुपालन अनि दुग्ध उत्पादनसित जुडेका योजनाहरू अनि कार्यक्रमहरूको प्रगतिको समीक्षा गरिनेछ। बैठकमा दीर्घकालिक क्षेत्रीय विकास, किसान कल्याण अनि आजीविका वृद्धिको रणनीतिमाथि पनि चर्चा गरिनेछ। श्री सिंहले 32 करोड रुपियाँ भन्दा अधिकको परियोजनाहरूको उद्घाटन अनि शिलान्यास गर्नुहुनेछ। यस अवसरमा राज्य मन्त्री प्रोफेसर एसपी सिंह बघेल पनि उपस्थित रहनु हुनेछ। संयुक्त नागा परिषद युएनसीका 6 सदस्यीय प्रतिनिधिमण्डलले हिजो मणिपुरका मुख्यमन्त्री युमनम खेमचन्द सिंह र उनका मन्त्री परिषदका सहकर्मीहरूसित भेट गरेका थिए। बैठकमा राज्यको वर्तमान कानून र व्यवस्थाको अवस्थाबारे छलफल गरिएको थियो। उपमुख्यमन्त्री लोसी दिखो, गृहमन्त्री गोविन्द दास कोन्थुमजुम र नागा विधायकहरू पनि उपस्थित थिए। युएनसी प्रतिनिधिमण्डलले काङपोकी जिल्लाको कोन्साखुल गाउँबाट अपहरण

एका छ जना नागा गाउँलेहरूको उद्धारको माग गरेको थियो। मुख्यमन्त्रीले प्रतिनिधिमण्डललाई अपहरण गरिएका छ जना नागा गाउँलेहरूको मुद्दा राष्ट्रिय अनुसन्धान एजेन्सीलाई हस्तान्तरण गरिने जानकारी दिएका छन्। आज आइपिएल क्रिकेटमा दुईवटा म्याच खेलिनेछ। पहिलो म्याच मुम्बई इन्डियन्स र राजस्थान रोयल बीच मुम्बईको मुम्बईमा दिउँसो 3:30 खेलिनेछ भने दोस्रो म्याच कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स बीच साँझ 7:30 खेलिनेछ। विजेता टोलीहरूलाई प्लेअफमा पुग्न सजिलो पर्नेछ। हिजो प्रतियोगितामा पन्जाब किङ्सले लखनऊ सुपर जायन्ट्सलाई पराजित गरेको थियो। आकाशवाणीबाट समाचार अहिलेलाई पूरा भयो। समाचारको क्रममा फेरि छिटै उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

नमस्कार, 103.5 मेगाहर्ज को तरंग में यहाँ अहिले सुन्नुहुन्छ आकाशवाणी खरसाङ केन्द्रलाई, र अनि समय भएको छ कार्यक्रम विश्वमा हामीको।

श्रोतागण, हाम्रो यो कार्यक्रम विश्वमा हामी अन्तर्गत हामी देश विदेशका घटनाहरूदेखि लिएर प्रसिद्ध पर्यटक स्थल, व्यक्ति विशेष जसको यस समाजमा धेरै नाम अनि ख्याति छ, यसको साथै हामी हाम्रो प्रयास रहन्छ कि हामी तपाईँहरूलाई मनोरञ्जन प्रदान गर्दै विश्वमा रहेका धरोहरूबारे जानकारी दिने। यसै उद्देश्यलाई आत्मसात गर्दै आज म हजुरहरूलाई भारतीय पहाडी रेलवेहरू साँगुरो गेज रेलवे लाइनहरू हुन् जुन भारतको पहाडी क्षेत्रमा बनाएको छ, साथै युनेस्कोले पनि विश्व विरासतको दर्जा दिएको छ, त्यसबारे केही जानकारी प्रस्कन गरेको छु। ल त श्रोतामा हामीहरू अब समयलाई बेसी खेर नफाल्दै सुरु गरौँ आजको विश्वमामी कार्यक्रम, जसमा म आज हजुरहरूलाई भारतीय साँगुरो गेज रेलवे बारे जानकारी दिइरहेको छु।

भारतको पहाडी रेलवेहरू साँगुर गेज रेलवे लाइनहरू हुन् जुन भारतको पहाडी क्षेत्रहरूमा बनाइएको छ। तीमध्ये तीन दार्जिलिङ हिमालयन रेलवे, निलगिरी माउन्टेन रेलवे र कालका सिमला रेलवेलाई सामूहिक रूपमा भारतको पर्वतीय रेलवे नाममा युनेस्को विश्व सम्पदा स्थलको रूपमा माउन्टेन रेलवे अफ इन्डिया नाम दिएको छ। चौथो रेलवे माथेरान हिल रेलवे युनेस्को विश्व सम्पदा स्थलहरूको अस्थायी सूचीमा छ। सबै चारवटा न्यारो गेज रेलवे हुन् र निलगिरी माउन्टेन रेलवे पनि भारतको एकमात्र र्याक रेलवे हो। भारतको माउन्टेन रेलवेलाई विश्व सम्पदा स्थलको रूपमा युनेस्को नामकरणको लागि आधार पहाडी इलाका मार्फत प्रभावकारी रेल लिङ्क स्थापना गर्ने समस्याको लागि साहसी सरल इन्जिनियरिङ समाधानको उत्कृष्ट उदाहरण हो। दार्जिलिङ हिमालयन रेलवेले सन् 1999 पहिलोपटक युनेस्कोबाट सम्मान प्राप्त गरेको थियो भने 2005 निलगिरी माउन्टेन रेलवेले सो सम्मान प्राप्त गरेको थियो। कालका सिमला रेलवेले भने यो सम्मान सन् 2008 प्राप्त गर्यो। युनेस्को विश्व सम्पदा स्थल मापदण्ड 2 अनि 4 अन्तर्गत तिनवटा मार्गहरूलाई एकसाथ भारतको पर्वतीय रेलवे शीर्षक दिएको छ। एसिया प्रशान्त क्षेत्र माथेरान रेलवे चौथो पर्वतीय लाइन नामकरण गरिएको छ र अन्तर्राष्ट्रिय निकायबाट अनुमोदन हुन अझ बाँकी नै छ। दार्जिलिङ हिमालयन रेलवे जसलाई द टोय ट्रेन उपनाम दिइन्छ 610 मिलिमिटर अथवा 2 फिट न्यारो गेज रेलवे हो जसले सिलगढी र दार्जिलिङ बीच 88 किलोमिटर जोड्छ। पछिल्लो एक प्रमुख ग्रीष्मकालीन पहाडी स्टेसन हो र पश्चिम बङ्गालमा अवस्थित एक सम्पन्न चिया उत्पादन गर्ने जिल्लाको केन्द्र पनि हो। यो मार्ग भारतीय रेलवेद्वारा सञ्चालित छ र यसको उचाइ सिलगढीमा 100 मिटरमा सुरु हुन्छ र दार्जिलिङमा लगभग 2200 मिटरमा बढ्छ। सबैभन्दा उच्च अथवा उचाइमा रहेको घुम स्टेसन 2300 मिटर यही अन्तर्गत पर्छ। रेलवे मार्गको सुरुवात भएको सिलगढी सहर सन् 1878 रेलवे मार्फत कलकत्ता जो अहिले कोलकाता भनिन्छ मा जोडिएको थियो जबकि दार्जिलिङको अतिरिक्त

0: माल डुवानी गरेको हामी जान्न पाउँछौँ। लाइनमा समावेश गरिएका महत्त्वपूर्ण सुविधाहरूमा चार लुप र चार जेड रिभर जिगज्याग समावेश छ। समर्थन र स्थिरताको लागि पहिले प्रयोग गरिएको मूल चार पाङ्रे सवारीहरूको प्रतिस्थापनको लागि बोगी क्यारेजहरूको पनि परिचय अनुमति दिएको थियो। सन् 1897 एउटा ठुलो भूकम्पले रेलवेलाई ठुलो क्षति पुर्यायो। मार्गको पुनर्निर्माण आवश्यक थियो, जसमा ट्र्याक र स्टेसनहरूमा व्यापक सुधारहरू समावेश थियो। थप आधुनिकरण उत्तर पूर्वी फ्रन्टियर रेलवे क्षेत्रको भागको रूपमा पनि भएको थियो। रुटमा अधिकांश रेलवेहरू अझै पनि स्टिम इन्जिनद्वारा सञ्चालित छन्, तर दार्जिलिङ मेल ट्रेनको लागि आधुनिक डिजल इन्जिन प्रयोग गरिन्छ। रेलवेको मुख्य सहुलियत बिन्दुहरूमा अवस्थित यसको चिन्हको लागि उल्लेखनीय छ एगोनी पोइन्ट र सेन्सेसन कर्नर जस्ता शीर्षकहरूसहित स्थानहरूमा चिन्ह लगाइन्छ। अर्को विशेषता ठाडो पहाडहरूमा सर्पिलहरू हुन्, जसले तलका उपत्यकाहरूको सुन्दर दृश्यहरू प्रदान गर्दछ। सन् 1999 दार्जिलिङ हिमालयन रेलवे पहिलोपल्ट युनेस्कोद्वारा मान्यता प्राप्त भयो र विश्व सम्पदा सूचीमा राखिएको छ। सूचीकरणको अवस्था यो थियो कि स्टिम लोकोमोटिभहरू मार्गमा प्रयोगमा जारी रहोस्।
1: You know what they're saying?

নীলগিরি পর্বত রেলওয়ে। নীলগিরি মাউন্টেন রেলওয়ে 46 কিলোমিটার গেজ সিঙ্গল লাইন রেলওয়ে হো। यसले मेट्टुपालायम हसहरलाई उद्गम मण्डलमको पहाडी स्टेसनसित जोड्छ। यो मार्ग तामिलनाडु राज्यभित्र अवस्थित छ र दक्षिण भारतको ब्लू माउन्टेन भनेर चिनिने नीलगिरी पहाडहरू हुँदै जान्छ। नीलगिरी भारतको एकमात्र ऱ्याक रेलवे हो र यसले एबिटी ऱ्याक प्रणाली प्रयोग गर्दछ। यो लाइनमा 208 कर्व, 16 सुरुङ र 250 पुल छन्, जसको कारण माथिल्लो बाटोको यात्रामा 290 मिनट समय लाग्छ भने जबकि मुनि आउँदा यात्रामा केवल 215 मिनट मात्र लाग्ने गर्छ। सुरुमा कुन्नुर सहर लाइनको अन्तिम स्टेसन थियो, तर सेप्टेम्बर 1908 यसलाई फर्नहिल र त्यसपछि 15 अक्टोबर सन् 1908 उदम मण्डलमद्वारा विस्तृत गरिएको थियो। दुई अलग प्रकारहरू, एक साधारण लोको जस्तै असन्जसद्वारा पहिलो कर्सन, दोस्रो ट्र्याकपट्टिमा अभिनय पिनियनद्वारा कर्सन। ब्रेक सङ्ख्यामा 4 छन्, 2 ह्यान्ड ब्रेकहरू घर्षणद्वारा काम गर्दै र 2 सिलिन्डरहरूबाट हावाको निशुल्क भाग्न रोक्न र यसको इन्जिनको प्रगतिलाई कम गर्न कम्प्रेस्ड हावा प्रयोग गरेर कार्य गर्दछ। पहिलेको सटिङको लागि प्रयोग गरिन्छ, जबकि पछिल्लोलाई अवरोही ठाडो ढाँचाको लागि प्रयोग गर्ने गरिन्छ। एउटा ह्यान्ड ब्रेकले पाङ्ग्रोको टायरमा सामान्य तरिकाले काम गर्छ र अर्को पिनियन

एक्सलको घुमाउरो सतहहरूमा तर ऱ्याक माउन्टेन गरिएको ठाउँमा प्रयोग गर्न गरिन्छ। अझै पनि पूर्ण रूपमा सञ्चालनमा रहेको लाइमको एउटा अद्वितीय विशेषता भनेको यसको सबैभन्दा ठुलो अथवा सबैभन्दा पुरानो र द्रुत ट्र्याकमा ऱ्याक र पिनियन प्रविधि प्रयोग गरिएको छ। वर्तमानमा लाइन 7.2 किलोमिटरको लागि चल्छ कलरको फेदली स्टेसनसम्म, जहाँ ऱ्याक रेलवे भाग सुरु हुन्छ। ऱ्याक रेलवेको भाग कुन्नुर रेलवे स्टेसनमा गएर समाप्त हुन्छ। यस खण्डको सबैभन्दा लामो सुरुङ 97 मिटर अथवा 318 फिट मापन गरिएको थियो। निलगिरी पर्वत रेलवेलाई जुलाई सन् 2005 युनेस्को विश्व सम्पदा स्थलको रूपमा घोषित गरिएको थियो। कालका सिमला रेलवे कालका र सिमला बीच चल्छ। रेल 95.66 किलोमिटर लामो छ र यसको गेज साँगुरो 2 फिट 6 इन्च मात्र छ। सिमला हिमाचल प्रदेशको आधुनिक राजधानी हो र हिमालयको फेदमा 2205 मिटरको उचाइमा छ। यो सन् 1864 ब्रिटिस भारतको ग्रीष्मकालीन राजधानी भयो र भारतमा ब्रिटिस सेनाको मुख्यालयको रूपमा पनि पछि सेवा गर्यो। रेलवे निर्माण नभएसम्म सिमलाको पहुँच गाउँ काटवेदसम्म मात्र थियो। रेलवे लाइन दिल्ली अम्बला कालका रेलवे कम्पनीद्वारा निर्माण गरिएको थियो। शिवालिक पहाडहरूमा सन् 1898 सुरु भयो र सन् 1903 यो पुरा भयो। कालका सिमला रेलवेमा 103 टनल र 864 पुलहरू छन्। धेरै पुलहरू बाहु अर्किड छन्, जुन पुरातन रोमन एक्वेडक्सको सम्झना दिलाउँछ र एउटा पुल जुन 18.29 मिटर फैलिएको छ प्लेट कार्डहरू र स्टिल ट्रसरले बनिएको छ। यसको रोलिङ ढाँचा 1.33 वा 3% हो र यसमा 919 वक्रहरू छन्, जसमध्ये सबैभन्दा खडा 48 डिग्री रहेको छ। ट्र्याकहरू सिमलामा 656 मिटरदेखि 2076 मिटरको उचाइमा चढ्छन्। लाइनको सबैभन्दा लामो सुरुङ बरुङ सुरुङ 1144 मिटर लामो र दाक्सा र सोलनलाई जोड्ने गर्छ। टक्साल गुम्मन र धरमपुरका लुपहरूले चाप्लुसी ग्रेडिएन्ट प्राप्त गर्न मद्दत गर्दछ। कालका सिमला रेलवे 2008 विश्व सम्पदा स्थलको रूपमा निलगिरी र दार्जिलिङ लाइनहरूमा सामेल भयो। माथेरान हिल रेलवे। माथेरान हिल रेलवे 2 फिट साँगुरो गेज रेलवे हो र पश्चिमी घाटमा नेरल र माथेरान बीच 21 किलोमिटरको दूरी यसले कभर गर्दछ। यसको निर्माणको नेतृत्व अब्दुल पिर भोइले गरेका थिए र उनको बुबा आदमजी समूहका सर आदमजी पिर भोइले वित्त पोषण गरेका थिए। यस मार्गलाई सन् 1904 डिजाइन गरिएको थियो भने 1904 यसको निर्माण कार्य सुरु भएको थियो र अन्तत सन् 1907 यसको निर्माण कार्य पुरा भयो। मूल ट्र्याकहरू 23 LBYD रेल प्रयोग गरेर निर्माण गरिएको थियो, तर पछि 42 LBYD रेलमा अपडेट गरियो। सन् 1980 रेलवे मनसुनको मौसममा बन्द थियो, तर अहिले यो वर्षभरि खुल्ला छ। यो मध्य रेलवेद्वारा प्रसारित गरिन्छ। लाइनको एक अद्वितीय विशेषता यसको घोडाको नाल तटबन्ध हो। मार्गको उल्लेखनीय विशेषताहरूमा नेरल स्टेसन, मार्गमा पहिलो हो हडल हिल खण्ड, भाकरा आफैमा ठाडो ग्रेडहरू हुन्, एउटा चुम्बन सुरु, पानीको पाइप स्टेसन जुन अब सञ्चालनमा छैन, माउन्टेन बेरी जसमा 2 पॉइंट जिगज्याक्सहरू छन्, पनोरमा बिन्दु र अन्तमा माथेरन बजारमा मार्गको अन्त। काङ्गडा उपत्यका रेलवे एउटा 2 फिट 6 इन्च साँगुरो गेज रेलवे हो र यसले उप हिमालयको पठानकोट र जोगिन्दर नगरको बिचमा 163 किलोमिटरको दूरी कभर गर्दछ, जुन यसको प्रकृति र प्राचीन हिन्दू मन्दिरहरूको लागि परिचित छ। यस लाइनको उच्चतम बिन्दु अहुजु स्टेसनमा 1291 मिटरको उचाइमा छ र जोगिन्दर नगरको टर्मिनस 1189 मिटरमा छ। यो लाइन जो उत्तरी रेलवेको एक हिस्सा हो अनि मई 1926 यसको योजना गरिएको थियो र 1929 आएर पछि यो खोलिएको थियो। लाइनमा 971 अद्वितीय डिजाइन गरिएको पुल र 2 टनलहरू छन्। 2 विशेष महत्त्वपूर्ण पुल परियोजनाहरू राण्ड नालामाथिको स्टिल आर्क ब्रिज र बाणगङ्गा नदीमाथिको गार्डर ब्रिज हुन्। यद्यपि रेखाको ढाँचा सामान्यतया
कोमल हुन्छ। ठाडो ढलानलाई भएका महत्त्वपूर्ण पौँसरले 142 किलोमिटरको दूरी कभर गर्दछ।

ल त श्रोता महानुभावहरु, यसरी अहिले मैले भर्खरै हजुरहरूलाई भारतीय साँगुरो गेज रेलवेबारे केही जानकारी प्रस्तुत गरेँ। र यसरी जानकारी प्रस्तुत गर्दा गर्दै अबलाई भने विश्वमा हामी कार्यक्रमबाट विदा माग्ने सङ्केत देवलको घडीले दिइरहेको छ। र आगामी हाम्रो अघिल्लो अङ्कहरूमा पनि हामी यस्तै रोचक तथ्यहरू हजुरहरू समक्ष ल्याउने बाचा मार्दै आजलाई भने विश्वमा हामी कार्यक्रमबाट म निर्मल गुरुङ बिदा चाहन्छु। हवस् त, नमस्कार।

नमस्कार। आजको विविध चर्चामा म श्रोता समक्ष के मनोबल शारीरिक बल भन्दा महत्वपूर्ण छ भन्ने विषयमा चर्चा प्रस्तुत गरिरहेको छु। तपाईँ सबैले यो फिल्म विज्ञापन वा कसैको मुखबाट सुन्नुभएको होला कि डर भन्दा अगाडि विजय छ, यानि कि डर के आगे जित है। तर के तपाईँले कहिले सोच्नु भएको छ कि कसले के हो जसले हामीलाई हाम्रो डरलाई जित्न सक्छ? त्यो हाम्रो नैतिक वा मनोबल हो, यो साहस हो जसले हामीलाई हाम्रो डरदेखि विजय बनाउँछ र हामीलाई विजय दिन्छ। कुनै पनि चुनौतीपूर्ण कार्यका लागि हामीले साहसका साथ त्यसलाई पार गर्न आवश्यक छ, तब मात्र त्यो विजय वास्तविक आनन्दमय हुन्छ। बहादुरीका साथ गरिने कार्यलाई साहस भनिन्छ। साहस एक महत्त्वपूर्ण गुण हो जुन हामीमा शारीरिक वा नैतिक रूपमा अवस्थित छ। यसबाट हामी कुनै पनि परिस्थितिसँग लड्न सक्षम रहन्छौँ। कुन अवस्थामा कुन साहस प्रयोग गर्ने पूर्णतया तपाईँमा निर्भर गर्दछ। साहस भनेको कुनै पनि चुनौतीपूर्ण काम गर्नु मात्र होइन, तर साहसपूर्वक त्यसलाई गर्नु हो। साहस के हो त? कुनै पनि व्यक्तिमा साहस भनेको निडरता, बहादुरी वा निडर हुनु हो। यसले प्रत्यक्ष रूपमा डरको सामना गर्दछ। जसको भित्र डर छ त्यो हिम्मतदेखि टाढो छ। यो डरसँग लड्नु र हिम्मतसँग काम गर्नु साहस हो। मान्छेमा हिम्मत छ भने डराउने ठाउँ छैन। बहादुरी र साहसका गुणहरू केही विशेष व्यक्तिहरूमा मात्रै हुन्छन्। साहसको अर्थ शारीरिक बल होइन, तर आत्मविश्वास, दृढ संकल्प र सकारात्मकताका साथ कठिनाईको सामना गर्दै लक्ष्य हासिल गर्नु हो। हामी सबैभित्र हिम्मत छ, यसलाई चिनेर अथवा पहिचान गरेर जीवनमा अप्नाउनु पर्छ। चुनौतीपूर्ण कार्य गर्दा अवरोध र नकारात्मकतासँग लड्नलाई साहस भनिन्छ। साहसको प्रकार मुख्यतः साहसलाई दुई भागमा विभाजन गरिएको छ, शारीरिक साहस र नैतिक साहस। दुई किसिमको हिम्मत प्रत्येक मानिसमा हुन्छ, तर यो हिम्मत परिस्थिति आए पछि मात्र देखिने गर्छ। कुन अवस्थामा कुन हिम्मत देखाउनु पर्छ त्यो व्यक्तिमा निर्भर गर्दछ। शारीरिक साहस नामले नै सुझाव दिन्छ, यो शरीरसँग सम्बन्धित छ, अर्थात् शरीरको शक्ति संरचना आदिबाट अनुमान लगाउन सकिन्छ। प्रत्येक व्यक्तिले दैनिक कडा परिश्रम गरेर शारीरिक साहस विकास गर्न सक्छ। प्रत्येक व्यक्तिको आफ्नो क्षेत्रमा शारीरिक बल हुन्छ, जस्तै पहलवान, मजदुर, खेलाडी, सिपाही आदि सबैले आफ्नो क्षेत्रमा अभ्यास गरेर शारीरिक बल निर्माण गरेका हुन्छन्। यसको सम्बन्ध मुख्यत यसको शारीरिक बल वा साहस शरीर हेरेर थाहा पाउन सकिन्छ। जीवनका विभिन्न परिस्थितिहरूमा शारीरिक साहस चाहिन्छ। शारीरिक साहस भनेको आफ्नो अधिकार प्राप्तिको लागि कडा परिश्रम र शारीरिक परिश्रम गरेर आफ्नो लक्ष्य प्राप्त गर्नु हो। यस प्रकारको साहस हाम्रो शरीरको रूपमा हुन्छ। अब नैतिक साहस। नैतिक साहसले मानिसको मानसिक शक्ति झल्काउँदछ। यस प्रकारको गुण शारीरिक साहस भन्दा पूर्णत बेग्लै अथवा फरक हुन्छ। यो केवल ती व्यक्तिहरूलाई अथवा ती मानिसहरूलाई हुन्छ जसको नियत सत्य र बलियो हुन्छ। यस्ता व्यक्तिहरू समाजका लागि प्रेरणा र सम्मानका योग्य हुन्छन्। नैतिक साहस मुख्यत तपाईँको बौद्धिकता वा तपाईँको सोचमा निर्भर गरेको हुन्छ। कुनै पनि काम गर्दा हुने जोखिम, गल्ती, नतिजा आदिको पहिल्यै अनुमान गर्नु नैतिक साहस हो। राष्ट्रपिता महात्मा गान्धी नैतिक साहसको अचम्मको उदाहरण थिए। हामी सबैले कुनै न कुनै नेता वा अन्य व्यक्तिलाई पछ्याउने मानिसहरूलाई देखेको हुनुपर्छ, भने पनि तिनीहरूले अनुसरण गरेको कुरा गलत किन नहोस्। अफिसमा हाकिमले भनेको सबै कुरो स्वीकार गर्ने, जागिर गुम्ने डरले यो सबै गरिन्छ। यदि तपाईँसँग नैतिक साहस वा साहस छ भने तपाईँले आफ्नो डरलाई जित्न सक्नुपर्छ। नैतिक साहसले जहिले पनि गलत कुरोलाई अस्वीकार गर्छ र नतिजा गलत हुँदा पनि
तिनीहरूको साहस सधैँ दृढ रहन्छ। हामी जीवनमा सबै ठाउँमा शारीरिक साहस वा बल प्रयोग गर्न सक्दैनौँ। समस्याको समाधान गर्न बुद्धि वा नैतिक साहसको प्रयोग गर्नुपर्छ। तर आजको समाजमा नैतिक साहसको अभाव छ। सबैले शारीरिक बल देखाउने मात्र कुरा गर्छन्। अवस्था हेरेर नैतिक साहस देखाउनु पर्छ। यदि दुई दल लड्न तयार छन्, एउटा शारीरिक रूपमा बलियो र अर्को कमजोर, त्यस अवस्थामा लड्नु पर्दैन। उनीहरूले आफ्नो नैतिक साहस देखाउनु पर्छ र आफ्नो बुद्धि प्रयोग गरेर लडाईँमा जोगिन र आपसमा प्रेम र सद्भावना बाँच्नु पर्दछ। शारीरिक साहसको तुलनामा नैतिक साहस कत्तिको महत्त्वपूर्ण छ त? हजुर, मानिसमा दुई प्रकारका साहस हुन्छन्, शारीरिक र नैतिक। कसैमा शारीरिक साहस र कोहीमा नैतिक साहस। परिस्थिति अनुसार उसले कस्तो साहस देखाउँछ भन्ने कुरा व्यक्तिमा निर्भर गर्दछ। नैतिक साहस सबैमा निहित गुण होइन, यो केवल केही व्यक्तिहरूमा उपस्थित हुन्छ र त्यस्ता गुणहरू भएका मानिसहरूले परिस्थिति जस्तो सुकै किन नहोस् आफ्नो नैतिक सिद्धान्तहरू पछ्याउन भने छोड्दैनन्। समाजमा नैतिक साहस भएका मानिसहरूको ठूलो अभाव छ। झुट गलतको विरुद्ध आवाज उठाउने यस प्रकारको शक्ति हरेक व्यक्तिमा निहित हुँदैन।

लौदा श्रोता महानुभावहरु, यसरी सास बारे केही जानकारी अथवा चर्चा गरेपछि अब देवलको घडीले हामीलाई बिदा मान्ने संकेत गरिरहेको छ र आगामी दिनहरूमा पनि यस्तै प्रेरणादायक वार्ता लिएर आउने वचन दिँदै आजलाई पनि यो कार्यक्रम विविध चर्चाबाट बिदा माग्दछु। हवस्।

0: अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौ। अघिल्लो क्रममा सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर अनि अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले आज नयाँ दिल्लीमा धेरै मुद्दाहरूमाथि चर्चा गरेका छन्। भारतले अफ्रिका रोग नियन्त्रण अनि रोकथाम केन्द्रहरूलाई चिकित्सा सामग्री अनि सुरक्षा किटको पहिलो खोप पठाएको छ। पाकिस्तानको बलुचिस्तानमा आज रेलवे लाइनमा भएको एउटा विस्फोटमा 30 मानिस मारिएका छन् अनि धेरै अन्य घाइते भएका छन्। मौसम विभागले आगामी 5 दिनसम्म उत्तर प्रदेश, मध्य प्रदेश, विदर्भ, पन्जाब, हरियाणा, चण्डीगढ अनि दिल्लीका केही भागहरूमा लू चल्ने सम्भावना रहेको बताएको छ। अनि आइपिएल क्रिकेटमा आजको पहिलो म्याच मुम्बई इन्डियन्स अनि राजस्थान रोयल्स बीच चलिरहेको छ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर अनि अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले आज नयाँ दिल्लीमा धेरै मुद्दाहरूमाथि चर्चा गरेका छन्। दुवै पक्षले भारत अनि अमेरिका सामरिक भागीदारीलाई महत्त्वपूर्ण बताउँदै यो भागीदारी व्यापार, ऊर्जा, मोबिलिटी अनि क्षेत्रीय सुरक्षाको क्षेत्रमा विशेष रूपले रहेको बताएका छन्। दिल्ली स्थित हैदराबाद हाउसमा डाक्टर जयशंकरले श्री रुबियोको भारत यात्रा यस्तो समयमा भएको जब दुवै पक्ष नियमित रूपले एक अर्काको सम्पर्कमा रहेका छन् भनी बताउनु भएको छ। उहाँले भन्नुभयो खाडी क्षेत्रको सम्बन्धमा पनि चर्चा भएको छ। विदेश मन्त्रीले भन्नुभयो दुवै देश बीच व्यापार सम्झौता शीघ्र हुन आवश्यक रहेको छ। उहाँले हाल समयमा ऊर्जा व्यापारमा भएको विस्तारको स्वागत गर्नुहुँदै आधिकारिक सूत्रहरूसित ऊर्जाको आपूर्ति भारतको ऊर्जा सुरक्षाको लागि आवश्यक रहेको बताउनुभयो। डाक्टर जयशंकरले दुवै देशका जनताको परस्पर सम्बन्ध महत्त्वपूर्ण रहेको पनि बताउनुभयो। उहाँले कानूनी रूपमा यस आवाजाहीमाथि कुनै असर नपर्ने आशा पनि व्यक्त गर्नुभयो। विदेश मन्त्रीले भन्नुभयो भारत सङ्घर्षहरूको समाधानको लागि सदैव कुराकानी अनि राजनयिक प्रयास जारी राखिने पक्षमा रहेको छ। उहाँले भारत समुद्री मार्गबाट सुरक्षित अनि अबाधित व्यापारको पक्षमा रहेको पनि बताउनु भएको छ।
2: हम इस क्षेत्र में शांति और स्थिरता चाहते हैं। दूसरा, हमारे लिए प्रवासी समुदाय का कल्याण और भलाई बहुत आवश्यक है। तीसरा, हम चाहते हैं कि ईंधन की कीमतें कम हों, क्योंकि हम इसके बहुत बड़े आयातक हैं और इसका अधिकतर हिस्सा इसी क्षेत्र से आता है। हम इस क्षेत्र से सुरक्षित और बिना किसी रुकावट के समुद्री व्यापार के पूरी तरह पक्ष में हैं। और साथ ही हम ये देखना चाहते हैं कि वहां के बाजार खुलें। हम कोई रुकावट नहीं देखना चाहते।
1: अमेरिकाको विदेश मन्त्री मार्को रुबियोले भारत अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण सामरिक भागीदारहरूमा रहेको बताउनुभयो। उहाँले भन्नुभयो दुवै देशले आतंकवादको पीडा सहन गरिरहेको छ अनि दुवै देशले ती मुद्दाहरूमाथि एकै विचार राख्दछ जसले आउने समयको रूपरेखा तय गर्नेछ। श्री रुबियोले भन्नुभयो ऊर्जाको मुद्दामा पनि दुवै देशको एक समान विचार रहेको छ।
3: अब हमारे व्यापारिक संबंध और भी बढ़ गए हैं। इसमें भारतीय कंपनियों का अमेरिका में 20 अरब डॉलर से अधिक का निवेश शामिल है। हमने हिंद प्रशांत क्षेत्र में सैन्य अभ्यासों के माध्यम से अपनी सुरक्षा साझेदारी को और भी मजबूत बनाया है। निश्चित रूप से इस महत्वपूर्ण रिश्ते को और मजबूत बनाने के लिए एक व्यवस्थित और सुरक्षित काउंसलर प्रणाली की अत्यंत आवश्यकता है।
1: यसअघि विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले आज आफ्नो उद्घाटन सम्बोधनमा भारत अनि अमेरिका बीच व्यापक वैश्विक सामरिक भागीदारी रहेको जुन चाहिँ गहिरो सहयोगमाथि आधारित रहेको बताउनुभयो। उहाँले यो कुरो नयाँ दिल्लीमा अमेरिकाको विदेश मन्त्री मार्को रुबियोसित बैठकको समय भन्नुभएको हो। डाक्टर जयशंकरले भारत अनि अमेरिकाको सम्बन्धले केवल दुई देशमा मात्र नभएर विश्वका बृहत्तर भागहरूमा असर पार्ने बताउनुभयो। भारतले अफ्रिका रोग नियन्त्रण अनि रोकथाम केन्द्रहरूमा चिकित्सा सामग्री अनि सुरक्षा किटको पहिलो खेप पठाएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले सोशल मिडिया पोस्टमा यो सामग्री अघि आइरहेको इबोला संकटलाई ध्यानमा राखेर पठाइएको हो भनी बताउनु भएको छ। उहाँले भन्नुभयो, भारत यस संकटसित जुझ्नमा अफ्रिकाको समर्थन गर्नका लागि प्रतिबद्ध छ। भारतले मानवीय सहायता प्रयास अन्तर्गत प्रकोपहरू अनि प्राकृतिक आपदाहरूको अवधि सहयोगी देशहरूलाई लगातार समर्थन दिइरहेको छ। पाकिस्तानको बलुचिस्तानमा आज रेलवे लाइनमा भएको एउटा विस्फोटमा 30 मानिस मारिएका छन् अनि धेरै अन्य घाइते भएका छन्। यो विस्फोट राजधानी क्वेटाको चमन फाटक रेलवे स्टेशन नजिक भएको हो। विस्फोटमा एउटा रेलगाडीलाई साधारण नोक्सान पुगेको छ अनि नजिकमा रहेका 10 अन्य गाडी क्षतिग्रस्त भएको छ। विस्फोटपछि सतर्कता अपनाउँदै पेशावर जाने जाफर एक्सप्रेसलाई क्वेटा रेलवे स्टेशनमा रोकियो भने सहरका धेरै संस्थानहरूलाई हाई अलर्टमा राखिएको छ। मलबा मुनि दबिएका यात्रीहरूलाई हालैमा निकालिँदैछ भने ज्यान गुमाउने मानिसहरूको संख्या बढ्न सक्ने बताइएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। पश्चिम बङ्गालमा फाल्टा विधानसभा निर्वाचन क्षेत्रका लागि मतगणना जारी छ। ताजा समाचार प्राप्त भइन्जेलसम्म 16 चरणमा भारतीय जनता पार्टीका उम्मेद्वार देवांशु पाण्डा धेरै अघि रहेका छन्। उहाँले अहिलेसम्म 76,397 भोट प्राप्त गरिसकेका छन्। भारतीय कम्युनिस्ट पार्टी सिपिआइएमका शम्भुनाथ कुर्मी दोस्रो स्थानमा रहेका छन्। काङ्ग्रेसको अब्दुल रज्जाक मुल्ला तेस्रो अनि तृणमूल काङ्ग्रेस उम्मेद्वार जहाँगिर खान चौथो स्थानमा रहेका छन्। भोटहरूको गणना 14 केन्द्रहरूमा गरिँदैछ। मतगणना 21 चरणमा हुनेछ। भारतमा चीनको राजदूत सु फिहोङले साङ्सी प्रान्तमा खान दुर्घटनाका मृतकहरूप्रति संवेदना, सहयोग अनि सहानुभूतिको लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्। यस दुर्घटनामा हालसम्म 82 मानिसले ज्यान गुमाएका छन् भने 9 मानिस बेपत्ता भएका छन्। चीनका राजदूतले सोसल मिडिया प्लेटफर्म एक्समा दुर्घटनास्थलमा राहत अनि बचाउ कार्य चलिरहेको बताएका छन्। सरकारले ओजम अनि मापको जाँच प्रणालीलाई सुदृढ पार्नका लागि जाँच केन्द्रहरू जिएटिसीको भूमिकाको विस्तार गर्नेछ। यसको लागि 2013 नियममा संशोधन गरिएको छ। उपभोक्ता कार्य मन्त्रालयले बताएअनुसार नयाँ नियमहरू अन्तर्गत यी केन्द्रहरूले ओजन अनि मापका 23 श्रेणीहरूको सत्यापन गर्नेछ। यसमा पेट्रोल अनि डिजल, सिएनजी, एलपिजी, एलएनजी अनि हाइड्रोजन डिस्पेन्सरको जाँच पनि सामेल रहेको छ। मौसम विभागले आज पूर्वी उत्तर प्रदेश, पूर्वी मध्यप्रदेश अनि विदर्भमा लू चल्ने आशंका व्यक्त गरेको छ। आगामी 5 दिनसम्म उत्तर प्रदेश, मध्यप्रदेश, विदर्भ, पन्जाब, हरियाणा, चण्डीगढ अनि दिल्लीका केही भागहरूमा लू चल्ने सम्भावना रहेको छ। दक्षिण पश्चिम मनसुन आगामी 2-3 दिनमा दक्षिण पश्चिम अनि दक्षिण पूर्व अरब सागर, कोमरिन क्षेत्र, दक्षिण पश्चिम, दक्षिण पूर्व अनि पूर्वी मध्य बङ्गालको खाडी अनि अण्डमान सागरतर्फ बढ्ने सम्भावना रहेको छ। असम, मेघालय, पश्चिम बङ्गाल अनि सिक्किमको पार्वतीय क्षेत्रहरूमा आज भारी वर्षा हुन सक्नेछ। यसैबीच अण्डमान अनि निकोबार द्वीप समूह, अरुणाचल प्रदेश, केरल, माहे, लक्षद्वीप, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरा, तमिलनाडु, पुदुचेरी अनि कराईकलमा आज भारी वर्षा हुने सम्भावना रहेको छ। मत्स्यपालन, पशुपालन अनि दुग्ध उत्पादन मन्त्री राजीव रञ्जन सिंहले भोलि मिजोरमको आइजोलमा समीक्षा बैठक गर्नुहुनेछ। बैठकमा उत्तर पूर्वी क्षेत्रमा माछा पालन, पशुपालन अनि दुग्ध उत्पादनसित जुडेका योजनाहरू अनि कार्यक्रमहरूको प्रगतिको समीक्षा गरिनेछ। आइपिएल क्रिकेटमा आज 2 म्याच हुनेछ। आजको पहिलो म्याच मुम्बई इन्डियन्स अनि राजस्थान रोयल्स बीच मुम्बईको वानखडे स्टेडियममा चलिरहेको छ। समाचार लेखुन्जेलसम्म राजस्थान रोयल्सले पहिलो ब्याटिङ गर्दै 1.4 ओभरमा कुनै विकेट नगुमाई 11 रन बनाएर खेलिरहेको छ। यसअघि मुम्बई इन्डियन्सले टस जितेर पहिलो ब्याटिङ बलिङ गर्ने निर्णय गरेको थियो। आज हुने दोस्रो म्याच कोलकाता नाइट राइडर्स अनि दिल्ली क्यापिटल्स बीच बेलुकी 7:30 मा खेलिनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर अनि अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले आज नयाँ दिल्लीमा धेरै मुद्दाहरूमाथि चर्चा गरेका छन्। भारतले अफ्रिका रोग नियन्त्रण अनि रोकथाम केन्द्रहरूलाई चिकित्सा सामग्री अनि सुरक्षा किटको पहिलो खेप पठाएको छ। पाकिस्तानको बलुचिस्तानमा आज रेलवे लाइनमा भएको एउटा विस्फोटमा 30 मानिस मारिएका छन् अनि धेरै अन्य घाइते भएका छन्। मौसम विभागले आगामी 5 दिनसम्म उत्तर प्रदेश, मध्य प्रदेश, विदर्भ, पन्जाब, हरियाणा, चण्डीगढ अनि दिल्लीका केही भागहरूमा लू चल्ने सम्भावना रहेको बताएको छ। अनि आइपिएल क्रिकेटमा आजको पहिलो म्याच मुम्बई इन्डियन्स अनि राजस्थान रोयल्स बीच चलिरहेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
0: समाचारपछि श्रोतालाई सुनाइरहेछौं देश वन्दना।

0: नमस्ते नानी हो।
1: नमस्ते दिदी।
0: तिमीहरू सबै आइपुग्यौ?
1: हजुर दिदी।
0: ठिक छ, सर्वप्रथम तिमीहरू साथै एफएम 103.5 मेगाहर्जको तरङ्गमा बाल बगैँचा कार्यक्रमलाई सुन्न बस्नुभएका सम्पूर्ण श्रोतामा म सञ्चालिकाको तर्फबाट स्वागत एवं न्यानो अभिवादन। नानी हो, आज आइतबार, तिमीहरू सबैको स्कुलको छुट्टी होइन?
1: हजुर दिदी।
0: आजको दिन तिमीहरू सबैले दिनभरिको आफ्नो कामहरू सकेर साँझमा बाल बगैँचा कार्यक्रमको निम्ति मसित साथमा छौ। तिमीहरू सबैलाई थाहा नै छ हाम्रो कार्यक्रम सधैँ आइतबार कति बजी प्रसारण हुन्छ?
1: 4:30 दिदी।
0: हो, ठिक भन्यौ। र नानी हो, सधैँ आइतबार 4:30 तिमीहरूसित भेट गर्न पाउँदा धेरै खुसी लाग्छ। ल अब बातचित गर्दै गरौ, पहिला तिमीहरूको परिचय दिइहाल त।
2: दिदी मेरो नाम सनन्द थापा हो, म कक्षा 5 पढ्छु।
3: दिदी मेरो नाम साङ्मु मोक्तान हो, म कक्षा 7 पढ्छु।
0: स्याब्बा, सनन्द र साङ्मुको परिचय पाइहाल्यौ। अब कार्यक्रमको थालनी गर्नेछौ कविता पाठबाट। आज प्रथममा सनन्द थापाको कविता सुनौ। लौ त सनन्द, अघ्याएर तिम्रो कविता सुनाइदेऊ।
2: मेरो नाम सनन्द थापा हो, म कक्षा 5 पढ्छु। मेरो कविताको शीर्षक छ काम गर्ने बेला। कवि हुनुहुन्छ माधव प्रसाद घिमिरे। सुन हे मेरी बहिनी, सुन हे मेरा दाजै हो, बोली र बोली न भनी काम गर्ने बेला आजै हो। क्या राम्रो गुर बनायो चैतमा दमाई चरीले, अल्का पुरी बनाऊ नेपाली कारीगरीले। कुबेरका सन्तान भएर भिख माग्न खोज्न लाजै हो, बोली र बोली नभनी काम गर्ने बेला आजै हो। चमरी खर्क लेकैमा काम दिनु गाई आएछन्, दुधै र कोशी गङ्गामा दुधका धारा ल्याइछन्। समय भन्ने रसलाई पिउनु पर्ने ताजै हो, बोली र बोली नभनी काम गर्ने बेला आजै हो। मान्छेले आँटे के हुन्न चन्द्रमा पनि भेटिन्छ, अभागी रेखा नितारको पसिना पुछी मेटिन्छ। साहसी जहाँ उभिन्छ संसारको त्यही माझै हो, बोली र बोली नभनी काम गर्ने बेला आजै हो। धन्यवाद।
0: सनन्द थापाले हामीलाई कति राम्रो कविता सुनायो। कविताको शीर्षक थियो काम गर्ने बेला। सनन्द थापाको कविता पश्चात नानी हो, तिमीहरूलाई पुनः स्वागत छ बाल बगैँचा कार्यक्रममा। र यस कार्यक्रम अन्तर्गत तिमीहरूले दाई दिदीहरूबाट धेरै धेरै कथाहरू सुन्दै आइरहेका छौ, साथै कहिले कहिले तिमीहरूले पनि कथा सुनाउँछौ। त आज तिमीहरूलाई कथा सुनाउन आउनु भएको छ दिदी नमिता थापा। के तिमीहरूलाई कथा सुन्न मनपर्छ?
1: मनपर्छ दिदी।
0: मनपर्छ भने अब दिदीबाट ध्यान लगाएर सुन कथा। प्रथममा दिदीलाई स्वागत गरौँ अनि दिदीबाट कथा सुन है।
1: हुन्छ दिदी।
0: कथाको शीर्षक चाहिँ छ इमानदार दाउरे र बन्चरो।
4: नमस्ते नानीहरू।
1: नमस्ते दिदी।
4: तिमीहरू कस्तो छौ त?
1: ठिकै छौ दिदी।
4: र आज तिमीहरूलाई म एउटा अति नै रोचक कथा सुनाउन गइरहेको छु। तिमीहरूलाई कथा कस्तो लाग्छ?
1: राम्रो लाग्छ दिदी।
4: हो, र आज तिमीहरूलाई एउटा राम्रो कथा सुनाउँदैछु है। ल राम्ररी सुन है।
1: हुन्छ दिदी।
4: र आजको कथाको शीर्षक छ इमानदार दाउरे र बन्चरो। एकादेशमा एउटा गरिब दाउरे थिए, उनी साह्रै सोझो र इमानदार थिए। त्यस दाउरेको एउटा सानो झुप्रो घर थियो।
1: दिदी इमानदार भनेको के हो?
4: हो नानीले राम्रो प्रश्न गर्यो यहाँ। इमानदार भनेको चाहिँ जो मानिसले सधैँ सत्य बोल्छ, कहिले झुटो बोल्दैन, उसलाई के भनिन्छ? इमानदार भनिन्छ। बुझ्यौ नानी?
1: हजुर दिदी।
4: उनी दिनदिनै नजिकैको जङ्गलमा दाउरा काट्न जान्थ्यो। त्यही काटेको दाउरा बेचेर उनी र उनको पत्नीले घर गुजारा गर्थे। दाउरेको घरको नजिक एकजना लोभी मानिस बस्थ्यो। त्यस मानिसले सोझो दाउरेलाई धेरै डाहा गर्थ्यो। डाहा भनेको के हो बुझ्छौ? रिस गर्थ्यो। के गर्थ्यो रे?
1: रिस गर्थ्यो।
4: कसले?
1: लोभी मान्छेले
4: हो ऊ लोभी मान्छेले चाहिँ इमानदार दाउरेलाई एकदमै रिस गर्थ्यो रे हो एक दिनको कुरो थियो जब त्यस सोचो दाउरे सधैँ जस्तै दाउरा काट्न भनी जङ्गलमा गयो सुकेको दाउरा नपाएर उनको भारी पनि पुगेको थिएन त्यसैले उनी अलिक चिन्तित हुँदै फर्किँदै थिए उनी किन चिन्तित थिए भन्दाखेरि चाहिँ उसले दाउरा चाहिँ कम्ती पायो उसले भारी उसको भारी चाहिँ पुगेको थिएन बुझ्यौ नानी
1: हजुर दिदी
4: र बाटोमा एउटा तलाउ थियो तलाउ नजिकै उनले एउटा सुकेको मुढा देख्यो
2: तलाउ केलाई भनिन्छ दिदी
4: र नानी तलाउ भनेको चाहिँ झिल भन्दा अलिकति सानो पोखरी जस्तै हो तर गहिरो चाहिँ कम्ती भएको झिल चाहिँ एकदमै गहिरो र ठुलो हुन्छ तर तलाउ चाहिँ झिलभन्दा अलिकति सानो हुन्छ बुझ्यौ नानी
1: बुझ्यौ दिदी
4: दाउरेले खुसी हुँदै त्यो मुढा काट्न थाले दाउरा काट्दा काट्दै एक्कासी उनको हातबाट बन्चरो फुत्केर तलाउमा पस्यो तलाउको पानी निकै गहिरो थियो त्यसमाथि उनलाई पौडी खेल्न पनि आउँदैन थियो र इमानदार दाउरे चाहिँ एकदमै अब के भयो उसलाई चाहिँ दाउरा काट्दा काट्दै उसको बन्चरो चाहिँ कहाँ झर्यो
1: तलाउमा दिदी
4: तलाउमा झरेपछि ऊ के एकदमै के भयो दुखी भयो बुझ्यौ नानी
1: हजुर दिदी
4: आफ्नो कमाई गरी खाने एकमात्र साधन पनि हातबाट गुमेपछि उनी निकै चिन्तामा परे बन्चरो निकाल्ने धेरै प्रयास गर्यो तर सकेन अन्तमा हताश भएर तलाउको छेउमा बसेर दाउरे रुन थाले त्यति नै बेला तलाउबाट एउटी राम्री जलपरी निस्किए
1: दिदी जलपरी भनेको के पानीमा बस्ने माछा जस्तै हो
4: र नानीलाई यस प्रश्नको लागि धेरै धेरै धन्यवाद जलपरी भनेको चाहिँ आदि मानव शरीर भएको र आदि चाहिँ माछाको जस्तो शरीर भएकोलाई चाहिँ के भनिन्छ जलपरी भनेर भनिन्छ बुझ्यौ नानी
1: बुझ्यौ दिदी
4: र त्यो पानीबाट चाहिँ को निस्के रे
1: जलपरी दिदी
4: आफू अगाडि यसरी जलपरी निस्किएको देखेर त्यस दाउरे छक्क परे जलपरीले सोधिन् ए दाउरे तिमी किन यसरी रुन लागेको दाउरेले अति नम्र भएर भने आमा आज मेरो कमाई गरी खाने एकमात्र बन्चरो पनि पानीमा खस्यो म के गरौँ यसरी बिलौना गरेपछि जलपरीले पानीभित्र डुब्की लगाइन् र एउटा दामी सुनको बन्चरो हातमा लिएर भनिन् र जलपरीले पानीभित्र पसेर के निकाल्नु भएछ त
1: सुनको बन्चर दिदी
4: ठिक भन्यो पहिला चाहिँ ऊ पानीमा चाहिँ पसेर चाहिँ सुनको बन्चरो निकालेर देखाउनु भएछ के यो तिम्रो बन्चरो हो दाउरेले दुखी भएर भने होइन आमा यो मेरो बन्चरो होइन फेरि जलपरी पानीमा डुब्की लगाइन् र एउटा दामी चाँदीको बन्चरो देखाउँदै भनिन् के यो हो त तिम्रो बन्चरो सोध्नु भएछ होइन
1: हो दिदी
4: त्यस दाउरेले जवाब दिए होइन आमा यो पनि मेरो बन्चरो होइन मेरो बन्चरो त साधारण फलामको छ जलपरीले अब एउटा पुरानो फलामको बन्चरो देखाउँदै भनिन् के यो पनि तिम्रो बन्चरो होइन त अब ती सोझो इमानदार दाउरेको अनुहार एक्कासी खुसीले उज्यालो भएर भन्यो हो आमा हो मैले हराएको बन्चरो यही हो र अन्तमा जलपरीले कस्तो बन्चरो ल्याउनु भएछ त
1: फलामको दिदी
4: र फलामको बन्चरो ल्याउँदा चाहिँ इमानदार दाउरे खुसी भयो कि भएन
1: भयो दिदी
4: हो अब जलपरीले फेरि पानीमा डुब्की लगाइन् र ती तिनैवटा बन्चरो दाउरेलाई दिँदै भनिन् ए दाउरे तिम्रो इमानदारीले गर्दा आज म धेरै खुसी छु यो तिनैवटा बन्चरो तिमी लैजाऊ त्यस दाउरेले जलपरीलाई धन्यवाद दिँदै हर्षले गदगद हुँदै घर फर्किए र यहाँ म तिमीहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु नानी हो जलपरीले त्यस दाउरेलाई किन तिनैवटा बन्चरो दिए भन त कसले भन्न सक्छ
1: दिदी त्यस दाउरे इमानदार थिए
4: हो ठिक भन्यो नानीले त्यो दाउरे चाहिँ कस्तो थिए रे इमानदार भएको कारणले सोझो भएको कारणले उसले के बोल्यो सत्य बोल्यो बोल्यो बोलेन
1: बोल्यो दिदी
4: उसले झुट बोलेन सुनको चाँदीको दुईवटा बन्चरो दिँदा यो मेरो होइन भन्यो अन्तमा उसले आफ्नै बन्चरोलाई मेरै बन्चरो हो भनेर भनेन
2: भन्यो दिदी
4: र उसले सत्य बोलेकोमा चाहिँ उसलाई तिनैवटा बन्चरो दियो

0: दाउरे घरमा पुगेर आफ्नी पत्नीसँग बन्चरोको बारेमा सबै कुरा बताए। दुवै धेरै खुसी थिए, तर ती सबै कुरा दाउरेको छिमेकी त्यस लोभी मानिसले सुनिरहेका थिए। र गाउँघरमा कोही राम्रो कोही नराम्रो हुन्छ, थाहा छ तिमीहरूलाई?
1: हजुर दिदी।
0: कोही लोभी हुन्छ होइन, कोही सोझो हुन्छ, कोही इमान्दार हुन्छ। बुझ्यौ नानीहरू?
1: बुझ्यौ दिदी।
0: र यो कथा तिमीहरूलाई कस्तो लाग्दैछ त?
1: राम्रो लाग्दैछ दिदी।
0: र त्यस लोभी मानिसले पनि सुनको बन्चरोको लोभले दाउरा काट्ने निहु गर्दै त्यस तलाउमा गयो। अब उसलाई तिनैवटा बन्चरो त्यस इमान्दार दाउरेले पाएको देखेर चाहिँ उसलाई के भयो? लोभ लाग्यो। लाग्यो लागेन?
1: लाग्यो दिदी।
0: हो, र जानी जानी उसले आफ्नो बन्चरो पानीभित्र फ्याँक्यो। ऊ फेरि त्यो तलाउमा गएर दाउरा काटेको जस्तो

0: त्यस्तो गरेर चाहिँ त्यो आफ्नो उसले ल्याएको बन्चर चाहिँ पानीमा जानी जानी किन के गर्यो फ्याँक्यो। तलाउको नजिक बसेर उसले पनि रुँदै बिलौना गर्यो। एकछिनमा जलपरी देखा परिन् र रुएको कारण सोधे र जलपरीले फेरि उसलाई पनि पहिला इमान्दार दाउरेला जस्तै किन रुएको भनेर सोधे। त्यस मानिसले पनि खटी खाने एकमात्र बन्चरो पनि पानीमा झरेको बतायो। जलपरीले एउटा सुनको बन्चरो देखाउँदै के यो तिम्रो बन्चरो हो भनेर सोध्ने बित्तिकै त्यस लोभी मानिसले हो आमा हो यो मेरै बन्चरो हो भनेर कराए। किन यस्तो भन्यो त त्यस व्यक्तिले?
1: त्यो मान्छे लोभी थियो दिदी।
0: हो नानीले ठिक भन्दछौ यहाँ। त्यो मानिस चाहिँ कस्तो थियो? एकदमै लोभी। उसले चाहिँ त्यो सुनको बन्चरो जब देख्यो देख्ने बित्तिकै हो यो मेरै बन्चरो हो भनेर करायो। तर जलपरी सुनको बन्चरो हातमा लिएर नै त्यहाँबाट अदृश्य भइन्। अदृश्य भइन् भनेको त्यहाँबाट चाहिँ हराउनु भयो अरे। बुझ्यौ नानी?
1: हजुर दिदी।
0: त्यस मानिसले धेरै बेरसम्म जलपरीलाई पर्खिरहे तर जलपरी भने फेरि देखा परेनन्। अब त्यस लोभी मानिस छाती पिटी पिटी रुन थाले। त्यस लोभी मान्छे किन चाहिँ रुए त तिमी भन नानी?
1: किनभने उसले आफ्नो बन्चरो पनि पाएन दिदी।
0: हो नानीले ठिक भन्दैछौ यहाँ। किन पाएन भन्दा चाहिँ सुनको पनि पाएन चाँदीको पनि पाएन उसले आफ्नै बन्चरो पनि पाएन। किनभने ऊ एकदमै कस्तो थियो?
1: लोभी थियो।
0: हो लोभको कारणले गर्दा न त सुनको न त चाँदीको बन्चरो उसले पायो तर आफ्नै बन्चरो पनि गुमाउनु पर्यो। र नानीहरू आजको यस कथा यतिमा नै समाप्त हुन्छ। यस कथाबाट हामीले यही शिक्षा पाउँछौँ कि मानिसले कहिले पनि लोभ गर्नु हुँदैन। लोभ गर्नाले आफ्नै हानि हुन्छ। र यस कथाबाट तिमीहरूले कस्तो शिक्षा पाउँछ त तिमी भन त नानी?
1: दिदी हामीले सधैँ सत्य बोल्नु पर्छ कहिले लोभ गर्नु हुँदैन।
0: र नानीले ठिक भन्यो। लोभ गर्यो भने के हुँदो रहेछ त?
1: हामीलाई हानि हुन्छ दिदी।
0: लोभ गर्यो भने चाहिँ हामीलाई के हुँदो रहेछ त? हानि हुन्छ। हामीले कहिले पनि लोभ गर्नु हुँदैन र सधैँ के बोल्नुपर्छ? सत्य बोल्नुपर्छ भन्दै आज म तिमीहरूबाट बिदा लिन चाहन्छु। र तिमीहरूलाई यो कथा कस्तो लाग्यो?
1: राम्रो लाग्यो दिदी। नमस्ते दिदी।
0: नमस्ते नानीहरू।
2: नानी हो तिमीहरूले दिदी नमिता थापाबाट कथा पनि सुन्यौ। कथाको शीर्षक थियो इमान्दार दाउरे र बन्चरो। तिमीहरूलाई कथा कस्तो लाग्यो?
1: राम्रो लाग्यो दिदी।
2: अनि यो कथाबाट के शिक्षा पायौ त?
1: हामीले कहिले लोभ गर्नु हुँदैन दिदी।
2: हो हामीले कहिले पनि लोभ गर्नु हुँदैन सधैँ सत्य बोल्नुपर्छ इमान्दार हुनुपर्छ भन्ने शिक्षा पायौ होइन?
1: हजुर दिदी।
2: ठिक छ स्याबास। तिमीहरूले कथा धेरै ध्यान लगाएर सुनेछौ। दिदीलाई बिदा दिए पश्चात अब हामी के सुन्छौ?
1: बाल गीत सुन्छौ दिदी।
2: ठिक भन्यौ। अब हामी सबै मिलेर तिमीहरू जस्तै ससाना नानीहरूको समूह आवाजमा सुनौ बाल गीत।

0: बाल गीत कस्तो लाग्यो त तिमीहरूलाई?
1: राम्रो लाग्यो दिदी।
0: ल त अब बाल गीतबाट मनोरञ्जन गरेपछि अब अर्का साथी साङ्मु मोक्तानबाट पनि हामी कविता नै सुन्नेछौँ। साङ्मु, अघि आएर सबैलाई कविता सुनाइदेऊ त।
2: मेरो नाम साङ्मु मोक्तान हो, म कक्षा सातमा पढ्छु। मेरो कविताको शीर्षक छ हामी विद्यार्थी। कवि टिएन सुवेदी। विद्या उपासक हामी विद्यार्थी देशका उज्जवल तारा हौ। सत्य कर्मको पथको यात्री माता पिताका सहारा हौ। जनका सेवक धर्म पुजारी मानवताका प्रतीक हौ। विश्व उदानका पुष्प मनोहर निर्दोष हामी बालक हौ। पाठशाला हाम्रो पवित्र मन्दिर सरस्वतीका उपहार हो। जीवन समारका रसिक खेलाडी क्रान्ति काव्यका धारा हौ। धन्यवाद।
0: साङ्मु मोक्तानले पनि कविता सुनाइहाल्यो। कविताको शीर्षक थियो हामी विद्यार्थी। साङ्मु मोक्तानको कविता पश्चात कार्यक्रमको अन्तमा फेरि पनि नानीहरूको समूह आवाजमा सुनौ बाल गीत।

0: यो बाल गीत सुन्दा सुन्दै हाम्रो पनि कार्यक्रमको समय पनि भइसकेको छ र नानी हो अब साँझको 5 पनि बजिसक्यो। अब अर्को आइतबार फेरि भेटौँला। नमस्ते
1: नमस्ते दिदी।

0: अब समय भएको छ मुख्य समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार अलिशा खवासबाट सुन्नुहोस्। डाक्टर सुब्रमण्यम जयशंकर अनि अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले आज नयाँ दिल्लीमा धेरै मुद्दाहरूमाथि चर्चा गरेका छन्। दुवै पक्षले भारत अनि अमेरिका सामरिक भागीदारीलाई महत्वपूर्ण बताउँदै यो भागीदारी व्यापार, ऊर्जा, मोबिलिटी अनि क्षेत्रीय सुरक्षाको क्षेत्रमा विशेष रूपले रहेको बताएका छन्। पश्चिम बंगालको फाल्टा विधानसभा क्षेत्रको पुनः मतदानमा भारतीय जनता पार्टीका उम्मेद्वार देवांशु पाण्डाले 1900 चरणको मतगणनामा ठूलो अग्रता लिएका छन्। डायमण्ड हार्बर महिला विश्वविद्यालयमा मतगणना भइरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले सोमबार नागरिक अलंकरण समारोहमा 2026 को लागि पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। यस अवसरमा आकाशवाणीको आफ्नो श्रृंखला पिपल्स पद्म अन अल इण्डिया रेडियो अन्तर्गत 16 कार्यक्रमहरू प्रस्तुत गरिनेछ। भारतले अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूलाई चिकित्सा आपूर्ति र सुरक्षात्मक किटहरूको पहिलो खेप पठाएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले सामाजिक सञ्जाल पोस्टमा भन्नुभयो, आउँदो इबोला संकटको प्रतिक्रियामा आपूर्ति पठाइएको हो। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले कक्षा 12 को परिणाम सम्बन्धी नयाँ सूचना जारी गरेको छ। यो सूचना गत 21 र 22 मईमा गरिएको भूल शुल्क कटौतीको प्रकाशमा जारी गरिएको हो। यो समस्या जाँच गरिएका उत्तर पुस्तिकाहरूको स्क्यान गरिएका प्रतिलिपिहरूको लागि आवेदन गर्दा भएको थियो। नेपालस्थित लुम्बिनी विकास न्यासका उपाध्यक्ष डाक्टर ल्याहरख्या लामालाई म्यानमार सरकारले प्रतिष्ठित धार्मिक उपाधि महासधम्म ज्योतिका ध्वजा प्रदान गरेको छ। न्यागुर प्लेयुङ लिङ गुम्बामा आयोजित एक विशेष समारोहमा नेपालका लागि म्यानमारका राजदूत उ थान्त सेनले उक्त सम्मान प्रदान गर्नुभएको थियो। पाकिस्तानको बलुचिस्तान प्रान्तमा आज रेलवे लाइनमा भएको विस्फोटमा 24 जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। राजधानी क्वेटाको चमन फाटक रेलवे स्टेशन नजिकै विस्फोट भएको हो। विस्फोटबाट एउटा रेलमा सामान्य क्षति पुगेको छ भने नजिकै पार्क गरिएका अन्य 10 वटा सवारी साधनमा क्षति पुगेको छ। मौसम विभागले आज पूर्वी उत्तर प्रदेश, पूर्वी मध्यप्रदेश र विदर्भमा गर्मीको लहर आउने पूर्वानुमान गरेको छ। उत्तर प्रदेश, मध्यप्रदेश, विदर्भ, पंजाब, हरियाणा, चण्डीगढ़ र दिल्लीका केही भागमा आगामी 5 दिनसम्म गर्मीको लहर चल्ने सम्भावना छ। दक्षिण पश्चिम मनसून आगामी 2-3 दिनसम्म दक्षिण पश्चिम र दक्षिण पूर्व अरब सागर, कोमोरिन क्षेत्र, दक्षिण पश्चिम, दक्षिण पूर्व र पूर्वी मध्य बंगालको खाड़ी र अण्डमान सागरमा अगाडि बढ्ने अपेक्षा गरिएको छ। यसका साथै अहिलेलाई मुख्य समाचार पूरा भयो।

0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। र अब अघिल्लो क्रममा आकाशवाणीले 90 वर्षको यात्रा पूरा गरेको अवसरमा आकाशवाणीद्वारा आयोजित म्याराथन दौड प्रतियोगिताको एक रेडियो रिपोर्ट।
1: आदरणीय श्रोता नमस्कार, आकाशवाणी खरसाङको रेडियो प्रतिवेदनमा यहाँलाई हार्दिक स्वागत एवं अभिवादन टक्राउँदै म सञ्जीव मोहरा। आकाशवाणीले 90 वर्षको यात्रा पूरा गरिसकेको छ। 8 जुन सन् 1935 सालमा स्थापना भएको आकाशवाणीले वर्षव्यापी विविध कार्यक्रमहरू पालन गरिरहेको छ। देशभरि जम्मा 470 प्रसारण केन्द्रहरू र 585 भन्दा बढी सञ्चालित एफएम केन्द्रहरूले आफ्नो स्थापनाको 90 वर्षको यात्रा भव्य रूपमा पालन गरिरहेका छन्। यसैबीच देशभरिका प्रसारण केन्द्रहरूमा आकाशवाणीका परिवारहरूको सहभागितामा म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको छ। यसै क्रममा आकाशवाणी खरसाङले पनि आज भव्य रूपमा आकाशवाणीको कर्मचारी एवं परिवारहरूलाई लिएर म्याराथन दौड प्रतियोगिता खरसाङको 0 पोइन्टबाट सुरु गरेर आकाशवाणी खरसाङको परिसरसम्म सम्पन्न गरियो। यस अवसरमा खरसाङ विधानसभा क्षेत्रका 9 निर्वाचित विधायक सोनाम लामा एवं प्रतियोगीहरूलाई प्रेरणा प्रदान गर्न खेलाडीहरूका प्रेरक सञ्जय छेत्री पनि उपस्थित थियो। सञ्जय छेत्रीले प्रतियोगीहरूलाई जोस प्रदान गर्न क्रियाकलाप गरेपछि विधायक सोनाम लामाले झण्डा देखाएर प्रतियोगिता सुरु गरियो। प्रतियोगीहरू विधायक सोनाम लामा सँगसँगै सञ्जय छेत्री पनि स्वयं दौडेर प्रतियोगीहरूलाई उत्साह प्रदान गरे। आजको यस म्याराथन दौड प्रतियोगितामा नारी वर्गमा सबिना गिरी प्रथम, रुबिना सुब्बा दोस्रो अनि प्रज्ञा शङ्कर तेस्रो भइन् भने पुरुष वर्गमा प्रथम प्रयास प्रधान, दोस्रो नर्बु छिरिङ शेर्पा अनि तेस्रो प्रशान्त छेत्रीले ठाउँ ओगटे।
2: पनि यहाँ आइसक्नु भइसकेको छ। एम्बुलेन्स हामीले देखिरहेका छौँ र खरसाङ महकुमा अस्पतालका प्रतिनिधि जति पनि यहाँ उपस्थित रूपमा हामी यहाँलाई धेरै आकाशवाणी खरसाङको पक्षबाट धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्छौँ। सबैभन्दा पहिला हामी महिला वर्गबाट हामी नाम भन्न गरेछौँ, तपाईँले जोडदार तालीसँग बताइदिनु होला उहाँहरूको प्रेरणाको निम्ति। प्रथम पोजिसनमा सबिना गिरी, त्यसै गरी दोस्रो पोजिसनमा रेबिना सुब्बा 16:05 उहाँले आफ्नो लक्ष्य पुरा गरिसक्नु भएको छ। त्यसै गरी थर्ड पोजिसनमा प्रज्ञा शङ्कर 19 आफ्नो लक्ष्य पुरा गरिसक्नु भएको छ। अनि फोर्थ पोजिसनमा सुषमा सुब्बा 19:05 उहाँले आफ्नो लक्ष्य पुरा गरिसक्नु भएको छ। भने पाँचौँ पोजिसनमा रश्मि प्रधान 19:12 उनले आफ्नो लक्ष्य पुरा गरिसक्नु भएको छ। 12 उहाँले आफ्नो लक्ष्य पुरा गर्नुभएको छ। त्यसै गरी नर्बु छिरिङ शेर्पाले 12:35 आफ्नो लक्ष्य पुरा गरिसक्नु भएको छ। प्रशान्त छेत्री 13:03 उहाँले आफ्नो लक्ष्य पुरा गरिसक्नु भएको छ। चौथो पोजिसनमा सुशान्त भुक्तान 14 आफ्नो लक्ष्य पुरा गरिसक्नु भएको छ। अनि पाँचौँ पोजिसनमा पासन दुर्जे शेर्पा 14:45 आफ्नो लक्ष्य पुरा गरिसक्नु भएको छ। यहाँ सबै सबैलाई हामी धन्यवाद दिन्छौँ। आकाशवाणीको 90 वर्षको यात्रामा छौँ र आकाशवाणी चाहिँ 8 जुन 1936 अल इन्डिया रेडियो स्थापना भएको हो र आज यसले आकाशवाणीको यो यात्रा 90 वर्ष पुगेको छ र यो सर्ववार्षिक यो स्थापनाको वार्षिक कार्यक्रम अन्तर्गत आजको हामीले यो दौड प्रतियोगिता पनि सम्पन्न गर्यौँ। आकाशवाणीलाई 1957 यो आकाशवाणीको नाम दिएको थियो। यहाँलाई ज्ञात हुनुहुन्छ। हामी अहिले अल इन्डिया रेडियोलाई आकाशवाणी भन्छौँ, यो 1957 सालमा नै आकाशवाणीलाई यो नाम दिएको थियो। तर त्यसभन्दा अघि 1927 नै मुम्बई र कोलकातामा ट्रान्समिटर प्राइभेट च्यानल सुरु भइसकेको थियो आकाशवाणीको। अनि तर 1930 यसलाई राष्ट्रियकरण गरिएको थियो अनि यसलाई भारतीय प्रसारण सेवा भनियो। यहाँलाई थाहा छैन होला है, देशभरि एउटा विशेष हाम्रा आकाशवाणीमा काम गर्ने सबैलाई थाहा हुनुपर्छ, आज देशभरि 470 प्रसारण केन्द्रहरू छ। आकाशवाणीको 470 प्रसारण केन्द्रहरू छ देशभरि र 580 एफएम च्यानलहरू अहिलेसम्म पनि काम गरिरहेको छ। यो जानकारी यहाँहरूलाई मैले गराइरहेको छु। र देशको 92% भौगोलिक क्षेत्रहरूलाई यसले कभर गर्छ, भनेपछि यहाँ 99.19% पपुलेसनलाई आकाशवाणीले कभर गरेको छ भनेपछि। अनि त्यसै गरी आकाशवाणीबाट 23 भाषाहरूमा, विभिन्न भाषाहरूमा कार्यक्रम प्रसारण गरिन्छ भनेदेखि 146 बोलीमा, जुन चाहिँ हामी क्षेत्रीय भाषाहरू भन्छौँ, त्यो बोलीमा आकाशवाणीको कार्यक्रमहरू पनि प्रसारण गरिन्छ। यो कुरो यहाँहरूलाई मैले जानकारी गराएँ, यो कुरो सबैले थाहा राख्नुपर्ने कुरा छ। र खरसाङको विधायक श्री सोनाम लामाजी यहाँ मञ्चमा आसिन भइसक्नु भएको छ, यहाँलाई हामी सबैभन्दा पहिला खदा लगाएर स्वागत जनाउँछौँ अनि हामी उहाँलाई फुलको गुच्छा पनि प्रदान गरिरहेका छौँ। हामी उहाँलाई टोकन अफ लभ पनि हाम्रा आकाशवाणी खरसाङका एडिपी श्री राजीव सुब्बाको बाहुलीबाट प्रदान गरिएका छन्। आकाशवाणी खरसाङको पक्षबाट यहाँलाई यो टोकन अफ लभ पनि हामी उहाँलाई प्रदान गरिरहेका छौँ। विधायक महोदयको बाहुलीबाट उहाँलाई मेडल लगाएर सम्मान गरिरहेका छौँ। उहाँको

0: दाइदारी उहाँको बाहुलीबाटै यो एउटा प्रमाण पत्र पनि प्रदान गरिरहेका छौँ। मोमेन्टो पनि हाम्रा एमएलए महोदयको बाहुलीबाट उहाँलाई प्रदान गरिरहेका छौँ। धेरै धेरै बधाई सबिना गिरीलाई, अनि त्यसै गरी रेबिना सुब्बा जसले दोस्रो स्थानमा हुनुहुन्छ, उहाँले 16:05 आफ्नो लक्ष्य पुरा गर्नुभएको छ, पुरा हुन्छ। उहाँलाई पनि हाम्रो विधायकको बाहुली विधायकको बाहुलीबाट र हाम्रा सञ्जय छेत्रीको बाहुलीबाट उहाँलाई हामी यो मेडल लगाएर अनि यो प्रमाण पत्र सहित यो ट्रफी पनि यहाँ सञ्जय छेत्री अनि एमएलए महोदयको बाहुलीबाट उहाँलाई प्रदान गरिरहेका छौँ। त्यसै गरी हामीसँग तेस्रो पोजिसनमा हुनुहुन्छ प्रज्ञा शङ्कर, जसले 19 आफ्नो लक्ष्य पुरा गरिसक्नुहुन्छ। उहाँलाई पनि यहाँ मञ्चमा निम्त्याइछौँ। उहाँलाई हामी एमएलएको बाहुलीबाट विधायकको बाहुलीबाट उहाँलाई मेडल अनि सम्मान पत्र र सञ्जय छेत्रीको बाहुलीबाट उहाँलाई। र सबैभन्दा पहिला हामी सुरु गर्नेछौँ तेस्रो पोजिसनबाट, पुरुष वर्गबाट प्रशान्त छेत्री, उहाँलाई जोरदार तालीसँग उहाँलाई, उहाँले आफ्नो लक्ष्य 13:03 पुरा गरिसक्नु, उहाँलाई एमएलए साहबको बाहुलीबाट जो मेडल अनि यो सम्मान पत्र अनि उहाँलाई यो मोमेन्टो प्रदान गरिएका छन्। दोस्रो पोजिसनमा हुनुहुन्छ जसले आफ्नो लक्ष्य 12:35 पुरा गरिसकेका छन्, उहाँ हुनुहुन्छ नर्बु छिरिङ शेर्पा। यहाँलाई हामी प्रथम प्रयास प्रदान, जसले आफ्नो लक्ष्य 12:00 पुरा गरिसक्नु भएको छ, उहाँलाई पनि यहाँ मञ्चमा निम्त्याउँछौँ।
1: भारत माता की
2: जय,
1: भारत माता की
2: जय,
1: भारत माता की
2: जय,
1: जय गोर्खा। र हामी सबैलाई आज यो हामी आकाशवाणी खरसाङको जुन चाहिँ एउटा इनिसिएटिभ जुन प्रकारले तपाईँहरूले आज यो हाम्रो 64 वर्षभन्दा ज्यादा भएको जुन चाहिँ हामीले आज आकाशवाणी खरसाङको एउटा माध्यम, सूचनाको माध्यम जुन चाहिँ माध्यमले आजभन्दा पहिला हामी हाम्रा एउटै मात्रै माध्यम थियो, आज 20-30 वर्ष अगाडि हामीले जानेको कि यो रेडियो सुनेर नै हाम्रो एउटा मनोरञ्जनदेखिको लिएर सूचना सञ्चारको माध्यम थियो, र आजसम्म यो एआईसम्मको युगमा यो आकाशवाणी खरसाङ जिउँदो हुनु यत्तिको तपाईँहरूको जुन चाहिँ टिम, आकाशवाणीको टिम भए म एकदमै मेरो आन्तरिक हृदयबाट धन्यवाद दिन चाहन्छु, अनि तपाईँहरूलाई कङ्ग्रेचुलेसन पनि छ। र तपाईँहरूले जुन प्रकारले यो आकाशवाणी खरसाङको एउटा गौरव हेरिटेज हाम्रो लागि खरसाङको निम्ति जोगाएर राख्नुभएको छ, र यसमा म एकदमै तपाईँहरूको टिमलाई नै धन्यवाद दिन चाहन्छु।
3: प्रतियोगीहरू आकाशवाणी खरसाङको परिसर आएर उनीहरूलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरियो। प्रथम, दोस्रो र तेस्रो प्रतियोगीहरू महिला एवं पुरुष वर्ग दुवैलाई विधायक सोनाम लामाको बाहुलीबाट मेडल र
4: यतिन्जेल प्रस्तुत थियो। आकाशवाणीले 90 वर्षको यात्रा पूरा गरेको अवसरमा म्याराथन दौड प्रतियोगिताको एक रेडियो रिपोर्ट।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र समय यस बेला बेलुकीको 5:20 भइरहेछ। अब श्रोताहरू समक्ष राखिरहेछौँ खगेन्द्र कालीकोटेको स्वरमा यो आधुनिक गीत।

श्रोताले यतिखेर सुन्दै हुनुहुन्छ एफएम 103.5 मेगाहर्जमा आकाशवाणीको खरसाङ केन्द्र र अब अघिल्लो क्रममा प्रस्तुत छ पाश्चात्य संगीतको कार्यक्रम इभिनिङ मेलोडीज़।

FM 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। साथै हाम्रो कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ FM 100.2 मेगाहर्ज अनि मोबाइल एप न्युज अन एआईआरमा पनि।

0: र अब समय भएको छ मुख्य समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले सोमबार नागरिक अलङ्करण समारोहमा वर्ष 2026 निम्ति पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। यो अवसरमा आकाशवाणीले जनताको पद्म कार्यक्रम शीर्षकका 16 कार्यक्रम प्रस्तुत गर्नेछ। यी एपिसोडहरूमा पद्म पुरस्कार विजेताहरूको कृति र जीवनको बारेमा जानकारी दिनेछ। यो आज र भोलि एयर गोल्डको 100.1 च्यानलमा प्रसारण हुनेछ। यो न्युज अन एयर एप र न्युज अन एयर अफिसियल युट्युब च्यानलमा पनि सुन्न सकिन्छ। श्रोताहरूलाई आज र भोलि आकाशवाणीसँग सम्पर्कमा रहने अनुरोध गरिएको छ। सरकारले सामाजिक सञ्जालमा वित्त मन्त्री निर्मला सीतारमणले क्वान्टम एआई नामक लगानी योजनालाई बढावा दिइरहेको छिन् भन्ने दावी गर्दै गरेको पोस्टको खण्डन गरेको छ, जसले नागरिकहरूलाई 22,000 रुपियाँको प्रारम्भिक लगानीको बदलामा प्रति महिना 3,00,000 रुपियाँ आमदानी गर्ने वाचा गर्दछ। पिआइबीको तथ्य अनुसन्धान एकाइले यो दावी पूर्ण रूपमा गलत भएको र भाइरल भिडियो आर्टिफिसियल इन्टेलिजेन्स मार्फत तयार गरेको जनाएको छ। वित्त मन्त्रीले त्यस्तो कुनै लगानी योजना अनुमोदन नगरेको पनि संस्थाले स्पष्ट पारेको छ। सरकारले नागरिकहरूलाई कुनै पनि शङ्कास्पद वा अज्ञात लिङ्कमा क्लिक नगर्न आग्रह गरेको छ, किनकि यो साइबर धोखाधडीको मामला हुनसक्छ। साथै सरकारले मानिसहरूलाई आधिकारिक वेबसाइटबाट मात्र त्यस्ता कुनै पनि जानकारीको पुष्टि गर्नुहोस् भन्ने सल्लाह दिएको छ। दिल्लीका उपराज्यपाल तरनजित सिंह सन्धुले भारतीय धावक गुरिन्दर वीर सिंहलाई सबैभन्दा तेज धावक बनेकोमा बधाई दिनुभएको छ। गुरिन्दर वीर सिंहले 100 मिटर दौड 10.9 सेकेन्डमा पुरा गरी राष्ट्रिय कीर्तिमान कायम गरेको हो। एक सोसियल मिडिया पोस्टमा श्री सन्धुले भन्नुभयो, गुरिन्दर वीर सिंहको यो उपलब्धिले देशभरिका अनगिन्ती युवा एथलिटहरूलाई प्रेरणा दिनेछ। उहाँले भन्नुभयो, उनको यात्रा एकाग्रता, अनुशासन र अटुट समर्पणले कसरी महानताको मार्ग प्रशस्त गर्छ भन्ने जीवन्त उदाहरण भएको बताउनु भयो। उपराज्यपालले शुभकामना दिँदै भन्नुभयो, उनले अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइहरू हासिल गरून्, पदक जितिरहन् र धेरै रेकर्ड तोड्ने प्रदर्शनका साथ भारतलाई गौरवान्वित गरिरहन्। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड CBSEलाई त्रुटिरहित पुनर्मूल्याङ्कन प्रक्रिया सुनिश्चित गर्नमा सहायताको निम्ति भारतीय प्रौद्योगिकी संस्थान IIT मद्रासका प्रोफेसरहरू अनि तकनिकी विशेषज्ञहरूको टोली खटाउन निर्देशन दिनुभएको छ। CBSE रिजल्ट सेवा पोर्टलको बारेमा विद्यार्थी र अभिभावकहरूको चिन्ता र समस्याहरूलाई ध्यानमा राख्दै यो निर्णय लिएको हो। शिक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, IIT मद्रासको विशेषज्ञ टोलीले प्रणालीमा प्राविधिक सुधारहरू लागू गर्नेछ र विशेष गरी पोर्टलको स्थिरता र सर्भरको सहज सञ्चालनको जाँच गर्नेछ। टोलीले समग्र IIT पूर्वाधार लगाइ प्रमाणीकरण, प्रयोगकर्ता पहुँच प्रणाली, सटीकता र भुक्तानी गेटवेको सहज कामकाज सुनिश्चित गर्न सुधारात्मक उपायहरू लिन मद्दत गर्नेछ। भारतले अफ्रिका रोग नियन्त्रण अनि रोकथाम केन्द्रहरूलाई स्वास्थ्य सामग्री र सुरक्षा किटको पहिलो खेप पठाएको छ। विदेश मन्त्री डाक्टर एस जयशङ्करले सामाजिक सञ्जाल पोस्टमा भन्नुभएको छ, इबोलाको बढ्दो सङ्कटलाई मध्यनजर गर्दै यी सामग्रीहरू पठाएको हो। उहाँले भन्नुभयो, भारत यस सङ्कटको सामना गर्न अफ्रिकालाई सहयोग गर्न प्रतिबद्ध छ। मानवीय सहायता प्रयास अन्तर्गत प्रकोप र प्राकृतिक प्रकोपका समयमा भारतले साझेदार देशहरूलाई निरन्तर सहयोग प्रदान गर्दै आएको छ। युक्रेनको क्रिममा रुसले गरेको आक्रमणमा 2 जनाको मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ड्रोन र क्षेप्यास्त्रको ठूलो आक्रमणका क्रममा रुसले शक्तिशाली हाइपरसोनिक ओरेन्सिक ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरेको बताउनुभएको छ। 4 वर्ष लामो युद्धमा यो हतियार प्रयोग गरेको यो तेस्रो पटक हो। युक्रेनका अधिकारीहरूले भने यस भारी हवाई आक्रमणले राजधानीका धेरै भवनहरूमा क्षति पुर्याएको छ र 70 भन्दा बढी व्यक्ति घाइते भएका छन्। श्री जेलेन्स्कीले भन्नुभयो, ओरेन्सिक मिसाइलले किव क्षेत्रको बिला सेरकवा सहरमा प्रहार गरेको थियो। यो मिसाइल परमाणु वा परम्परागत वारहेड बोक्न सक्षम छ। रुसको रक्षा मन्त्रालयले अन्य मिसाइलसँगै ओरेन्सिक मिसाइलको प्रयोग भएको पुष्टि गरेको छ। मन्त्रालयले दावी गरेको छ कि यी आक्रमणको लक्ष्य युक्रेनको सैन्य कमान्ड र नियन्त्रण केन्द्रहरू, एयरपोर्टहरू र सैन्य औद्योगिक प्रतिष्ठानहरू थिए। मन्त्रालयले यो पनि भनेको छ कि यो आक्रमण युक्रेनले रुसी भूमिमा नागरिक लक्ष्यहरूमा हालै गरेको आक्रमणको जवाबमा भएको थियो। मौसम विभागले आज पूर्वी उत्तर प्रदेश, पूर्वी मध्यप्रदेश र विदर्भमा गर्मी हुने पूर्वानुमान गरेको छ। उत्तर प्रदेश, मध्यप्रदेश, विदर्भ, पन्जाब, हरियाणा, चण्डीगढ र दिल्लीका केही क्षेत्रमा आगामी 5 दिनसम्म गर्मीको लहर आउने सम्भावना रहेको छ। दक्षिण पश्चिम मनसुन आगामी दुई तीन दिनमा दक्षिण पश्चिम र दक्षिण पूर्व अरब सागर, कोमोरिन क्षेत्र, दक्षिण पश्चिम, दक्षिण पूर्व र पूर्वी मध्य बङ्गालको खाडी र अण्डमान सागरमा अगाडि बढ्ने अपेक्षा गरिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। 6:50 मिनटमा प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

यापनको निम्ति सधैं सम्झिनुहोस् आकाशवाणी खरसाङ। समय यस बेला बेलुकीको 6:06 भइरहेछ। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र भने यहाँहरू समक्ष राखिरहेछौँ अमिताभ भट्टाचार्यको शब्दमा रहेको चलचित्र रईसबाट अरिजित सिंह अनि हर्षदीप कौरको स्वरमा यो साङ्गीतिक कोसेली।

साप्ताहिक कार्यक्रम बोल्छ च्याबारी सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतामा म च्याङबाको कजुरी नमस्ते। त श्रोता, सधैँ नै हामीले च्याबारी अन्तर्गत विभिन्न कुरोहरूलाई लिएर बताउँदै आएका छौँ भनेदेखि आज हामी विशेष चिया बगान श्रमिक कल्याण परियोजना के हो यस विषयमा केही कुरो बताउन लागिरहेछौँ। चिया बगानमा खट्टी खाने श्रमिक अथवा कर्मचारी वर्गले चिया उद्योग धन्दामा आफ्नो श्रम खर्चेको समय मालिकबाट पाउनु पर्ने सुख सुविधाहरूको सन्दर्भमा भन्नुपर्दा सर्वप्रथम श्रमिक कल्याण परियोजनाको परिप्रेक्ष्यमा राखिएका प्रस्तावहरू पारित गर्ने अधिनियमहरू के कस्ता ढाँचाका छन्, ती अधिनियमहरूलाई कुन कुन सुख सुविधाहरू चिया बगान श्रमिक वर्गलाई अधिकार र उपलब्धि स्वरूप दिलाउन सक्यो त्यो परिप्रेक्ष्यमा पनि हामीले केही बुझ्न र जान्न पर्ने हुन्छ। कारण राष्ट्रको अर्थव्यवस्थाको संचारमा श्रमिकलाई बढ्दो महत्वपूर्ण उपादान मान्नुपर्छ। साँच्चै भन्नु हो भने देशको उद्योग क्षेत्र समृद्धिशाली हुनु नै राष्ट्र पनि समृद्धिशाली हुनु हो र यसै अर्थमा राष्ट्रको विकासमा उद्योग क्षेत्रको महत्त्व अनिवार्य भएको हुँदा यहाँ चिया बगानमा खटिए खाने श्रमिक वर्गले पाउनुपर्ने अथवा उनीहरूको श्रमको बदला दिनुपर्ने सुविधाहरूको परिप्रेक्ष्यमा स्पष्टसित भन्नुपर्दा ती श्रमिक अथवा कर्मचारी वर्गको कल्याणको निम्ति भारत सरकारको श्रम मन्त्रालयले मालिक वर्ग अनि श्रमिक वर्ग बीचमा मध्यस्थता गरेर अघिबाट नै थुप्रै अधिनियमहरू तयार गरिसकेका छन् अथवा यसो भन्नु औद्योगिक क्षेत्रमा विभिन्न श्रमिक एवं कर्मचारीहरूको हितको निम्ति कल्याणका योजनाहरू सम्झौताको आधारमा तयार गरेर लागू गरिएपछि प्रत्येक चिया बगानहरूमा श्रमिक अधिनियम बमोजिम यस्ता कल्याणकारी परियोजनाहरू सुरु गरिए। यसको श्रेय चिया बगानमा काम गर्ने श्रमिक वर्गको श्रमिक औ असन्तुष्टि आन्दोलन साथै भारत सरकारको श्रम मन्त्रालयले गरेको हस्तक्षेपलाई जान्छ। चिया बगानमा श्रमिकहरूको कल्याणको लागि भारत सरकारको हस्तक्षेपमा पारित गरिएका परियोजनाहरू विषयमा भन्नुपर्दा भारतमा पहिलोपल्ट सन् 1414 कारखानामा काम गर्ने श्रमिकहरूको लागि अधिनियम पारित भयो र यसरी नै श्रमिक वर्गको भलाइको निम्ति यो अधिनियमलाई फेरि सन् 1891 र सन् 1922 संशोधन गरियो भने सन् 1920 भारतको श्रमिक आन्दोलन निकै नै शक्तिशाली भइसकेको थियो। श्रमिक वर्गको एकता र अधिकारलाई मान्यता दिन तत्कालीन अङ्ग्रेज सरकार बाध्य पनि भयो औ फलस्वरूप श्रमिक सङ्घ आन्दोलनलाई विधिवत मान्यता दिन सन् 1926 श्रमिक सङ्घ अधिनियम ट्रेड युनियन एक्ट 1926 पारित गरियो र यो अधिनियमलाई फेरि सन् 1928 सन् 1942 र 1947 संशोधन पनि गरियो अनि भारत स्वाधीन भए पश्चात यो अधिनियमलाई राष्ट्रिय प्रसारमा फेरि सन् 1960 र सन् 1964 संशोधन गरियो। तर यसरी श्रमिक वर्गको कल्याणको निम्ति अधिनियमहरूले परियोजनामा क्रियान्वित गर्ने काम मात्र भएर राष्ट्रलाई अर्थव्यवस्थामा टेवा पुग्न सक्छ भन्न चाहिँ सकिँदैन। आफ्नो राष्ट्रलाई समृद्धिशाली बनाउनु हो भने मालिक अथवा श्रमिक वर्गको माझमा सद्भावना र अत सम्बन्ध राम्रो हुनुपर्छ, तब मात्र उत्पादनको क्षेत्रमा श्रमिक वर्गको निम्ति तयार गरेको कल्याणकारी परियोजनाहरूले सहज र स्वस्थ वातावरण पाउन सक्छ। यदि यस्तो उचित वातावरण बन्न सकेन भने श्रमिक वर्ग अनि मालिक वर्ग बीच परस्परमा विवाद कलह झगडा जस्ता आवेश र आक्रोशको क्षतिग्रस्त तनावहरू उत्पन्न हुने विशेष कारणहरू बन्दछ जसले गर्दा कारखानाको उत्पादन क्षेत्रमा पनि हास आउनु स्वाभाविक मान्न सकिन्छ। किनभने मालिक वर्गको ध्यान आफ्नै स्वार्थप्रति अधिक हुने गर्छ अनि श्रमिक वर्गको शोषण गरेर धेरैभन्दा धेरै मुनाफा कमाउने मालिक वर्गको उद्देश्य रहेको हुन्छ र श्रमिक एवं कर्मचारी वर्गले मालिक पक्षबाट भएको यस्तो शोषण र अत्याचारहरू अथवा अन्याय पटक्क सहन गर्दैनन्। यसो हुँदा प्रबन्धक मालिक वर्ग र श्रमिक वर्गको माझमा झगडाको एउटा बीजारोपण भएर जान्छ र यस्तो झगडाहरू मेटाउनलाई भारत सरकारको हस्तक्षेपमा सन् 1956 इन्डस्ट्रियल डिस्प्युट एक्ट अथवा औद्योगिक विवाद अधिनियम पारित गरियो। यो अधिनियमलाई सन् 1956 पनि संशोधन गरियो र यसरी श्रमिक एवं कर्मचारी वर्गको कल्याण र जीवनस्तर सुधार्न समय समयमा विभिन्न अधिनियमहरू बनाएका छन्। ती
पनि एउटा प्रमुख अधिनियम हो प्लान्टेसन लेबर एक्ट 1951 अथवा चिया बगान श्रमिक अधिनियम 1951 भन्ने गरिन्छ र यो अधिनियमको अध्याय 3 अनुसार मालिक पक्षबाट श्रमिक एवं कर्मचारी वर्गलाई अनेकौं सुख सुविधाहरू उपलब्ध गराउन साथै दैनिक कार्य अवधि पनि निर्धारित गर्नुपर्ने हुन्छ र सरकारको श्रम मन्त्रालयले निर्धारित गरे बमोजिम श्रमिक कर्मचारी वर्ग अथवा उनीहरूको परिवारको निम्ति पनि दबाई पानी र उपचारको सुगम व्यवस्था हुनुपर्छ 150 भन्दा अधिक श्रमिकहरू लगाइने चिया बगानमा एक वा एक भन्दा अधिक संख्यामा क्यान्टिन अथवा अल्पाहार गृहको व्यवस्था पनि हुनुपर्छ जसको देखरेख गर्ने दायित्व चिया बगान व्यवस्थापक वा मालिकको नै हुन्छ तर यस्तो व्यवस्था आजसम्म दार्जिलिङको कुनै पनि चिया बगानमा व्यवस्थित भएको भने देखिएको छैन यसबाहेक 50 भन्दा ज्यादा महिला श्रमिकहरूले काम गर्ने बगानमा ती महिलाहरूका 6 वर्षभन्दा कम उमेरका बालक बालिकाहरूको उचित हेरचाहको निम्ति ठाउँ ठाउँमा बालगृह क्रिएज घर राम्रोसित बनाएर राखिदिनु पर्छ यसरी यो बालगृहभित्र जम्मा भएका बालक बालिकाहरूलाई हेरचाह गर्ने धाई आमाले कुनै पनि सरकारी अस्पतालबाट तालिम प्राप्त गरेको हुनुपर्छ बालक बालिकाहरूको निम्ति उचित दबाई पानी साथै पौष्टिक भोजनहरूको पनि बन्दोबस्त हुनुपर्छ र उक्त अधिनियमको 13 र 14 अनुसार चिया बगान मालिकले आफ्ना श्रमिकहरूको निम्ति मनोरञ्जनको सुविधाहरू पनि समय समयमा उपलब्ध गराउनु पर्छ जस्तै वार्षिक खेलकुद प्रतियोगिता साङ्गीतिक कार्यक्रम नाटक शिक्षा वृत्तचित्र अधिनियमको धारा 15 र 16 अनुसार प्रत्येक चिया बगानको मालिकले श्रमिक एवं आफ्ना कर्मचारी वर्गको आवासको निम्ति उचित बन्दोबस्त पनि प्रबन्धक पक्षले मिलाइदिनु पर्छ मात्र त्यति होइन तर चिया बगानमा काम गर्ने प्रत्येक श्रमिकहरूलाई छाता वर्षती जुत्ता टोकरी मौसम अनुसार कम्बल काम अनुसार हातमा पन्जा आँखामा चस्मा गमबुट इत्यादि सामानहरू दिनुपर्छ अनि प्रत्येक चिया बगानमा व्यस्तका कर्मचारीहरूलाई हप्तामा 50 घन्टा भन्दा अधिक औ 14 वर्षभन्दा कम उमेरका किशोर र बाल श्रमिकहरूलाई हप्तामा 40 घन्टा भन्दा बेसी काममा लगाउन हुँदैन वर्तमान भारत सरकारद्वारा जताततै बाल श्रमिकमाथि प्रतिबन्ध लगाएको छ तथापि बाध्यतावश कतिजना श्रमिकहरूले स्वेच्छासित आफ्नो पेटको निम्ति काम पनि गरिरहेको देख्न पाइन्छ यसरी नै 7 दिनको अवधिमा सबै कर्मचारी वर्गले 1 दिनको विश्राम पाउने प्रावधान पनि छ यदि विश्राम दिवसमा पनि कुनै बाध्यतावश काम गर्न परे त्यस दिनको हाजिरा अधिनियम अनुसार डबल हाजिरा प्रबन्धक पक्षबाट दिनुपर्छ तथापि औरत श्रमिकहरूलाई भने समयको तालिका अथवा बिहान 7 बजेदेखि बेलुकी 4 बजे उतासम्ममा काममा लगाउन अधिनियमको कानूनले निषेध गरेको छ र यही अधिनियमको धारा 25 अनुसार वयस्क श्रमिकहरूले 20 दिन काम गरेपछि 1 दिनको स्वेतन छुट्टी साधारण भाषामा हक छुट्टी भनेर वर्षको अन्ततिर पाउने प्रावधान पनि छ यसरी नै प्रत्येक श्रमिक वर्गले बिरामी अवस्थामा योग्यता प्राप्त डाक्टरको प्रमाण पत्रको आधारमा बिरामी भत्ता पाउने प्रावधान पनि छ र महिला श्रमिकहरूले पनि अधिनियम धारा 25 कै आधारमा प्रसूति भत्ता मेटर्निटी बेनिफिट जम्मा 3 महिनासम्मको पाउने पनि प्रावधान रहेको छ र श्रमिकहरू सेवानिवृत्त भएपछि अथवा काम गर्न असमर्थ भए अथवा मृत्यु हुन गए आश्रितहरूलाई आर्थिक सहायता उपलब्ध गराउनको निम्ति भारत सरकारले सन् 1952 भविष्य निधि अधिनियम पारित गरेर भारतका लाखौँ श्रमिकहरूलाई ठूलो सहायता प्रदान गरेको छ र यसरी नै भारत सरकारले श्रमिकहरूको निम्ति मार्च 1971 परिवार अनुवृत्ति योजना अथवा फ्यामिली पेन्सन स्किम पनि क्रियान्वित गरेको पाइन्छ यही योजनासित सम्बन्धित भविष्य निधि सम्बन्धको बिमा योजना डिपोजिट लिङ्क इन्सुरेन्स स्किम अन्तर्गत दिवंगत श्रमिकको भविष्य निधिको जम्मा राशि हेरेर उसको आश्रित परिवारलाई 10,000 रुपियाँसम्म बिमा राशि दिने गरिन्छ यसरी नै भारत सरकारले सन् 1972 उत्पादन भुक्तान अधिनियम द पेमेन्ट अफ ग्रेजुटी एक्ट 1972 पारित गरेर चिया बगानमा काम गर्ने श्रमिक वर्गहरूको निम्ति कल्याण बढाउने अर्को ठोस कार्य पनि ग्रहण गर्यो र 5 वर्षसम्म लगातार काम गर्ने श्रमिक कर्मचारीहरूलाई सेवानिवृत्त भएपछि पद त्याग गरेको खण्डमा यो ग्रेच्युटी दिइन्छ अनि सन् 1975 समान पारिश्रमिक अध्यादेश पारित पनि गरियो भने यो अधिनियममा पुरुष र महिला वर्गले पाउन पर्ने दैनिक हाजिरा

समान रूपमा हुनुपर्ने प्रावधान पनि राखियो। अब अन्तमा पेमेन्ट अफ बोनस एक्ट 1965 अथवा अधिनियमको विषयमा यहाँ केही भन्न पर्दाखेरि यो अधिनियम 1965 पारित गरियो। तसर्थ अहिले हामीले चिया बगान श्रमिक कल्याण परियोजना के कस्तो हुनुपर्ने र यो योजना अनुसार श्रमिक वर्गले कस्ता कस्ता सहुलियतहरू पाउँदो रहेछ यस विषयमा जानेका धेरथोर कुराहरू बताइहाल्यौँ। र श्रोता अब चाहिँ हामी के छन् गीत सुनाएर रमाइलो गराउन लागिरहेछौँ।

लौ त श्रोता, अहिले हामीले यसरी गीत सुनाए पश्चात अब हामी फेरि कार्यक्रमको दोस्रो चरणमा उपभोक्ता संरक्षण के हो यस विषयमा बताउन लागिरहेछौँ। र उपभोक्ता संरक्षण एउटा वृहत विषय हुनाले यी दुई शब्दलाई नै अलग अलग बनाएर विचार्दा अर्थ छर्लङ्ग हुन्छ। जस्तै उपभोक्ता भन्नाले के बुझिन्छ भनेदेखिलाई, उपभोक्ता भनेको जसले कुनै कुरो भोग गर्छ अर्थात् प्रयोगमा ल्याउँछ, जसले दैनन्दिन जीवनमा आफूलाई चाहिने वस्तु किनेर होस् अथवा साफट गरेर होस् उपयोग गर्छ। त्यही प्रकारले संरक्षण भन्नाले उपभोक्ताद्वारा प्रयोगमा ल्याएका सामान उचित स्तरको छ छैन, किनेर ल्याएका सामान वस्तु ठिक नभए उपभोक्ताको झगडा कसरी गर्ने भन्ने बुझिन्छ। छोटकरीमा भन्नुपर्दा उपयोगमा ल्याउने सामान वा जीवन यापनको निम्ति चाहिने हरेक व्यवस्थाको बन्दोबस्त कसरी छलकपट रहित गर्न सकिन्छ सो बुझिन्छ। र सहकारिताले उपभोक्ताका संरक्षणको निम्ति हर प्रकारको कोसिस गर्छ, न केवल खानपिनका निम्ति चाहिने वस्तु, यसले लुगाफाटा, इलिम, कर्जा इत्यादिको प्रबन्ध मिलाउने पनि प्रचेष्टा गर्छ। र सहकारी एउटा सरकारी विभाग हो जसको माध्यमद्वारा हरेक जिल्लामा सहकारी ब्याङ्कको गठन पनि र परिचालना गरिन्छ। तर सहकारी ब्याङ्क कुनै सरकारी संस्था होइन, यो अन्य ब्याङ्क जस्तै रुपियाँ पैसाको खेलो गर्छ, जनसेवामा लिप्त रहन्छ औ विशेष गरी कृषक वर्गलाई खेतीपाती लगाउनु, पशुपालन गर्न, घरेलु ससाना धन्दा गर्नु, हातका काम जस्तै सिलाइ बुनाई गर्नु, लोहार विषय काम गर्नुलाई आर्थिक बन्दोबस्त मिलाइदिन्छ। अनि सहकारी ब्याङ्कले उपभोक्ताका निम्ति गर्ने कामको सूची पनि बनाएर देखाउन सकिन्छ। यसले गर्दा हरेक श्रेणीका मानिसलाई पनि उनीहरूको कार्यकौशलता, दक्षता, योग्यता र लगन अनुसार कुनै न कुनै योजना तयार पारेको हुन्छ। उदाहरणको निम्ति लिउँ कोअपरेटिभ मार्केटिङ सोसाइटी अथवा सहकारी मार्केटिङ समिति। यस प्रकारको समितिले नि ठाउँ ठाउँमा सहकारी पसल खोली आफ्ना सदस्य एवं अन्य जनतालाई मुनासिब मूलमा दैनिक जीवनमा प्रयोगमा ल्याउने सरसामान जस्तै नुन, तेल, दाल, चामल, पशुको चारो इत्यादि बिक्री गर्छ। सहकारी पसलमा राखिएका हरेक सामानका गुणस्तर, क्वालिटी एवं दाम अन्य निजी पसलका भन्दा पनि कता कता राम्रो र मुनासिब हुन्छ। कारण सहकारी पसलको जुन मूल ध्येय जनसेवा हो, र जनसेवा भन्दा एकै वर्षमा दोकान बन्द हुने गरी लापरवाही गर्नु भने होइन। जनसेवा भनेको चाहिँ यस्तो चिज हो, गरिब निमुखा जनताको हितको जगेडा गर्नु र अन्य अत्याचारबाट बचाउनु। सहकारी पसलबाट किनेका हरेक सामान बाबत रसिद अर्थात् क्यास मेमो दिइन्छ। बिक्री गर्ने सामानका दर भाउ फाल्टु पसलले भन्दा कम हुन्छ वा मोल उचित छुट्याएको हुन्छ। यदि कुनै सामानमा खोट देखाए परे सो क्यास मेमो सहित लिएर आउँदा सहजै फर्काइन्छ वा तिरेको मोल फर्काइन्छ। तर हेर्नुहोस्, व्यापारी वर्गमा यस प्रकारको गुण स्तरको ख्याल र निर्दिष्ट मोल भने तोक्ने, क्यास मेमो दिने काम गरिन्न। एकपल्ट किनेको सामान राम्रो होस् अथवा नराम्रो होस् फर्काउन गाह्रो नै पर्छ। हुने खाने मोटा तगडाको फर्कायो भने पनि अलग कुरो हो, तर सिधा साधा र गरिब दुखीले नै भने पाउँदैन। अनि सरकारी पसलमा किनिएका सामान चाहिँ गरिबले किनोस् वा ठुलो ठालुले एक प्रकारको दर भाउ रहन्छ, अनि एउटै व्यवहार रहन्छ भने यसो गर्नु के उपभोक्ताको संरक्षण गर्नु होइन र? अनि सहकारिताद्वारा चलाएका व्यवसायमा पनि मुनाफा नभए पनि घटी नलागोस् भनी त्यही ध्यानमा राखिन्छ। हाम्रो मान्छेमा किलोको दाम सोधेर क्विन्टल किन्ने अझै पनि हामी पाउँछौँ। किनेको सामानको लागत खर्च जोडेर ठिक दिनु नजान्ने पनि छन्। महाजनले जति भने त्यति दिने पनि गर्छन् र कति फर्किन्थ्यो कति फर्कायो त्यसको ख्याल पनि गर्दैनन्। झन् चान्चुने पैसा त के महाजनले छैन भन्दा पनि छोडिराखेर हामी जान्छौँ। र सहकारी व्यवस्थामा यस प्रकारको लुचा काम भने हुँदैन। बैठक काम कसैले गरे भने पनि विभागीय शास्ति दिने प्रावधान हुनाले छोटा काम भने हुँदैन, अनि उपभोक्ता निर्धक्क रहन पनि सकिन्छ। र सहकारी ब्याङ्कले कृषकलाई सुविधा पुर्याउने थुप्रै योजनाहरू बनाउँदछ। जस्तै एउटा भयो कृषक जसको आफ्नो जमिन कम्ती छ भने अर्काको जमिन अधिया वा कुटमा कमाउँछ, उसलाई कुनै खेतीबाली लगाउने बेलामा खेती गर्ने खर्च जुटाउन पनि हम्मी पर्छ। कारण उसकोमा बिहान खाएर भरे के खाने, आज खाए भोलि के खानेको समस्या रात दिन बास बसेको हुन्छ। यस्तै गरिबको फाइदा उठाउन थुमथुममा महाजनहरू बसेका हुन्छन् जुगासरा। दिन रात घाममा

0: डढेर औ पानीमा भिजेर लगाएको खेती पाक्दा पनि पाक्दा नपाक्दा महाजनहरूको भकारी बनिन थाल्छ अनि घरका छोराछोरीलाई नयाँ कुरो चाख्न नदी महाजनका घरमा नुहगी खुवाउनु पर्छ र कति दर्दनीय अवस्था हुन्छ। प्राय जसो कृषकको सहकारी ब्याङ्कले चाहिँ कृषकलाई जुनसुकै खेतीबालीको निम्ति समयमा कर्ज दिने व्यवस्था मिलाउँदछ, त्यो पनि कम्ती सुतमा। लिएको कर्ज तिर्ने मियाद तोकिदिएको हुन्छ, त्यस समयभित्र कि त वरपरबाट कमाएर ल्याएर तिरे पनि भयो, नभए लगाएको बाली उठाएर आफै बिक्री गरेर तिर्न पनि सकिन्छ। यदि कसैले कोही ढिलो भइहाले महाजनहरूको जस्तो दुर्व्यवहारको सामना भने गर्नु पर्दैन। के यस प्रकारको सुविधा र हर कोही कृषकले पाउँछ त? होइन, हर कोही कृषकले त पाउँदैन नि। प्रथममा त सहकारी ब्याङ्कबाट कर्ज उपलब्ध गर्न चाहने कृषकले आफ्नै गाउँमा अवस्थित सहकारी समितिको सदस्य भएको हुनुपर्छ। आफ्नो होस् वा अर्काको जमिन कमाएको होस्, जमिनको विवरण समितिमा चाहिँ दर्ता गराएको हुनुपर्छ। कारण जमिनको परिमाण अनुसार ऋणको सीमा तोकिन्छ भने आखिर कृषिसित सम्बन्धित व्यक्तिहरू नै समितिमा हुने हुनाले कृषकको झगडा हर तरले गरिन्छ र यस बाहेक पनि संरक्षण अन्य क्षेत्रमा पनि गरिन्छ। यदि कुनै कृषकले हेर्नुहोस् पशुधन बढाउने तय गरे पशुपालनको निम्ति पनि कर्ज उपलब्ध गर्न सक्छ। सहकारी समितिबाट पशुपालनको निम्ति नि ससाना कृषक प्रान्तीय कृषकलाई अनुदानको व्यवस्था पनि सरकारद्वारा मिलाइन्छ। महिला वर्गले पनि सिलाइ बुनाइको निम्ति चाहिने सिप हासिल गरेको पनि सहकारी समितिको मार्फत सहकारी ब्याङ्कबाट कर्ज लिई रोजी रोटीको प्रावधान मिलाउन पनि सकिन्छ। कुटी उद्योग गर्न इच्छुक सदस्यले घरेलु व्यवसाय सुरु गर्न सहकारी कर्जको पनि सहयोग लिन सक्दछन्। जस्तै एकजना कृषकले काठ बाँसको सरसामान टेबल चौकी नाम्लो नाङ्लो इत्यादि बनाउन बुन्न जान्दछ तर खर्चपातको अभावमा आफ्नो सिप त्यसै खेर फाल्दछ भने सहकारी समितिले नि सहायता लिई सहकारी ब्याङ्कबाट कर्ज लिन सक्छन् औ आफ्नो कमाइ बढाउन भने सकिन्छ।
1: त श्रोता, अहिले हामीले उपभोक्ता संरक्षण के हो यस विषयमा जानेका कुराहरू बताइहाल्यौँ र श्रोता अन्तमा फेरि गीत सुनाएर रमाइलो गराउन लागिरहेछौँ।

अवस्था श्रोता, अहिले हामीले यसरी गीत सुनाउँदा सुनाउँदै समय पनि भइगएकोले आजलाई भने म च्याङ्गलाई पनि बिदा दिनुहोस्। अवस्था, नमस्ते।

0: संख्यामा श्रद्धालुहरूको उपस्थिति रहेको थियो। सिक्किम अब औपचारिक रूपमा ब्रह्मपुत्र बोर्डको पूर्ण सदस्य बनेको छ। आधिकारिक स्रोतहरूका अनुसार राज्य सरकारले नदी संरक्षण, सिंचाई तथा बाढ़ी व्यवस्थापन सम्बन्धी विभिन्न योजनाका लागि करिब 300 करोड़ रूपियाँ बराबरका प्रस्तावहरू बोर्ड समक्ष पेश गरेको छ। यस सम्बन्धी निर्णय हालै गुवाहाटीमा सम्पन्न बोर्डको बैठकमा अन्तिम रूप दिएको हो। यसअघि सिक्किमले ब्रह्मपुत्र बोर्डका बैठकहरूमा विशेष आमन्त्रित सदस्यको रूपमा मात्र सहभागिता जनाउँदै आएको थियो। हाम्रा संवाददाताका अनुसार प्रस्तावित योजनाहरू मुख्यतः साना सिंचाई नहरहरूको विकास, बाढ़ी तथा पहिरोको जोखिम भएका क्षेत्रमा संरक्षण पर्खाल निर्माण, साथै नदी किनारमा सुरक्षात्मक तटबन्ध तथा पर्खाल निर्माणमा केन्द्रित रहेका छन्। न्यायाधीश मीनाक्षी मदन राई पटना उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त भएकी छन्। सर्वोच्च अदालतको कलेजियमले 22 मईको दिन उनको नियुक्तिका लागि औपचारिक सिफारिश गरेसँगै उनी देशको कुनै पनि उच्च अदालतको मुख्य न्यायाधीश बन्ने सिक्किमकी पहिलो महिला न्यायाधीशका रूपमा स्थापित भएकी हुन्। सन् 1990 सिक्किमकी पहिलो महिला न्यायिक मेजिस्ट्रेट, प्रथम श्रेणी एवं सिभिल जजका रूपमा न्यायिक सेवा शुरू गरेकी न्यायाधीश राईले 3 दशक भन्दा बढ़ी समय न्याय क्षेत्रमा उल्लेखनीय योगदान दिएकी छन्। उनले सिक्किम उच्च न्यायालयको रेजिस्ट्रार जनरल तथा कार्यवाहक मुख्य न्यायाधीशको जिम्मेवारी समेत निर्वाह गरेकी थिइन्। 2015 उनी सिक्किम उच्च अदालतकी न्यायाधीश बन्ने सिक्किमकी पहिलो महिला बनेकी थिइन्। यसैबीच राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले न्यायाधीश राईलाई बधाई दिँदै उनको उपलब्धि सम्पूर्ण सिक्किमवासीका लागि गर्व, सम्मान र खुशीको विषय भएको बताएका छन्। सिक्किम एक्सप्रेस र हिमाली बेलाद्वारा प्रदान गरिने राम पात्रो स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार हिमालय दर्पण सिक्किमका ब्यूरो चीफ अम्बर गुरूङलाई प्रदान गरिएको छ। सिक्किम एक्सप्रेस अनि हिमाली बेलाबाट 2026का लागि उत्कृष्ट पत्रकारिताको पुरस्कार सारिका आत्रेयलाई प्रदान गरिएको छ भने टेक बहादुर गुरूङलाई सम्मान गरिएको छ। आज आइतबार गान्तोकमा आयोजित राम पात्रो स्मृति पुरस्कार समारोहका अवसरमा यो पुरस्कार र सम्मान प्रदान गरिएको हो। सिक्किम एक्सप्रेस तथा हिमाली बेलाले आयोजना गरेको पुरस्कार समारोहमा सिक्किम विधानसभा उपाध्यक्ष राजकुमारी थापा मुख्य अतिथि रहेकी थिइन्। यस अवसरमा विधानसभा उपाध्यक्ष राजकुमारी थापाले रामपात्रो स्मृति पुरस्कारको 2100 संस्करणसम्म पुग्नु सिक्किम एक्सप्रेस तथा हिमाली बेलाका लागि ठूलो उपलब्धि बताउँदै यसको निरन्तरताका लागि शुभकामना व्यक्त गरिन्। मौसम विज्ञान विभाग गान्तोकले सिक्किमका विभिन्न जिल्लाका लागि येल्लो अलर्ट सहितको तत्काल मौसम चेतावनी जारी गरेको छ। आगामी 2-3 घण्टासम्म सिक्किमका सबै जिल्लाका अधिकांश क्षेत्रमा हल्का गर्जनसहित चट्याङ, हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार केही स्थानमा 1 वा 2 चरणमा तीव्र वर्षा समेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र अब यहाँहरू समक्ष राखिरहेछौ आजका रहल लगायत भोलि दिनभरि प्रसारण गरिने विविध कार्यक्रमको संक्षिप्त जानकारी। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7:05 कार्यक्रम कथा सार्थी, 7:45 भूटानी गीत, 8 बजे राति कार्यक्रम युवावाणी, 8:30 चर्चा चौतरी, 9:15 स्पटलाइट, यसबाहेक सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू क्रमैले। त्यसरी नै भोलिको हाम्रो अधिवेशन थालिनेछ बिहान 6:25। अधिवेशनको आरम्भमा सुन्नुहुनेछ कार्यक्रम अर्चना, 7:07 शुभ प्रभात, जसमा जानकारी गराउनेछौ खेतीपातीबारे सल्लाह अनि 7 आधुनिक गीत, 7:15 हीरा रसाइली अनि रमला मोक्तानको स्वरमा भजन, 7:35 कार्यक्रम स्पन्दन, 8:30 कार्यक्रम कथा सफलताको, 8:40 शारदा गुरुङको स्वरमा लोकगीत, 8:45 कार्यक्रम सन्दर्भ, 9:05 चलचित्रका गीतहरू, 9:35 कार्यक्रम मार्गदर्शन, 10:05 मनोरञ्जनपूर्ण कार्यक्रम हेलो खर्साङ, 10:30 कार्यक्रम हाम्रो सरोकार जसमा विषय रहेको छ भारतीय महिला फुटबलका उदयमान प्रतिभाहरू, 11:07 स्वरमाधुरी, 11:30 सुबदीप मुखर्जीद्वारा कक्षा 12 लागि संस्कृत सम्बन्धी विशेष कार्यक्रम, 12:05 फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम, 1:05 तिब्बती कार्यक्रम, लोक अनि आधुनिक गीतको कार्यक्रम 2:30, 2:55 समसामयिक समीक्षा, 3 हिन्दी चलचित्रका गीत, 3:10 सुन्नुहुनेछ पोडकास्ट श्रृङ्खलाको 16 भाग, विषय रहेको छ पिपल्स पद्मा अन आकाशवाणी, 3:25 कार्यक्रम विश्वमा हामी, 3:35 कार्यक्रम टक अन भेरियस टपिक्स, 3:55 देशभक्ति गीत, 4 विज्ञान दर्पण, 4:30 शिक्षा ज्योति कार्यक्रम, 5 सुन्नुहुनेछ नयाँ दिल्लीको राष्ट्रपति भवनमा आयोजना हुने नागरिक लगानी समारोह जहाँ भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले पद्म पुरस्कार प्रस्तुत गर्नुहुनेछ जसको प्रत्यक्ष प्रसारण आकाशवाणी दिल्ली केन्द्रबाट सम्प्रसारण गरी सुनाउनेछौ। 6:05 चलचित्रका गीतहरू, 6:10 गौले सभा, 6:50 यस केन्द्रको प्रादेशिक समाचार, 7:05 कार्यक्रम लोक लहरी, विद्या शर्माको स्वरमा सुन्नुहुनेछ, 7:15 कार्यक्रम सुर संगम जस अन्तर्गत सुन्नुहुनेछ सुशीला शर्माको स्वरमा आधुनिक गीत, 7:45 भुटानी गीत, 8 बेलुकी कार्यक्रम युवावाणी, 8:30 चर्चा चौतरी, 9:15 स्पटलाइट, यसबाहेक सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू क्रमैले, 10 राति कार्यक्रम आजका फनकार। यतिन्जेल सुन्दै हुनुहुन्थ्यो आज रातिका रहल लगायत भोलि दिनभरि प्रसारण गरिने विविध कार्यक्रमको संक्षिप्त जानकारी। अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। सिक्किम राज्य लगायत पश्चिम बंगालका निम्न हिमालय अञ्चलका दार्जीलिङ, जलपाइगुडी, अलिपुरद्वार, कुचबिहार, कालिम्पोङ, उत्तर दिनाजपुर जिल्लाका कतिपय ठाउँहरूमा मेघगर्जन सहित हावाहुरी चल्ने सम्भावनाको जानकारी मौसमी विभागले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो मौसमको साधारण विज्ञप्ति, पूरा भयो।

0: अब समय भएको छ प्रादेशिक समाचारको।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। दिव्यतम अधिकारीबाट प्रादेशिक समाचार सुन्नुहोस्। पहिले मुख्य समाचार। राज्य सरकारको गृह तथा पहाडी मामला विभागले राज्यका सबै जिल्ला अधिकारीहरूलाई अवैध रूपमा बसोबासो गरिरहेका बङ्गलादेशी तथा रोहिङ्गा विदेशी नागरिकहरूका लागि होल्डिङ सेन्टर स्थापना गर्न निर्देशन दिएको छ। राज्यको फाल्टा विधानसभा सिटमा गत 21 मेको दिन पुनर्मतदान भएपछि आज भएको मतगणनामा भारतीय जनता पार्टीले ठूलो जित दर्ता गरेको छ। केन्द्रीय गृहमन्त्री डाक्टर सुकान्त मजुमदारले सिलगढीमा राज्यका शारदा विद्या मन्दिर विद्यालयका 53 जना विद्यार्थीहरूलाई सम्मानित गर्नुभएको छ। राज्यमा आयुष्मान भारत योजना यस वर्ष जुलाई महिनादेखि सुरु हुनेछ। आकाशवाणीको स्थापना भएको 90 वर्ष पुगेको अवसरमा आकाशवाणी खरसाङले आज म्याराथन रन आयोजित गरेको थियो अनि मौसम विभागले उत्तर बङ्गाल तथा दार्जिलिङ पहाडी क्षेत्रहरूमा आगामी केही दिनसम्म भारी वर्षा, चट्याङ र तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना रहेको बताएको छ। अब समाचार विस्तारमा। राज्य सरकारको गृह तथा पहाडी मामला विभागले राज्यका सबै जिल्ला अधिकारीहरूलाई अवैध रूपमा बसोबासो गरिरहेका बङ्गलादेशी तथा रोहिङ्गा विदेशी नागरिकहरूलाई नियन्त्रणमा लिएपछि उनीहरूलाई राख्नका लागि होल्डिङ सेन्टर स्थापना गर्न निर्देशन दिएको छ। सरकारद्वारा जारी आदेश अनुसार यो होल्डिङ सेन्टरहरूमा पक्राउ परेका विदेशी नागरिकहरूका साथै जेल सजाय पूरा गरी देश निकाला तथा स्वदेश फिर्ताको प्रक्रियामा रहेका विदेशी बन्दीहरूलाई पनि राखिनेछ। कोलकाता स्थित राइटर्स बिल्डिङबाट जारी पत्रमा भारत सरकारको गृह मन्त्रालयको निर्देशन अनुसार बङ्गलादेशी तथा रोहिङ्गा नागरिकहरूको पहिचान, नियन्त्रण र डिपोर्टेसन प्रक्रियालाई व्यवस्थित बनाउन यो कदम चालिएको उल्लेख गरिएको छ। पश्चिम बङ्गाल सरकारको यो आदेश सबै जिल्लापाल, पुलिस आयुक्त तथा जिल्ला पुलिस प्रमुखहरूलाई पठाइएको छ। राज्यको फाल्टा विधानसभा सिटमा गत 21 मईमा पुनर्मतदान भएपछि आज भएको मतगणनामा भारतीय जनता पार्टीले ठूलो जित दर्ता गरेको छ। यसका साथै राज्यमा तृणमूल कङ्ग्रेसको अझ एक सशक्त गढ ध्वस्त बनेको छ। भाजपा उम्मेद्वार देवाशिष पाण्डाले 1 लाख भन्दा अधिक भोटको भारी अन्तरले जित दर्ता गरेका हुन्। यस परिणामले राज्यको राजनीतिमा ठूलो परिवर्तन ल्याएको सङ्केत रहेको बताइएको छ। चुनाव परिणाम आएपछि राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले यसलाई तृणमूल कङ्ग्रेसको पतनको सुरुवात बताउनु भएको छ। उहाँले फाल्टाको जनताले वर्षौंपछि स्वतन्त्र अनि निष्पक्ष मतदान गरी लोकतन्त्रलाई पुनर्स्थापित गरेको बताउनु भएको छ। पुनर्मतदानमा वाम मोर्चा समर्थित उम्मेद्वार शम्भुनाथ कुर्मी लगभग 37,000 भोट प्राप्त गरेर दोस्रो स्थानमा रहे भने कङ्ग्रेस प्रत्याशी अब्दुर रजाक मोल्लालाई लगभग 9,500 भोट प्राप्त भएको छ। चौथो स्थानमा टिएमसीका जहाँगीर खान रहे। केन्द्रीय शिक्षा राज्य मन्त्री डाक्टर सुकान्त मजुमदार आज एक दिने सिलगढी भ्रमणमा आउनुभएको छ। उहाँले विवेकानन्द विद्या विकास परिषदद्वारा सञ्चालित शारदा शिशु तीर्थ तथा शारदा विद्या मन्दिरको सिलगढी कार्यालयमा संवाददाताहरूलाई सम्बोधित गर्दै पश्चिम बङ्गालमा अवैध बङ्गलादेशी तथा रोहिङ्गाहरूलाई राख्न मुख्यमन्त्री शुभेन्दु अधिकारीले सबै जिल्ला शासकहरूलाई होल्डिङ एरिया अर्थात् अवैध घुसपैठियाहरूलाई राख्ने स्थान तयारी गर्ने निर्देशको स्वागत गर्नुभयो। उहाँले विगतको टिएमसी सरकारमाथि कडा हमला गर्दै ममता ब्यानर्जीको पार्टी अब सकेर जानेछ भन्नुभयो। उहाँले सिपिआइएम तथा टिएमसी सरकारहरूले राज्यको संस्कृति, समृद्धि अनि गौरवहरूलाई धेरै नोक्सान पुर्याएको बताउनुभयो। उहाँले भन्नुभयो, केन्द्र अनि राज्यको डबल इन्जिन सरकारले राज्यको पुरानो गौरव, गरिमा, संस्कृति र समृद्धिलाई पुनः फर्काइ ल्याउन तीव्र गतिमा काम गर्नेछ। राज्यका शारदा विद्या मन्दिर विद्यालयहरूका विद्यार्थीहरूलाई सम्बर्द्धना जनाउने एक कार्यक्रममा उहाँ सिलगढी आउनुभएको हो। उहाँले यो वर्ष माध्यमिक अनि उच्च माध्यमिक परीक्षामा 90% भन्दा माथि अनि शीर्ष 10 मा स्थान ओगट्ने यी विद्यालयहरूका 53 विद्यार्थीहरूलाई सम्मानित गर्नुभयो। स्मरण रहोस्, यस वर्ष माध्यमिक परीक्षामा झण्डै 9,71,000 विद्यार्थीहरू सामेल भएका थिए, जसमा शारदा विद्या मन्दिरहरूका 1400 विद्यार्थीहरू सामेल थिए। सुन्नुहोस् हाम्रो संवाददाताको यो रिपोर्ट।
2: यो वर्ष माध्यमिक परीक्षामा राज्यभरि शीर्ष 10 को सूचीमा जम्मा 131 जना विद्यार्थीहरूले स्थान प्राप्त गरे, जसमा शारदा विद्या मन्दिरका 13 विद्यार्थीहरू सामेल छन्। साथै 90% देखि 99% सम्म अङ्क ल्याउने 45 जना अन्य विद्यार्थीहरू सामेल छन्। उच्च माध्यमिकमा यी विद्यालयहरूका 9 विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। केन्द्रीय मन्त्रीले यी सबै विद्यार्थीहरूलाई सम्बर्धना जनाउनु भयो। समारोहमा बोल्दै उहाँले भन्नुभयो, टिएमसी र त्यसभन्दा अघिको सिपिआइएम सरकारले शारदा शिशु मन्दिर र शारदा विद्या मन्दिर विद्यालयहरूलाई आरएसएसको संस्था भन्दै वर्ण दिएका थिएनन्। कठिन परिस्थितिको सामना गर्दै राज्यभरि यी विद्यालयहरू अघि बढे। उहाँले थप भन्नुभयो, यी विद्यालयहरूमा शिक्षाका साथ संस्कार, स्वदेश र राष्ट्रभक्तिलाई ठूलो स्थान दिइन्छ। उहाँले भन्नुभयो, यी विद्यालयहरूका कुल 1400 विद्यार्थीहरू मध्ये 13 जना विद्यार्थीहरू शीर्ष 10 स्थान प्राप्त गर्नु ठूलो उपलब्धि हो। वर्तमान सरकारले शिक्षाको क्षेत्रमा यी विद्यालयहरूको योगदानलाई ध्यानमा राख्दै हर सम्भव सहयोग गर्ने उहाँले बताउनुभयो। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: राज्यमा आयुष्मान भारत योजना यस वर्ष जुलाई महिनादेखि सुरु हुनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डासित एउटा भर्चुअल बैठक गर्नुभएपछि हिज कलकत्तामा यो घोषणा गर्नुभयो। राज्यका स्वास्थ्य योजना स्वास्थ्य साथी अन्तर्गत वर्तमान लाभार्थीहरूलाई आयुष्मान भारत योजनामा सामेल गरिनेछ। आयुष्मान भारत आरोग्य मन्दिरको सम्बन्धमा आगामी महिना सहमति पत्रमा नयाँ दिल्लीमा हस्ताक्षर गरिनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा प्रधानमन्त्री जन औषधि केन्द्रहरूको संख्या वर्तमान 117 बढाएर 469 गरिने सम्बन्धमा केन्द्र सरकारलाई एउटा प्रस्ताव पठाउनु भएको छ। मुख्यमन्त्रीले अलिपुरद्वार, कालेबुङ अनि दक्षिण दिनाजपुर जिल्लाहरूमा नयाँ मेडिकल कलेज खोल्ने अनि उत्तर बङ्गालको लागि एउटा नयाँ एम्सको प्रस्ताव पनि केन्द्र सरकारलाई पठाइएको छ भनी बताउनु भएको छ। कोलकातामा आज बिहानदेखि अवैध निर्माणहरू विरुद्ध ठूलो स्तरमा बुलडोजर कार्यवाही जारी छ। सहरको तिलजला, कस्बा अनि बेलेघाटा समेत धेरै क्षेत्रहरूमा कथित अवैध भवनहरू भत्काइँदैछ। कस्बाको बिबी च्याटर्जी स्ट्रिट स्थित अवैध निर्माणलाई भत्काइने कार्यवाहीको निरीक्षण गर्न पुगेका पश्चिम बङ्गालको नगर एवं सहरी विकास मन्त्री अग्निमित्र पलले अवैध निर्माण तथा अवैध निर्माण गर्नेहरू विरुद्ध कडा चेतावनी दिनुभएको छ। मन्त्रीले बताउनुभयो, जुन अधिकारी तथा कर्मचारीहरूको जिम्मेदारी अवैध निर्माणमाथि निगरानी राख्न थियो उनीहरू विरुद्ध पनि कार्यवाही गरिनेछ। उहाँले भन्नुभयो, जहाँ जहाँ अवैध निर्माण भएको छ त्यहाँ जिम्मेदार व्यक्तिहरू विरुद्ध कार्यवाही गरिनेछ। भवन निर्माण गर्ने मानिस, पैसा लगाउने मानिस, डेभलपर तथा प्रमोटरको रूपमा जुडेका सबै विरुद्ध कार्यवाही गरिने पनि मन्त्री अग्निमित्र पलले बताउनु भएको छ। यो समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
4: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
3: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: यो आकाशवाणी खरसाङ हो, प्रादेशिक समाचार सुन्नुहुँदैछ। अब रहल समाचार। आम जनता उन्नयन पार्टी एजियुपीका प्रमुख हुमायूं कबीरले राज्य सरकारले लागू गरेका नियमहरूको सम्मान गर्न मुस्लिम समुदायलाई अपील गरेका छन्। उहाँले ईदको बलिदानका कारण कुनै पनि समुदायले समस्या भोग्न नपरोस् भन्ने कुरोमाथि सबैले ध्यान दिनुपर्ने बताएका छन्। यसका साथै उहाँले गौमाताको हत्या नगर्ने आग्रह गरेका छन्। आकाशवाणीको 90 वार्षिकोत्सवको अवसरमा आकाशवाणी खरसाङले आज म्याराथन दौड आयोजना गरेको छ। 3 किलोमिटरको दौडमा पुरुष अनि महिला गरी 50 अधिक धावकहरूले म्याराथनमा भाग लिएका थिए। खरसाङका विधायक सोनाम लामाले प्रमुख अतिथिको रूपमा 0 खरसाङबाट म्याराथनलाई झण्डा देखाएर प्रस्थान गराउनुभयो। पुलिस अनि अस्पतालका कर्मचारीहरूको सहयोगमा खरसाङ सहर परिक्रमा गरी आकाशवाणी खरसाङ केन्द्रमा दौड सम्पन्न भयो। पुरुष समूहमा प्रयास प्रधानले पहिलो स्थान प्राप्त गरे भने नर्बु छिरिङ शेर्पाले दोस्रो स्थान अनि प्रशान्त छेत्रीले तेस्रो स्थान प्राप्त गरे। महिलाहरूमा सबिना गिरीले पहिलो स्थान प्राप्त गरे जबकि रेबिना सुब्बाले दोस्रो अनि प्रज्ञा शङ्करले तेस्रो स्थान प्राप्त गरे। सबै सहभागीहरूलाई पदक र सहभागिताको प्रमाणपत्र प्रदान गरियो। यस अवसरमा बोल्दै प्रमुख अतिथि विधायक लामाले भन्नुभयो, आकाशवाणीको राष्ट्र प्रतिको गौरवशाली 90 वर्षको निरन्तर सेवाको सम्झना गर्नु देश नेपाल अनि विश्वभरिका नेपाली भाषी जनताका लागि धेरै गर्वको क्षण हो। 8 जुन 1936 स्थापित अल इन्डिया रेडियो तथा आकाशवाणीले भारत चीन युद्धको लगत्तै पछि 1962 खरसाङमा आफ्नो केन्द्र स्थापना गर्यो। स्थापना भएदेखि नै आकाशवाणी खरसाङले जनतालाई विशेष गरी सम्पूर्ण हिमालय र फेदका नेपाली भाषी जनतालाई निरन्तर शिक्षित बनाउन तथा जानकारी दिन साथै मनोरञ्जन प्रदान गरिरहेको छ। दशकौँदेखि आकाशवाणी खरसाङले विश्वसनीय माध्यमको रूपमा आफ्नो गौरव कायम राखेको छ। सरकार र जनतालाई जोड्नमा महत्त्वपूर्ण भूमिका खेल्दै विकसित भारत 2047 दृष्टिकोणलाई बढावा दिइरहेको छ। यस अवसरमा विशेष अतिथि दार्जिलिङ पहाडका प्रसिद्ध बडी बिल्डर श्री सञ्जय छेत्री र कार्यक्रम कार्यकारी राजीव सुब्बाले पनि समापन कार्यक्रमलाई सम्बोधन गरे। यस म्याराथन कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आकाशवाणी खरसाङका कार्यक्रम निष्पादक मनन तामाङले विस्तृत जानकारी गराए। आगामी 1 जुनदेखि रोहिणी मार्गमा रहेको टोल प्लाजा बन्द हुने निश्चित भए साथै त्यहाँ कार्यरत कर्मचारीहरूको भविष्यलाई लिएर आवाज उठ्न थालेको छ। मार्क्सवादी कम्युनिस्ट पार्टी दार्जिलिङ जिल्ला सचिवालय सदस्य सचिन खातीले टोल प्लाजामा कार्यरत स्थानीय युवाहरूलाई वैकल्पिक रोजगारी र 3 महिनाको वेतन क्षतिपूर्तिको रूपमा दिनुपर्ने माग गरेका छन्। मौसम विभागले उत्तर बङ्गाल तथा दार्जिलिङ पहाडी क्षेत्रहरूमा आगामी केही दिनसम्म भारी वर्षा चट्याङ र तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना रहेको बताएको छ। विभाग अनुसार बङ्गालको खाडीबाट आएको जलवायु हावा र न्यूनचापीय प्रणालीका कारण उत्तर बङ्गालका जिल्लाहरूमा मौसम पूर्ण रूपमा प्रभावित भएको छ। मौसम विभाग अनुसार भोलि र आगामी दिनहरूमा दार्जिलिङ अनि कालेबुङ जिल्लाका धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम वर्षाका साथै केही क्षेत्रमा 7 देखि 11 सेन्टिमिटरसम्मको भारी वर्षा हुने अनुमान गरेको छ। यसका साथै पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित प्रति घण्टा 40 देखि 50 किलोमिटरको गतिमा हावाहुरी चल्ने चेतावनी पनि जारी गरिएको छ। लगातारको वर्षाका कारण पहाडी सडकहरूमा पहिरो जान सक्ने र बाक्लो कुहिरोका कारण दृश्यता कम हुन सक्ने भएकोले चालक तथा यात्रीहरूलाई विशेष सतर्कता अपनाउन भनिएको छ। अर्कोतर्फ तराई अनि डुवर्सका जलपाइगुडी अलिपुरद्वार र कुचबिहार जिल्लाहरूमा अति भारी वर्षाका सम्भावना रहेको छ। नदी किनाराका बासिन्दाहरूलाई जलस्तर बढ्न सक्ने हुनाले सुरक्षित बस्न प्रशासनले अनुरोध गरेको छ। खरसाङ अन्तर्गत सिङ्गेल कोठीधुरा ग्राम सुधार समाज पञ्जीकृत भएको ऐतिहासिक क्षणलाई यादगार बनाउन समाजका पदाधिकारी लगायत सम्पूर्ण सदस्यहरूको उपस्थितिमा केक काटेर भव्य रूपमा खुसियाली मनाइएको जानकारी प्राप्त भएको छ। 1957 विभिन्न नाममा रहेको समाजका सदस्यहरूले धेरै सामाजिक कार्यहरू गर्दै आएको भए तापनि कतिपय कारणले पञ्जीकृत हुन नसकेको तितो सत्यलाई मध्यनजर राख्दै आज आएर समाज सफलतापूर्वक पञ्जीकृत भएकोमा सम्पूर्ण सदस्यहरूले खुसी महसुस गरे र आगामी दिनहरूमा समाजले सामाजिक कार्यहरू नानीहरूको उज्जवल भविष्यको निम्ति अझ धेरै सुकार्य गर्ने थप प्रोत्साहन पाएको कुरा समाजका अध्यक्षले जानकारी दिएका छन्। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालेबुङ 24 नम्बर समष्टि अन्तर्गत सन्थार ग्राम पञ्चायतको सुरुक शाखामा गोर्खा राष्ट्रिय नारी सङ्गठनको शाखा कमिटी गठन गरिएको छ। सङ्गठनलाई अझ सशक्त र सक्रिय बनाउने उद्देश्यले आयोजित सभामा महिला नेतृत्वलाई विशेष प्राथमिकता दिँदै नयाँ शाखा कमिटी गठन गरिएको बताइएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपल्ट। राज्य सरकारको गृह तथा पहाडी मामला विभागले राज्यका सबै जिल्ला अधिकारीहरूलाई अवैध रूपमा बसोबासो गरिरहेका बङ्गलादेशी तथा रोहिङ्गा विदेशी नागरिकहरूका लागि होल्डिङ सेन्टर स्थापना गर्न निर्देशन दिएको छ। राज्यको फाल्टा विधानसभा सिटमा गत 21 मईमा पुनर्मतदान भएपछि आज भएको मतगणनामा भारतीय जनता पार्टीले ठूलो जित दर्ता गरेको छ। केन्द्रीय गृहमन्त्री डाक्टर सुकान्त मजुमदारले सिलगढीमा राज्यका शारदा विद्या मन्दिर विद्यालयका 53 जना विद्यार्थीहरूलाई सम्मानित गर्नुभएको छ। राज्यमा आयुष्मान भारत योजना यस वर्ष जुलाई महिनादेखि सुरु हुनेछ। आकाशवाणीको स्थापना भएको 90 वर्ष पुगेको अवसरमा आकाशवाणी खरसाङले आज म्याराथन रन आयोजित गरेको छ अनि मौसम विभागले उत्तर बङ्गाल तथा दार्जिलिङ पहाडी क्षेत्रहरूमा आगामी केही दिनसम्म भारी वर्षा, चट्याङ र तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना रहेको बताएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।

0: समय यस बेला बेलुकीको 7:05 भइरहेछ। एफएम 103.5 मेगाहर्जमा श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। र अब प्रस्तुत छ कार्यक्रम कथा सार्थी।
1: नमस्कार सम्पूर्ण श्रोता साथीहरूलाई, कार्यक्रम कथा सारथीमा स्वागत जनाउन चाहन्छु। आजको विषयमा म हाम्रो साहित्यको महान स्रष्टा शिवकुमार राईज्यूको कथा राख्न गइरहेछु। उहाँ हाम्रो नेपाली साहित्यको महान स्रष्टा हुन् तथा नेपाली साहित्यिक आकाशमा कहिले नस्ताउने एउटा अटल दुर्ब हुन्। आउनुहोस् उहाँको सानो परिचय साटौँ। महान स्रष्टा शिवकुमार राईज्यूको जन्म 26 अप्रेल 1919 दिन सिक्किमको रेनकमा भएको थियो। बिएसम्मको शिक्षा ग्रहण गरेका शिवकुमार राईले नेपाली कथा साहित्यमा गरेको योगदान प्रशंसनीय छ। नेपाली सामाजिक जीवनलाई यथार्थवादी धरातलमा नै उभ्याएर हेर्न उनी सफल भएका छन्। गुरुप्रसाद मैनाली तथा हिन्दीका प्रेमचन्दले झैँ कथा लेखनलाई सामाजिक जीवनका अनुभूतिहरू निम्न वर्गहरूका सुख दुःखसित जोड्दै पनि उनले एउटा छुट्टै आयाम नेपाली कथामा थपिदिएका छन्, जुन आयाम हो कथामा ऐतिहासिक सन्दर्भको प्रवेश। फ्रन्टियर, नूर आलम, तिब्बतको हुलाकपत जस्ता कथाहरूद्वारा नेपाली कथामा ऐतिहासिक सन्दर्भका कथाको प्रवेश गराउनु उनको मौलिकता पनि हो। पात्र पात्र अनुसारको आचार व्यवहार र बोलीचाली, पारम्परिक सांस्कृतिक जीवनशैली, झर्रा शब्दहरूको प्रयोग सामाजिक यथार्थ उनका कथाहरूको विशेषताहरू हुन्। खरे कथा सङ्ग्रहका लागि उनले साहित्य अकादमी पुरस्कार प्राप्त गरे। उनको छाता कथाले रत्नश्री सुवर्ण पदक प्राप्त गर्यो। उनी उपन्यासकार पनि हुन्। आकाशवाणी खरसाङसित सम्बन्धित रही शिवकुमार राईले धेरै रेडियो रूपकहरू पनि तयार गरेका छन्। साहित्यमा उनको योगदानलाई सम्मान जनाउँदै उनलाई रथयात्रा पनि गराइयो। राजनीतिको क्षेत्रमा चुनाव जितेर एमएलए भई उनी पश्चिम बङ्गालका उपमन्त्रीसम्म पनि बनेका थिए। 22 जुलाई 1995 दिन उनको निधन भयो। उनका प्रकाशित कृतिहरू हुन् फ्रन्टियर कथा सङ्ग्रह, यात्री कथा सङ्ग्रह, खरे कथा सङ्ग्रह, शिवकुमार राईका सात कथा कथा सङ्ग्रह, डाकबङ्गला उपन्यास, बडा डिनर कथा सङ्ग्रह, डाँफेसरी खण्डकाव्य। हाम्रो जमात भनौँ या हामीभन्दा पहिलाको जमातले शिवकुमार राईज्यूको कथाहरू प्रशस्त मात्रामा पढ्न पाइएको हो। मलाई लाग्छ आजको जमातले पनि हाम्रा महान स्रष्टाहरूको कथा काव्य सृजनाहरू पढ्नपर्छ र संरक्षण गर्न जरुरी छ। आजको कथा म उहाँलाई सम्झनामा राख्दै सुरु गर्न चाहन्छु। कथा पढ्न गएको छ ज्यानमारा। कथा प्रस्तुत छ ज्यानमारा। भदौरे झरी हरर र ओहिरेर टप्प थामिएको थियो। डुब्न लागेको घाम साँझमा पातलिँदै गएको बादलको जालो फोरी तिरिरि देखा पर्यो। हिटीमाथिको बरबिपलको छाया लम्बिएर आँगनमा घोप्टाइराखेको ओखल सुन आइपुगेको थियो। हिटीमा निकै चलपल थियो। खेतालाहरू आखिरी रोपाई सिद्ध्याई हिलोले लत्तरपत्त भएका हात घोडा, कुट्टे, कोदालो धारामा पखाल्न लागेका थिए। खेतालाहरू जम्मै घर फर्किसके तर उजिरमान अलैँची खेतमा पानी लाउन गएको अझ घर फिरेको थिएन। उजिरमान प्रायः 30-40 वर्षको हट्टाकट्टा जवान थियो। दोस्रो विश्वयुद्धमा कोहिमा र बर्मामा जापानीहरूसित लडेर आएको थियो। देब्रे हातको कान्छी औँला थिएन। हाताहातको लडाइँमा जापानीहरूले काटिदिएको अरे। कसैले ए माइला दाई औँला के भएर चुडियो भन्यो भने ऊ बडो जोससित भन्थ्यो क्या बात, बर्माको धावामा जापानीहरूसित मुकाबिला गर्दा काटिएको, तर मैले पनि तिनजनालाई मुला कटाई गरे क्या बात, बन्दरको पुच्छर लौरोना हतियार भन्ने माफिक जापानीको 250 तलवार क्या फाइदा, कुछ कामको छैन, भुत्ते भए पनि हाम्रै खुकुरी छरितो। हाम्रो फौज एडभान्स थियो, जापानीहरूले मसिन गनले एट्याक गर्यो। बस त के छ, हामी हल्ट भइगयो र कभर लियो। म ट्रेन्समा घुसेर गोली चलाइरहेको थिएँ, पिछेबाट 3 जापानीहरूले एट्याक गर्यो। बस त के छ, मैले पनि तिनैजनालाई कत्ल गरिदिएँ। पिछेबाट क्याम्पमा वापस आएपछि मात्र मलाई औँला काटेको मालुम भयो क्या बात, मलाई 1 महिना अस्पताल ठहर्नु पर्यो। उजिरमान पुड्के पुड्के खदिलो मानिस, छेपारीमा मासु सुम्लै परेर थुप्रिएको, हातका पाखुराहरू बटारिएका थिए, अझ पनि बडो फुर्तिलो र छरितो देखिन्थ्यो। शिकारमा जाँदा उसको निशाना चाहिँ कहिले चुक्दैन भन्ने सबैलाई थाहा थियो। यसकारण धेरैजसो केटाहरू उसैको पछि लाग्थे। केटाहरू भन्थे, होइन मासु खानु हो भने त माइला दाईकै पछि लाग्नुपर्छ हौ। गाउँमा प्रायः उसलाई सबैले माइला दाई भन्थे। मण्डललाई मासुको तिर्सना लागे उजुरीमानलाई एक जोडा कारतुस र बन्दुक दिएर भन्थे, लाला माइला तल ढुसेनी घारीमा जाइएर केही पाउँछस् कि। उजुरीमान पनि जङ्गल पसेपछि कि त मृग कि कालिज नल्याए पनि दुई चार चाँचर ढुक्कुर भ्याकुरा त लिएरै फिर्थ्यो नि। उजुरमानको अघिल्लो विवाह कसित भएको थियो भन्न सकिन्न, न त ऊबाट कुनै जयजन्म नै भएको थियो। जवानीको छाल किनारा लाग्ने बेलामा उजुरमानलाई कान्छी ल्याउनु परेको, कि त मर्दा दागबत्ती झोस्ने कोही छैन भनेर हो, वा त बुढेसकालमा साथीको आवश्यकता देखेर हो, वा पुतलीको सौन्दर्यले खिचेर हो, ऊ आफै जानोस्। जे भए पनि उजुरमानलाई कान्छी ल्याउनु परेको थियो, उसले ल्यायो पनि। उसको घरको मामलामा दुनियाँले दखल दिने काम थिएन। साँच्चै नै कसैले पुतलीलाई झट्ट देखे उसलाई फेरि दोहोऱ्याएर हेर्ने आवश्यकता पर्थ्यो नै। पुतली चढ्दो जवानी, भर्खर कि पुग्नपुग 16-17 कि हिसी परे कि अग्ली छरितो डालकी गाउँ गोरी थिए, साह्रै फर्स्याइली। उसको अनुहारमा हाँसोको छिण रेखा प्रायः सधैँ नै देखिन्थ्यो। गाउँका ठिटाहरू उसलाई भाउजू भन्थे, सायद सजिलो साइनो भनेर होला। भाउजूसित ठट्टा गर्ने गाउँका ठिटाहरूको कमी थिएन, ऊ पनि तिनीहरूलाई ओठे जवाब दिन्थे। गाउँका ठिटाहरू मेरी स्वास्नीसित खेलठट्टा गर्छन् भन्ने उजुरमानलाई पनि थाहा थियो, तर सिपाही हुनाले छाती जस्तै चौडा थियो, ऊ पर्वाह गर्दैनथ्यो। चोखो ठट्टा गर्नुहुन्छ केही हुन्न भन्ने उसको विचार थियो। ठुलो साँझ झमक्क परेको बेला उजुरमान हातमा बन्दुक लिएर सोझै ठानाभित्र पस्यो। चार सिपाहीका मालिक बिरबहादुर हवलदार लालटिनको धमिलो उज्यालोमा नाकको डाँडीमा चस्मा झारेर के लेख्न लागेको थियो कुन्नी। फुटेको चिम कागतले टालेको, त्यहीमाथि मैला तेलको धुवाले चिम ढाकेको हुनाले लालटिनको उज्यालो टेबल वरिपरि मात्र परेको थियो। आफ्नो अघि पसिनाले लत्तर पत्त भएर स्याँ स्याँ गरी उभिएको उजुरमानलाई देखि ऊ एकचोटि झस्कियो, अनि लालटेन उठाएर राम्ररी उभिने मानिसको अनुहार हेरेपछि भन्यो, हन कहाँबाट यति बेला माइला दाई। उजुरमानले एकछिन अन्कनाएर भन्यो, हवलदार साहब क्या बात, आज मैले ठुलो बिगार गरेँ, मैले भुल भालु सिपाहीलाई मारे। हवलदार एकछिन वाल्ल परेर हेरिरह्यो अनि भन्यो, के भनेको, भालु मारे भनेको हो कि हाम्रो 78 मारे भनेको। भालु सिपाहीको नम्बर 78 थियो, भन्न लाग्यो, हो भालु नै भनेर झुकिएर भालु सिपाहीमा गोली हाने। ऊ बाहिर हेर्नुहोस् न, क्या बात, म डायरी लेखाउन आएको। उजुरमानको दाहिने कुम रगतले छ्याप छ्याप्ती भिजेको थियो, औ बाहिर भालु सिपाहीको लाज लडिरहेको थियो। मनभित्रको डुकडुकीले नसा झट झट गरी खिच्ने हुनाले उसको कलम नै नसर्ने, घरिघरि कागजको झुत्रै तानेर निकाल्ने, घरि कलम पक्रेर मसीको छिटा चारैतिर छरिने। कुनै प्रकारले हात कमाउँदै हवलदारले उसको डायरी लेखिसिद्यायो। अघिल्लो दिन सुन्दन्ते माइला र हर्केको बाबुसित ऊ अलैँची बारीमा पानी लाउन जाँदा उसले मङ्गर भिर्ने र भालु भेटेको थियो। आज सबै रोपाइँमा झरेको हुनाले उसलाई एक्लै अलैँची बारी जानु परेको थियो। बिहानै मण्डलको घरबाट उसले बन्दुक लिएर गएको थियो, आत्मरक्षाका लागि पनि अब अलैँची बारीबाट घर फिर्दा बाटामा केही सिकार फेला पर्ला कि भनेर मङ्गर भिर वारी आइपुग्दा झमक्क साँझ परिसकेको, आफ्नो बिरानो छुट्याउन नसकिने भइसकेको थियो। बाटामुनि उसले छ्याटाक चुटुक सुकेको काठ भाँचिएको र पत्कर स्याराक सुरु गरेको आवाज सुन्यो। उटक्क अडिएर त्यतैतिर हेर्न लाग्यो। जङ्गलभित्र निकै अँध्यारो हुनाले उसले केही देख्न सकेन। ऊ को हो भनी करायो, अनि एकछिनको लागि आवाज पनि बन्द भयो। फेरि त्यही आवाज स्याराक सुरुक अनि खनीको झ्याममा परेको बोट्नेर उसले एउटा कालो झ्याप्लुङ्गी केही चिज देख्यो। हिजोको मङ्गर भिरको भालुको उसको कल्पनाले त्यो चित्र दोहोऱ्यायो। उसले अब राम्ररी नै देख्न लाग्यो, भालु घोप्टेर खनीको गेडा खाइरहेछ, अनि हेर्दा हेर्दै उठेर झ्याप्लुङ उतिर आउन लागिरहेछ। उसले हतपत बन्दुकको नाल सोझ्याएर ड्याम्मा हान्यो। भालु आइया भनी चिच्याएर उतान पर्यो। उसको मुटुले ठाउँ छोड्यो। त्यहाँ गएर हेरेको त रगतमा मुछिएको भालु सिपाहीको लास खन्युको बोट्नेर लडिरहेको रहेछ। सायद दौराबाट ऊ त्यही बाटो फर्केर खन्युको बोट्नेर दिशा बस्न गएको हुँदो। त्यसपछि ऊ लास लिएर सोझै ठानामा दाखिल भयो। उसले डायरी लेखाइसकेपछि आँसु झर्ला झर्ला जस्तो गरी भन्यो, हवलदार साहब मलाई बचाइदिनुहोस्, क्या बात, म भुलमा परे, केही भयो भने मेरी पुतलीले दुःख पाउँछे। हवलदार बिरबहादुर सरकारको सिन्दुर परेको मान्छे, उजिरमानमाथि उसको प्रचुर सहानुभूति हुँदाहुँदै पनि कर्तव्य सुकाउन भएन। उसलाई त्यो रात गारतमै बन्द गरिराख्यो र भोलिपल्ट बिहानै सहरको थानामा चलान गरिदियो। यो खबर गाउँभरि डढेलो सल्किएझै फैलियो। मानिसहरू वरिपरिका कुरा गर्थे। बिचरा सित्तैमा झ्याउलामा पर्यो। दिन बिग्रेपछि त्यस्तै हो, कोही भन्थे होइन स्वास्नी राम्री छ भने त्यस्तै हो, दसजनाको आँखा पर्छ। भालु सिपाही उजिरमान घर नबसेको दिन निकै धाउँथे नि, इख बोकेको थियो कि। गाउँ बुढामण्डल बाजे उसलाई राम्ररी जान्दथ्यो। ऊ भन्थ्यो, तिमीहरू वलिवलीका कुरा नगर, म उसलाई राम्ररी जान्दछु। हिजै मात्र हो बेलुकी पकाएर लौ आज त भालुले झन्डै बिगारेको भनेको थियो, बिचरा भुलमा पर्यो, दशा लागेपछि बिना सित्ती अबडी आइलाग्छ। पुलिसले धुई धुइथी तदारुख गर्न लाग्यो। भएका नभएका कुराहरू जोरी साक्षी र प्रमाणसहित उसलाई न्यायालयको अघि हत्याराको रूपमा उभ्याइयो। मुद्दाको दिन गाउँका मानिसहरूलाई कचहरीमा देख्दा उसको मनमा आशा टुस्यायो। तर ती पुलिसतर्फको साक्षी बनेर उसलाई नै खाडलमा जाग्न आएका भनेर उसलाई के थाहा। मण्डलले उसलाई जमानीमा निकाल्ने धेरै चेष्टा गर्यो तर सफल भएन। मुद्दाको दिन पनि मण्डलकै तर्फबाट उपट्टि उकिल खडा भयो। हाकिमले तिमी दोषी छौ कि छैनौ भन्दा म दोषी छैन भन्नु, त्यसपछि म आफै अरू कुरा गर्नेछु भनी उकिलले उसलाई सिकाएको थियो। मुद्दाको दिन साँच्ची नै हाकिमले उसलाई तिमी दोषी छौ कि छैनौ भनी सोधे। त्यसपछि उसले पनि क्या बात, म दोषी छैन हजुर भन्यो। पुलिसले नुन र खोर्सानी साथ आफ्नो मुद्दा पेश गर्यो। पुलिस अफिसरले मुद्दाको मिसिल हाकिम कहाँ पेश गर्दै भन्यो, हजुर राम्री स्वास्नी पाउनु नै उजिरमानको लागि विष हुन गएको थियो। गाउँका धेरै ठिटाहरू उजिरमानको घरमा आउने जाने गर्थे। यसो हुँदा उजिरमानले आफ्नी स्वास्नीको विषयमा चियो चर्चा गर्न स्वाभाविक थियो। यसै निम्ति घरमा लोग्ने स्वास्नी बीच दिनरात झगडा भइरहन्थ्यो। उजिरमान खेत झरेको दिन भालु सिपाही उजिरमानको घरमा गएर उजिरमानकी स्वास्नी पुतलीसित धेरै बेरसम्म गफ गरिरहन्थ्यो। यसो हुँदा उजिरमानले आफ्नी स्वास्नीमाथि आँखा लगाउनु पनि स्वाभाविक थियो। पुतली पनि भालु सिपाहीसित लसिएकी थिए भन्ने मेरा अघिका प्रमाणहरूले साफ दिन्छ। पोहोर साल माघे सङ्क्रान्तिको दिन भालु सिपाही र पुतलीलाई मुसेको बाबु कान्छा बिजुवा सिकारी दमै र गाउँका धेरै मानिसहरूले माघे मेलामा सँगै भेटेको थिए। उजिरमान तिन ताक घरमा थिएन। पुलिस अफिसरले कागजको एउटा पोको खोल्दै भन्यो, हजुर यो बनियान पुतली आफैले बुनेर भालु सिपाहीलाई दिएकी थिए, यस्तै अरू मोजा गलेबन्द पनि बुनिदिएकी थिए। पुतली भालु सिपाहीसित यो आउँदो बुधबार सुटुक्क भागेर जाने कुरो पनि उजिरमानले चाल पाउनुपर्छ। भालु सिपाहीको पहाड जाने भने एक महिनाको छुट्टीसम्म मन्जुर भएर आइसकेको छ र कुराहरू चाल पाएर नै उजिरमानले भालु सिपाहीलाई खतम गर्न उपाय निकालेर हो। एक दिन उजिरमानले मैतीको बाबुलाई सिकार जाँदा पुलिसहरू बडो धोखेबाज हुन्छन् भनेको थियो। मैतीको बाबुले किन माइला दाई भनी सोद्धा उबोल्दै बोलेन। उजिरमानले मनमा त्यस समय निश्चय पनि भालु सिपाही र पुतली बीचको लसपस कुरो खेलिरहेथ्यो। भालु सिपाही मारिएको दिन बिहान पुतली र उजिरमान बीच झगडा भएको थियो। उजिरमान भनिरहेथ्यो, छाड छाड चेप्रे नपार, मलाई नरोक, आज भालु सिपाही छैन कि म छैन, नमारी छोड्दिन। अनि उजिरमानलाई बन्दुक लिएर ओह्रालो झरेको कान्छा बिजुवा र मैतेले देखेको थिए। उजिरमानको भालु सिपाहीमाथि पुरा रिस र इबी थियो भन्ने कुरा प्रमाण भइसकेको छ। त्यस दिन भालु सिपाही दौडाबाट त्यही बाटो भएर घर फिर्छ भन्ने कुरो उजिरमानलाई थाहा थियो र भालु सिपाहीलाई एक्लो पारी उसले खतम गर्यो। उजिरमान यी नयाँ कुराहरू सुनि छक्क परेर बसेको थिए। आफ्नी स्वास्नीमाथि लान्छना लगाएको देखेर ऊ मनमा नै रिसले भुतभुतिँदै थियो। उसको पुतलीमाथि माया मात्र होइन ठुलो विश्वास पनि थियो। मेरी स्वास्नी तरुणी छ, हाँसखेल गर्छे, तर यस्तो पाप कर्म कहिले गर्दिन भन्ने उसको अठोट विचार थियो। आफूमाथि यस्तो अपवाद लाउँदा समातेर निमोटी दिउँ जत्तिकै यसलाई लागिसकेको थियो। साक्षीहरूको बयान क्रमैसित सुरु भयो। सिकारी दर्प र मुसेको बाबुले इजलासमा उभिएर भने, हामीहरूले माघे सङ्क्रान्तिको दिन पुतली र बालु सिपाहीलाई भेटेको साँच्चै हो हजुर। दुवैजना हाँस्दै सँगसँगै रोटीपिङ खेलिरहेका थिए। मैथीको बाबुले सिकार जाँदाको कुरा गरेर भन्यो, ठिक हो हजुर, उजिरमानले पुलिसहरू धोकेबास हुन्छन् विश्वास हुन्न भनेको साँचो हो। त्यस बिहान उजिरमान पुतलीसित बाजेर आएको थियो। त्यसपछि कान्छा बिजुवाले साक्षी दियो, हजुर म रातभरि मगर गाउँमा लालमानको घरमा चिन्ता बसेर त्यस बिहान मैत्यसित घर आउँदै थिएँ। उजिरमानको घरको कुलेसनेर आइपुग्दा घरभित्र लोग्ने स्वास्नी बाँच्दै गरेको सुने। पुतली भनिरहेको थिए, छाडिदिनुहोस् न, हत्या गरेर के हुन्छ। उजिरमान च्याठेर भनिरहेथ्यो, छाड छाड बेसे चेप्रे नपार, म त्यसलाई नमारी छोड्दिनँ, आज भालु छैन कि म छैन। खै हजुर, हामीले त त्यस समय साँच्चै भालु नै सम्झेको थियौँ, हामीलाई के थाहा र उसको भनी इबी भालु सिपाहीमाथि रहेछ। हाकिमले अलिक कडा गरेर भन्यो, त्यो दिन के भएको थियो त्यो कुरा गर, टिप्पणी ठप्ने तिम्रो काम छैन, ऊ जसँग भयो। अरू त म जान्दिनँ हजुर, मैले उजिरमानलाई बन्दुकसित निस्केको त देखेको हो। उजिरमान घोरिएर उभिरहेको थियो, त्यो मनमा नै मुरमुरिँदै थियो। अकस्मत पुतलीको नाम कसैले ढाकेको सुनेर त्यो त्यतैतिर हेर्न लाग्यो। पुतलीलाई एउटा सिपाहीले लगेर इजलासमा उभ्यायो। त्यसले एकचोटि चारैतिर हेरी र उजिरमानसित आँखा जुझ्न साथ टाउको निहुराएर उभिरही। मलाई देख्न साथ त्यसको शिर किन ढल्यो भन्ने पहिले त उजिरमानलाई लाग्यो, त फेरि सोच्यो, कचहरीमा कहिले नपरेको मानिसहरू देखेर धकाए कि भन्ने उसलाई लाग्यो। मेरो पुतलीले अब आफ्ना स्वामीको आत्मसम्मानको रक्षा गर्ली र सबैलाई उठे जवाब दिली भन्ने उसलाई लागेको थियो। हाकिमका दुईपट्टि लोग्ने स्वास्नी खडा थिए, एक अपराधीको रूपमा औ अर्की अपराधीलाई हत्यारो सिद्ध गर्ने काममा, एक अभियोगको रूपमा औ अर्की अभियोगलाई पुष्टि दिने साक्षीको रूपमा। जिरह सुरु भयो। पुलिस अफिसरले निलो बनियान देखाउँदै भन्यो, के यो तिमीले बुनेको हो? यो बुनेर कसलाई दिएकी थियौ? भालु सिपाहीलाई। के भनेर दिएकी? पोहोर साल माघे सङ्क्रान्तिको दिन भालु सिपाहीसित तिमी माघे मेला हेर्न गएकी थियौ? म गएँ त, के भयो? तिमी र भालु सिपाही बीच के सम्बन्ध थियो? तिमी र भालु सिपाही भागेर पहाड जाने कुरो तिम्रो लोग्नेले थाहा पाएको थियो कि थिएन? उजिरमान तर्फको उकिलले बिचैमा कुरा काटेर भन्यो, हजुर मेरो आपत्ति छ, यो बेफुजुलका प्रश्न हुन्, यससित घटनाको केही सम्बन्ध छैन। पुलिस अफिसरले भन्यो, हजुर घटनासित यसको पुरा सम्बन्ध छ, भाग्ने कुराले उजिरमानमाथि कस्तो असर परेको थियो जान्न उचित छ। हाकिमले भने, आपत्ति खारिज, अघि बढ। फेरि पुलिस अफिसरले त्यही प्रश्न दोहोऱ्यायो, तिमी र भालु सिपाही भागेर पहाड जाने कुरा तिम्रो लोग्नेले थाहा पाएको थियो कि थिएन? थिएन। के तिमीले भालु सिपाहीलाई बेलुका नआउनु मेरो लोग्नेले चाल पाएको छ, तिमीलाई मार्छ भनेको हो? अन्त ऊ दिनदिन आउँथ्यो नि त। मेरो प्रश्नको सिधा उत्तर देऊ, हो कि होइन? हो। के भालु सिपाही मारिएको दिन तिम्रो र उजिरमानको बिहान झगडा हुँदा उजिरमानले छोड छोड चेप्रे नापार?
0: अब सम प्रसारण गरी सुनाउनेछौ आकाशवाणीको समाचार। त्यसको लगत्तै पछि सुन्नुहुनेछ आकाशवाणी कोलकाता केन्द्रको बङ्गलामा समाचार।

सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। विदेश मन्त्री डाक्टर जयशंकर र अमेरिकी विदेश मन्त्री मार्को रुबियाले नयाँ दिल्लीमा व्यापार, ऊर्जा, क्षेत्रीय सुरक्षा आदि जस्ता महत्वपूर्ण मुद्दाहरूबारे गरी छलफल। मन्त्री राजीव रंजन सिंहको अध्यक्षतामा भोलि मिजोरामको आइजोलमा एउटा समीक्षात्मक बैठक बस्ने। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सीबीएसईलाई दिनुभयो आईआईटी मद्रासका प्राध्यापक र प्राविधिक विज्ञहरूको टोली खटाउने निर्देशन। सिक्किम बन्यो आधिकारिक रूपमा ब्रह्मपुत्र बोर्डको पूर्णकालिक सदस्य। अनि डाक्टर लाखेल लामा म्यानमार सरकारको प्रतिष्ठित धार्मिक उपाधिद्वारा सम्मानित। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियाद्वारा सिक्किम एण्ड फाइभ ट्रेजर अफ द कञ्चनजंघा शीर्षकमा लिखित एउटा लेख साझा गर्नुभएको छ। प्रधानमन्त्रीले उक्त लेख सामाजिक सञ्जालमा

0: कसरी सुनिश्चित गर्छन् भन्ने विषय वर्णन गरिएको उल्लेख गर्नुभएको छ। विदेश मन्त्री डाक्टर जयशंकर र अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज नयाँ दिल्लीमा विभिन्न मुद्दाहरूमा छलफल गरे। दुवै पक्षले भारत अमेरिका रणनीतिक साझेदारी, विशेष व्यापार, ऊर्जा, गतिशीलता र क्षेत्रीय सुरक्षा जस्ता महत्वपूर्ण क्षेत्रहरूमाथि जोड़ दिए। डाक्टर जयशंकरले भारत र अमेरिका बीच गहिरो सहयोगमा आधारित व्यापक विश्वव्यापी रणनीतिक साझेदारी रहेको बताउनुभयो। उहाँले दुई देशबीचको सम्बन्धले सम्पूर्ण विश्वलाई प्रभाव पार्ने र धेरै क्षेत्रमा हित साझा गर्ने विषय पनि उल्लेख गर्नुभयो। डाक्टर जयशंकरले शान्ति र स्थिरता, प्रवासी समुदायको कल्याण तथा इन्धनको मूल्य वृद्धि हुनुहुँदैन भन्ने पक्षमा भारत खड़ा रहेको विषयमाथि जोड दिनुभयो।
1: हम इस क्षेत्र में शांति और स्थिरता चाहते हैं। दूसरा, हमारे लिए प्रवासी समुदाय का कल्याण और भलाई बहुत आवश्यक है। तीसरा, हम चाहते हैं कि ईंधन की कीमतें कम हों, क्योंकि हम इसके बहुत बड़े आयातक हैं और इसका अधिकतर हिस्सा इसी क्षेत्र से आता है। हम इस क्षेत्र से सुरक्षित और बिना किसी रुकावट के समुद्री व्यापार के पूरी तरह पक्ष में हैं। और साथ ही हम ये देखना चाहते हैं कि वहां के बाजार खुलें। हम कोई रुकावट नहीं देखना चाहते।
2: These would be the principles with which we would approach that region.
0: अमेरिकी विदेश मन्त्री मार्कोले दुवै देशहरू आतंकवादबाट पीड़ित छन् र आउँदो शताब्दीलाई आकार दिने मुद्दाहरूमा समान विचार साझा गर्छन् भन्नुभयो। यसरी नै उहाँले संयुक्त राज्य अमेरिकाले 21 औं शताब्दीका लागि आफ्नो आप्रवासन नीतिलाई पुनर्गठन गरिरहेको पनि जानकारी दिनुभयो। मत्स्यपालन, पशुपालन र दुग्ध विकास मन्त्री राजीव रंजन सिंहले भोलि मिजोरामको एजुअलमा एउटा समीक्षात्मक बैठक गर्नुहुनेछ। बैठकले पूर्वोत्तर क्षेत्रमा मत्स्यपालन, पशुपालन र दुग्ध उत्पादनसँग सम्बन्धित योजना र कार्यक्रमहरूको प्रगतिको समीक्षा गर्नेछ। यस बैठकमा दीर्घकालीन क्षेत्रीय विकास, किसान कल्याण र जीविकोपार्जन वृद्धिका लागि रणनीतिहरू पनि छलफल गरिनेछ। श्री सिंहले 32 करोड़ भन्दा बढ़ी मूल्यका परियोजनाहरूको उद्घाटन र शिलान्यास पनि गर्नुहुनेछ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईलाई भारतीय प्रविधि संस्थान आईआईटी मद्रासका प्राध्यापक र प्राविधिक विज्ञहरूको टोली खटाउन निर्देश दिनुभएको छ, जसले निर्दोष पुनर्मूल्यांकन प्रक्रिया सुनिश्चित गर्न सहयोग गर्नेछ। सीबीएसईको परीक्षा परिणाम सेवा पोर्टलको बारेमा विद्यार्थी र अभिभावकहरूले सामना गरिरहेका चिन्ता एवं समस्याहरूलाई ध्यानमा राख्दै सो निर्णय गरिएको हो। शिक्षा मन्त्रालयले एउटा प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, आईआईटी मद्रासको विशेषज्ञ टोलीले प्रणालीमा प्राविधिक सुधारहरू लागू अतिरिक्त विशेष गरी पोर्टलको स्थिरता र सर्भरको सुचारू कार्य जाँच गर्नेछन्। भारतले अफ्रिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूलाई चिकित्सा आपूर्ति र सुरक्षात्मक किटहरू प्रदान गरिएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले सामाजिक सञ्जाल पोस्टमा यी आपूर्तिहरू बढ्दै गरेको इबोला रोग संकट हेरेर पठाएको बताउनु भएको छ। उहाँले यस संकटसँग लड्न अफ्रिकालाई सहयोग गर्न भारत प्रतिबद्ध रहेको विचार व्यक्त पनि गर्नुभएको छ। सिक्किम ब्रह्मपुत्र बोर्डको आधिकारिक रूपमा पूर्णकालिक सदस्य बनेको छ। अहिलेसम्म सिक्किमले विशेष अतिथिका रूपमा मात्र बैठकहरूमा भाग लिने गर्दथे। स्रोतका अनुसार सिक्किमले नदी संरक्षण, सिंचाई र बाढ़ी व्यवस्थापन परियोजनाहरूका लागि लगभग 300 करोड़को प्रस्ताव पेश गरेको छ। यी प्रस्तावहरू मुख्यतया साना सिंचाई, नहरहरूको विकास, बाढ़ी र पहिरोको जोखिम क्षेत्रहरू तथा नदी किनारको भित्ताहरूको निर्माणमा केन्द्रित छन्। समाचार आकाशवाणीबाट सुन्नु हुँदैछ। मिजोरामको प्रभावशाली विद्यार्थी संगठन मिजो जेरलाई पावल एमजेपीले एकजना सेवानिवृत्त सरकारी अधिकारीको विवादस्पद पुनर्नियुक्तिको सम्बन्धमा मुख्यमन्त्री लाल दोहोमालाई राजनीतिक विश्वासघात र पक्षपातको आरोप लगाउँदै कडा आपत्ति जनाएको छ। सरकारले 23 अप्रेलमा

0: भुटानी गीतपछि अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर अनि अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले आज नयाँ दिल्लीमा धेरै मुद्दाहरूमाथि चर्चा गरेका छन्। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सिबिएसईलाई भारतीय प्रविधि संस्थानका प्राध्यापक र प्राविधिक विशेषज्ञहरूको टोली खटाउन निर्देशन दिएका छन्। पश्चिम बङ्गालको फाल्टा विधानसभा सिटमा गत 21 मईमा पुनर्मतदान भएपछि आज भएको मतगणनामा भारतीय जनता पार्टीले ठूलो जित दर्ता गरेको छ। आइपिएल क्रिकेटमा हाल कोलकाता नाइट राइडर्स अनि दिल्ली क्यापिटल्स बीच आजको दोस्रो म्याच चलिरहेको छ। अनि मौसम विभागले आगामी 5 दिनसम्म उत्तर प्रदेश, मध्यप्रदेश, विदर्भ, पन्जाब, हरियाणा, चण्डीगढ अनि दिल्लीका केही भागहरूमा लू चल्ने सम्भावना रहेको बताएको छ। अब समाचार विस्तारमा। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर अनि अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले आज नयाँ दिल्लीमा धेरै मुद्दाहरूमाथि चर्चा गरेका छन्। दुवै पक्षले भारत अनि अमेरिका सामरिक भागेदारीलाई महत्त्वपूर्ण बताउँदै यो भागेदारी व्यापार, ऊर्जा, मोबिलिटी अनि क्षेत्रीय सुरक्षाको क्षेत्रमा विशेष रूपले रहेको बताएका छन्। दिल्ली स्थित हैदराबाद हाउसमा डाक्टर जयशंकरले श्री रुबियोको भारत यात्रा यस्तो समयमा भएको जब दुवै पक्ष नियमित रूपले एकअर्काको सम्पर्कमा रहेका छन् भनी बताउनु भएको छ। उहाँले भन्नुभयो, खाडी क्षेत्रको सम्बन्धमा पनि चर्चा भएको छ अनि क्वाड बैठक अघि हिन्द प्रशान्त क्षेत्र प्राथमिक बनिरहेको छ। विदेश मन्त्रीले भन्नुभयो, दुवै देश बीच व्यापार सम्झौता शीघ्र हुन आवश्यक रहेको छ। उहाँले हाल समयमा ऊर्जा व्यापारमा भएको विस्तारको स्वागत गर्नुहुँदै आधिकारिक सूत्रहरूसित ऊर्जाको आपूर्ति भारतको ऊर्जा सुरक्षाको लागि आवश्यक रहेको बताउनु भएको छ। डाक्टर जयशंकरले दुवै देशका जनताको परस्पर सम्बन्ध महत्त्वपूर्ण रहेको पनि बताउनु भएको छ। उहाँले कानुनी रूपमा यस आवाजाहीमाथि कुनै असर नपर्ने आशा पनि व्यक्त गर्नुभएको छ। विदेश मन्त्रीले भन्नुभयो, भारत सङ्घर्षहरूको समाधानको लागि सदैव कुराकानी अनि राजनयिक प्रयास जारी राखिने पक्षमा रहेको छ। उहाँले भारत समुद्री मार्गबाट सुरक्षित अनि अबाधित व्यापारको पक्षमा रहेको पनि बताउनुभयो।

0: गुसा सुनोस एक रिपोर्ट।
1: In terms of the political understanding,
2: भारत और अमेरिका के बीच राजनीतिक समझ के बारे में हमारे बीच एक रणनीतिक साझेदारी है। ये साझेदारी कई क्षेत्रों में दोनों पक्षों के राष्ट्रीय हितों से बनती है। बैठक में हमने पश्चिम एशिया, मध्य पूर्व, भारतीय उपमहाद्वीप और पूर्वी एशिया से संबंधित घटनाक्रमों पर चर्चा की।
0: अमेरिकाको विदेश मन्त्री मार्को रुबियोले भारत अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण सामरिक भागीदारीहरूमा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, दुवै देशले आतंकवादको पीडा सहन गरिरहेको छ अनि दुवै देशले ती मुद्दाहरूमाथि एक जस्तो विचार राख्दछ जसले आउने सदीको रूपरेखा तय गर्नेछ। श्री रुबियोले भन्नुभयो, ऊर्जाको मुद्दामा पनि दुवै देशको एक समान विचार रहेको छ।
3: A strategic partnership is something very different.
4: जिन मुद्दों पर हम भारत के साथ मिलकर काम करते हैं उनकी व्यापकता और दायरा ही इस बात को दर्शाता है कि भारत दुनिया में हमारे सबसे महत्वपूर्ण रणनीतिक साझेदारों में से एक है। इसकी शुरुआत हमारे साझा मूल्यों से होती है। हम दुनिया के दो सबसे बड़े लोकतंत्र हैं।
0: अमेरिकाका विदेश मन्त्री हिजो 4 दिवसीय यात्रामा भारत आइपुग्नु भएको हो। उहाँ आगामी 26 मईमा हुने क्वाड देशका विदेश मन्त्रीहरूसित बैठकमा सामेल हुनेछन्। यस बैठकमा अस्ट्रेलियाका विदेश मन्त्री पेनी वाङ अनि जापानका विदेश मन्त्री तोसी मित्सु मोटेगी पनि सामेल हुनेछन्। विदेश मन्त्रीहरू बीच प्राथमिक क्षेत्रहरूमा क्वाड सहयोग बढाउनमाथि चर्चा हुनेछ। बैठकमा हिन्द प्रशान्त क्षेत्र अनि आपसी हितका अन्य मुद्दाहरूमाथि जारी पहलहरूको समीक्षा पनि गरिनेछ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले आज नयाँ दिल्लीमा अमेरिकाका विदेश मन्त्री मार्को रुबियोसित भेटवार्ता गर्नुभएको छ। विदेश मन्त्रालयले सोसियल मिडिया पोस्टमा दुवै पक्षबीच मुख्य रूपले रक्षा सुरक्षा अनि रणनीतिक प्रौद्योगिकी सहयोगबारे चर्चा भएको बताएको छ। मन्त्रालयले बताएअनुसार श्री डोभाल अनि रुबियोले द्विपक्ष व्यापक वैश्विक रणनीतिक साझेदारीलाई दिने उच्च प्राथमिकता पनि पुनः प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले क्षेत्रीय अनि वैश्विक मुद्दाहरूमाथि पनि आफ्नो विचार साझा गरेका छन्। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सिबिएसईलाई भारतीय प्रविधि संस्थान आइआइटी मद्रास र आइआइटी कानपुरका प्राध्यापकहरू र प्राविधिक विशेषज्ञहरूको टोली खटान निर्देशन दिएका छन् जसले निर्दोष पुनर्मूल्याङ्कन प्रक्रिया सुनिश्चित गर्न सहयोग गर्नेछन्। सिबिएसईको परीक्षा परिणाम सेवा पोर्टलको बारेमा विद्यार्थी र अभिभावकहरूले सामना गरिरहेका चिन्ता र समस्याहरूलाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो। शिक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, दुवै आइआइटीका विशेषज्ञ टोलीहरूले प्रणालीमा प्राविधिक सुधारहरू लागू गर्नेछन् र विशेष गरी पोर्टलको स्थिरता र सर्भरहरूको सहज कार्यको मूल्याङ्कन गर्नेछन्। यो टोलीले समग्र आइटी पूर्वाधारको बलियोपन, लगइन प्रमाणीकरण, प्रयोगकर्ता पहुँच प्रणालीहरू र भुक्तानी गेटवेहरूको शुद्धता र सहज कार्य सुनिश्चित गर्न सुधारात्मक उपायहरू लिन सहायता गर्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News Khersaing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। उत्तर बङ्गाल भ्रमणमा आइपुगेका केन्द्रीय मन्त्री सुकान्त मजुमदारले आज बागडोग्रा एयरपोर्टमा बङ्गालको राजनीतिले परिवर्तन आउन सक्ने सङ्केत दिइरहेको बताउनु भएको छ। उहाँले राज्यमा तृणमूल कङ्ग्रेसको प्रभाव तथा अस्तित्वमाथि प्रश्न खडा गर्नुभएको छ। सुकान्त मजुमदारले राज्यको वर्तमान राजनीतिक परिस्थितिहरूले ठूलो परिवर्तनको सङ्केत दिइरहेको बताउनुभयो। यद्यपि उहाँले मुख्य विपक्षी शक्तिको हुनेछ यसको निर्णय बङ्गालको जनताले नै गर्ने बताउनुभयो। यसको साथै उहाँले भाजपाको भविष्यलाई लिएर पूर्ण आत्मविश्वास व्यक्त गर्नका साथै राज्यमा पार्टी सशक्त बनेको बताउनुभयो। भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय मन्त्री बी श्रीनिवासा वर्माले आज आन्ध्र प्रदेशको कृष्णा जिल्लाको कान्कीपाडु मण्डलको पुनर्दिपाडु गाउँमा आयोजित पण्डित दीनदयाल उपाध्याय प्रशिक्षण महाअभियानमा भाग लिनुभयो। यो अभियान भाजपाको राष्ट्रव्यापी प्रशिक्षण र ज्ञानोदय कार्यक्रमको एक भाग हो जसमा पार्टी कार्यकर्ताहरूलाई पार्टीको विचारधाराबारे सचेत गराइन्छ। यस अवसरमा बोल्दै श्री वर्माले भन्नुभयो, भाजपाको प्रशिक्षण कार्यक्रमहरूको मुख्य उद्देश्य कार्यकर्ताहरूको क्षमता विकास गर्नु हो र जसद्वारा उनीहरू बुथ स्तरबाट राष्ट्रिय नेता बन्न सकुन्। इबोला संक्रमणको बढ्दो संख्यालाई ध्यानमा राख्दै सरकारले भारतीय नागरिकहरूलाई अफ्रिकी देशहरू कङ्गो, युगाण्डा र दक्षिण सुडानमा अनावश्यक यात्रा नगर्ने सल्लाह दिएको छ। सरकारले यी देशहरूमा रहेका भारतीय नागरिकहरूलाई स्थानीय स्वास्थ्य निर्देशिकाहरू कडाइका साथ पालना गर्न र सावधानी अप्नाउन पनि निर्देशन दिएको छ। विश्व स्वास्थ्य संगठनले इबोलालाई आपतकालीन घोषणा गरेको छ। इबोला एक भाइरल रोग हो जसले ज्वरो र रक्तस्राव निम्ताउँछ। हाल कुनै खोप वा उपचार उपलब्ध छैन। पश्चिम बङ्गालको फाल्टा विधानसभा सिटमा गत 21 मईमा पुनर्मतदान भएपछि आज भएको मतगणनामा भारतीय जनता पार्टीले ठूलो जित दर्ता गरेको छ। यसको साथै राज्यमा तृणमूल कङ्ग्रेसको अझ एक सशक्त गढ ध्वस्त बनेको छ। भाजपा उम्मेद्वार देवाशिष पाण्डाले 1,00,000 भन्दा अधिक भोटको भारी अन्तरले जित दर्ता गरेको छ। यस परिणामले राज्यको राजनीतिमा ठूलो परिवर्तन ल्याएको सङ्केत रहेको बताएको छ। चुनाव परिणाम आएपछि राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले यसलाई तृणमूल कङ्ग्रेसको पतनको सुरुवात बताउनु भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले भोलि सोमबार नागरिक अलङ्करण समारोहमा वर्ष 2026 लागि पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। यस अवसरमा आकाशवाणीले आफ्नो श्रृङ्खला पिपल्स पद्म अन आकाशवाणी अन्तर्गत 16 कार्यक्रम प्रस्तुत गर्नेछ। दिल्ली ट्राफिक पुलिसले 2 दिनमा 1,100 भन्दा बढी एफआइआर दर्ता गरेको छ र गलत दिशामा गाडी चलाउनेहरू विरुद्ध 12,000 भन्दा बढी चलान जारी गरेको छ। ट्राफिकका अतिरिक्त पुलिस आयुक्त विजयन्त आर्यले यस विषयमा पहिले पनि समन्वित कारवाही अभियान सञ्चालन गरिएको बताउनुभयो। आइपिएल क्रिकेटमा हाल आजको दोस्रो म्याच कोलकाता नाइट राइडर्स अनि दिल्ली क्यापिटल्स बीच कोलकाताको इडन गार्डन्समा चलिरहेको छ। समाचार लेखुन्जेलसम्म दिल्ली क्यापिटल्सले पहिलो ब्याटिङ गर्दै 3 ओभरमा कुनै विकेट नगुमाई 26 रन बनाएर खेलिरहेको छ। यसअघि कोलकाता नाइट राइडर्सले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको थियो। आज भएको पहिलो म्याचमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ। मौसम विभागले आगामी 5 दिनसम्म उत्तर प्रदेश, मध्यप्रदेश, विदर्भ, पन्जाब, हरियाणा, चण्डीगढ अनि दिल्लीका केही भागहरूमा लू चल्ने सम्भावना रहेको छ भने दक्षिण पश्चिम मनसुन आगामी 2-3 दिनमा दक्षिण पश्चिम अनि दक्षिण पूर्व अरब सागर, कोमोरिन क्षेत्र, दक्षिण पश्चिम, दक्षिण पूर्व अनि पूर्वी मध्य बङ्गालको खाडी अनि अन्डमान सागरतर्फ बढ्ने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशङ्कर अनि अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले आज नयाँ दिल्लीमा धेरै मुद्दाहरूमाथि चर्चा गरेका छन्। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड CBSEलाई भारतीय प्रविधि संस्थानका प्राध्यापक र प्राविधिक विशेषज्ञहरूको टोली खटाउन निर्देशन दिएका छन्। पश्चिम बङ्गालको फाल्टा विधानसभा सिटमा गत 21 मईमा पुनर्मतदान भएपछि आज भएको मतगणनामा भारतीय जनता पार्टीले ठूलो जित दर्ता गरेको छ। आइपिएल क्रिकेटमा हाल कोलकाता नाइट राइडर्स अनि दिल्ली क्यापिटल्स बीच आजको दोस्रो म्याच चलिरहेको छ अनि मौसम विभागले आगामी 5 दिनसम्म उत्तर प्रदेश, मध्यप्रदेश, विदर्भ, पन्जाब, हरियाणा, चण्डीगढ अनि दिल्लीका केही भागहरूमा लू चल्ने सम्भावना रहेको बताएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। भोलि बिहान 7:05 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
5: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब प्रस्तुत छ कार्यक्रम युवावाणी।

संगीत मानव जीवनको अभिन्न अङ्ग हो, जसले मन, भावना र संस्कृतिलाई गहिरोसँग जोड्छ। यसले खुसी, दुःख, प्रेम र शान्ति जस्ता अनुभूतिहरूलाई सहज रूपमा व्यक्त गर्न मद्दत गर्दछ। संगीत सुन्दा मन हलुका हुन्छ र तनाव कम भई सकारात्मक ऊर्जा बढ्दछ। विभिन्न जाति, भाषा र संस्कृतिलाई एउटै सूत्रमा बाँध्ने शक्ति संगीतमा निहित छ। त्यसैले संगीतलाई आत्माको भाषा पनि भनिन्छ। नमस्कार, 103.5 मेगाहर्जको तरङ्गमा म मौसम नेवारको न्यानो अभिवादन, र अबलाई प्रस्तुत छ कार्यक्रम युवावाणी। र आजको युवावाणीको कार्यक्रममा हजुरहरूलाई सुनाउनेछौ मिठा मिठा गीतहरू। र प्रथम गीत रहेको छ रचना एल्बमबाट शुभकामना, जसमा स्वशब्द अनि संगीत रहेको छ अनिल फागुको।

अर्को गीत रहेको छ लेखान्तमा के छ, जसमा स्वर रहेको छ वैशाली लामाको, शब्द जस्यन्जन प्यासी, अनि सङ्गीत रहेको छ पेमा लामाको।

अर्को गीत रहेको छ झरी एल्बमबाट यति धेरै, जसमा शब्द रहेको छ कमल रेग्मीको, संगीत पूजन लुहागन अनि स्वर रहेको छ ज्ञान सुब्बाको।

आमा संसारको सबैभन्दा प्यारो व्यक्ति हुन्। आमाको माया निस्वार्थ र अपार हुन्छ। र अर्को गीत रहेको छ आवाज एल्बमबाट मेरी आमा, जसमा स्वर रहेको छ रोहित दर्नालको, शब्द संगीत सुनिल तमुको।

र भर्खरै सुन्नुहुँदैथ्यो कार्यक्रम युवावाणी र अबलाई प्रस्तोता योजना मरा अनि सहयोगी म मौसम नेवारलाई दिनुहोस् बिदा हवस् त नमस्ते।

0: एफएम 103.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र प्रस्तुत छ कार्यक्रम चर्चा चौतारी।
1: हामीसित हुनुहुन्छ डाक्टर जीएस योञ्जन, एकजना गौरवशाली व्यक्तित्व चर्चा चौतारी कार्यक्रममा, र म अशोक चौरसिया आकाशवाणीको तर्फबाट तपाईँलाई स्वागत र नमस्कार।
2: नमस्कार
1: सर, तपाईँको एउटा ठुलो योगदान रहेछ सिङ्गालिला र नेउरा भ्याली नेसनल पार्क निर्माणमा 1986 यो सिङ्गालिला र नेउरा भ्याली नेसनल पार्क जुन निर्माण भयो यसको ब्रेन बिहाइन्ड भनौँ अथवा तपाईँ इन्स्ट्रुमेन्टल हुनुहुन्थ्यो के कस्तो हो?
2: अच्छा, यो चाहिँ एकदम गच्चुलो क्वेसन। यो चाहिँ कस्तो भने चाहिँ यो चाहिँ इज यो क्वेसन चाहिँ यो प्रश्न चाहिँ एकदमै राष्ट्रिय तौरले पनि एकदम महत्त्वपूर्ण क्वेसन चाहिँ प्रश्न चाहिँ तपाईँले मलाई गर्नुभयो। त्यति बेला यो 76 जब मैले पिएचडी पाएँ त त्यति बेला फेरि यहाँ एउटा के भयो भने चाहिँ यो फरेस्ट कर्पोरेसन भन्ने यहाँले चाहिँ एउटा संस्थाले चाहिँ हिलको यो पहाडी अञ्चलको जङ्गलहरू चाहिँ दम्मा दम फाँड्नु लागेको थियो। यसलाई नाङ्गो झार बनाउने हिसाबले चाहिँ फनाइ चाहिँ त्यहाँ भइरहेको थियो, डिफोरेस्टेसन भनिन्छ, त्यो कार्यक्रम चाहिँ यहाँ चलिरहेको थियो। अनि म त त्यहाँ हेरिरहेको छु, खबरमा पढिरहेको छु, साथीभाइसँग फोनमा बात मारिरहेको छु, र 1974 सालको पछि मैले खोजी गर्दै गर्दाखेरि चाहिँ पश्चिम बङ्गाल सरकारले एउटा फरेस्ट कर्पोरेसन भन्ने चाहिँ बनाएर चाहिँ 2 नोभेम्बर 1974 सालदेखि चाहिँ यो फरेस्ट कर्पोरेसनले चाहिँ यो पहाडमा चाहिँ जङ्गल फाँड्नु चाहिँ सुरु गरेको रहेछ। अनि 2 नोभेम्बर 1974 सालदेखि त्यो 76 सालमा जबसम्म मैले पिएचडी म पाएको थिइनँ तबसम्म म यता आउने त कुरै भएन। अनि अब त्यो पाइसकेपछि त्यहाँदेखि मलाई प्रेसिडेन्ट कलेज दिएको थियो, तर मैले फेरि यो यहाँ यो जुन चाहिँ यो वन बचाउ अभियान पनि मैले गर्नुपर्छ रहेछ पहाडको वन बचाउ चाहिँ भन्ने मलाई मनमा लागेपछि चाहिँ मैले प्रेसिडेन्ट कलेजलाई चाहिँ मैले उसलाई चाहिँ हटाएर चाहिँ अन्त मैले फेरि सरकारलाई रिक्वेस्ट गरेँ मलाई त्यो गभर्मेन्ट कलेजमा दिनुहोस् भनेर, दार्जिलिङ गभर्मेन्ट कलेजमा। त्यहाँदेखि नभन्दै सरकारले मलाई फेरि एजुकेसन डिपार्टमेन्टले वेस्ट बङ्गालको दार्जिलिङ सरकारी कलेजमा मलाई फेरि ट्रान्सफर गरिदिए। अनि गरेपछि जब म दार्जिलिङ सरकारी कलेजमा फर्केर म आएँ, एकपट्टि मैले यहाँका पहाडका पहाडको के भन्छ अब हाम्रो भाइ बहिनीहरूलाई एमएससी गर्नु, पिएचडी गर्नु, रिसर्च गर्नु सिकाउने मेरो ठुलो एउटा काम त्यहाँ हुन गयो। अर्कोपट्टि चाहिँ कर्पोरेसनले जुन रूपले यहाँ जङ्गल चाहिँ खत्तम पारिरहेको छ त्यसलाई कसरी रोकथाम गर्ने भन्ने चाहिँ मेरो ठुलो एउटा त्यहाँ चुनौती त्यहाँ भएको थियो। अनि मैले के गरेँ भनेदेखि चाहिँ अब यो चुनौती त एकजनाले गर्ने काम त होइन, यसमा त सबैको इन्भल्भमेन्ट चाहिन्छ, जनताको पनि चाहिन्छ, इन्टेलेक्चुअल चाहिन्छ, टिचरहरूको पनि चाहिन्छ, स्टुडेन्टको पनि चाहिन्छ र

0: र भन्ने हिसाबले चाहिँ त्यहाँनिर मैले के गरेँ भने एउटा वन संरक्षण कमिटी चाहिँ बनाएँ मैले, अनि त्यसको सेक्रेटरी चाहिँ म आफै बसेँ, किन म त एउटा 32 पनि थिएँ, मलाई अब वनको महत्त्व के छ त्यो त मलाई याद थियो, अन्त त्यसले गर्दाखेरि चाहिँ त्यो एउटा कमिटी बनाएँ, वन संरक्षण समिति, अङ्ग्रेजीमा फरेस्ट कन्जर्भेसन कमिटी भनिन्छ, त्यो बनायो भने अन्त त्यो सेक्रेटरी म आफै बसेँ। त्यहाँदेखि हामीले बिस्तार बिस्तार हामीले अन्त एउटा मुभमेन्ट हामी सुरु गऱ्यौँ, दार्जिलिङको वन चाहिँ कुनै हातले पनि यसलाई चाहिँ फानु चाहिँ हुँदैन, यसलाई चाहिँ सुरक्षित राख्नुपर्छ, किनभने मैले वैज्ञानिक हिसाबले यहाँको इकोलोजीको एङ्गलबाट, यहाँको साइन्टिफिक रिसर्चको एङ्गलबाट, यहाँको एग्रिकल्चरको एङ्गलबाट, यहाँको जलवायुको एङ्गलबाट हेर्दाखेरि चाहिँ यो वन चाहिँ विनाश भयो भने चाहिँ पहाड चाहिँ एउटा उदार मरुभूमिमा परिणत हुन्छ, त्यहाँदेखि यहाँको जम्मै पहाडको इकोनोमी चाहिँ शून्यमा आउँछ, त्यति बेला चाहिँ यहाँको जलवायु चेन्ज भएर परिवर्तन भएर हामीले अहिले जुन चाहिँ ग्लोबल वार्मिङको इफेक्ट हामी सहिरहेको छौँ त्योभन्दा 10 गुणा अझ नराम्रो इफेक्ट चाहिँ त्यसको शिकार चाहिँ हामी वाला छौँ भन्ने कुरो चाहिँ मैले त्यहाँ बुझिसकेको थिएँ। अन्त त्यसले गर्दाखेरि चाहिँ अन्त हामीले बिस्तारै बिस्तारै मुभमेन्ट हामी गऱ्यौँ र यसलाई मुभमेन्ट 6 वर्ष त्यति बेला हाम्रो श्री ज्योतिवासीज्यू उहाँ हाम्रो बङ्गालको चिफ मिनिस्टर हुनुहुन्थ्यो, अन्त उहाँसित झन्डै हामीले कमसेकम 10 पटक चाहिँ हामीले भेट्यौँ, ज्योतिवासी उहाँ दार्जिलिङ आउनुहुँदाखेरि भेट्यौँ, कलकत्तामा गएर पनि भेट्यौँ, अनि हामीले थुप्रै मेमोरेन्डम चढायौँ, अनि अन्तमा चाहिँ जब 1984 सालमा आइपुग्दाखेरि चाहिँ 1978 सालदेखि चाहिँ हामीले यो मुभमेन्ट सुरु गरेको, अनि 1974 सालमा आइपुग्दाखेरि चाहिँ त्यहाँदेखि अन्त मैले ज्योतिवासीहरूलाई 2 प्रश्न राखेँ, 2 अझ बेसी पनि मैले भने हेर्नुहोस् एउटा यसको साइन्टिफिक रिजन छ, यसको इकोलोजिकल रिजन छ, इकोनोमिक रिजन छ, यो वनको महत्त्व चाहिँ यति ठुलो छ कि यो वन बचायो भनेदेखि चाहिँ दार्जिलिङ पहाड मात्र होइन, सम्पूर्ण पश्चिम बङ्गाल मात्र होइन तर सम्पूर्ण भारतको समृद्धिको निम्ति चाहिँ यो वनले चाहिँ ठुलो भूमिका खेल्न सक्छ, अहिले खेलिरहेको छ, यसको भूमिका अझै 10 गुणा हामीले बढाउन सक्छौँ भन्ने हिसाबले उहाँलाई मैले कन्भिन्स गरेपछि चाहिँ उहाँले भन्नुभयो ए ठिक छ, साइन्टिफिक एङ्गलमा तपाईँले भन्नु त्यो पनि मैले बुझेँ, अरू सबै बुझेँ र ठिकै छ, अब म यो पर्सनल चाहिँ कर्पोरेसनलाई चाहिँ म अब विथड्र गर्छु भनेर उहाँले त्यो खालको आश्वासन चाहिँ हामीलाई दिनुभयो। त्यहाँदेखि 1984 सालदेखि चाहिँ त्यहाँनिर यो जुन चाहिँ कर्पोरेसन छ त्यो चाहिँ अब विथड्र भयो, अन्त भएपछि चाहिँ त्यहाँदेखि यो पहाडको जति पनि यो वन जङ्गल छ त्यो चाहिँ हामीले बचाउनमा चाहिँ हामी सफल भयौँ। तर त्यति बेला अब के भयो भनेदेखि चाहिँ गभर्मेन्ट अफ इन्डियामा जुन चाहिँ एउटा मिनिस्ट्री अफ इन्भाइरोमेन्ट फरेस्ट छ, ठुलो एउटा वन विभाग छ, त उनीहरूले प्रत्येक राज्यमा, भारतको प्रत्येक राज्यमा चाहिँ एउटा बायोस्फियर रिजर्भ भनिन्छ, बायोस्फियर भने चाहिँ जति पनि यो वन जङ्गलको एउटा ठुठुलो कुनै पनि राज्यमा चाहिँ सबै वन जङ्गल मास्नु हुँदैन, केही अंश चाहिँ यसको चाहिँ रिजर्भ राख्नुपर्छ, यसलाई चाहिँ पूर्ण रूपले सुरक्षित राख्नुपर्छ, त्यहाँ एक सिङ्का दाउरा पनि काट्नु पाउँदैन, एउटा सानो डाला पनि त्यहाँ घाँसको रूपमा काट्नु पाउँदैन भन्ने हिसाबले त्यो खालको नीति चाहिँ मिनिस्ट्री अफ फरेस्ट एन्ड इन्भाइरोमेन्टले पास गरिसकेको थियो। अनि प्रत्येक राज्यमा हामी हेर्दैछौँ बायोस्फियर रिजर्भ भनेर नेसनल पार्क्सहरू धम्माधम बनिएको छ, तर दार्जिलिङ पहाडमा त यहाँ यस्तो खालको उद्भिदहरू छ, त्यो उद्भिदहरू चाहिँ भारतको अरू कुनामा पाइँदैन, जस्तो कि यहाँ चाहिँ अब यो भन्नुभन्दा अघि के हुन्छ भनेदेखि चाहिँ यहाँ हाम्रो 3 किसिमको उद्भिदहरू पाइन्छ, यो चाहिँ ट्रपिकल भनेर चाहिँ अलिकति यो तल यो मधेसदेखि झन्डै 3000 फिटसम्म एक प्रकारको उद्भिद पाइन्छ एउटा थरीको, अनि 3000देखि झन्डै 6000सम्म अर्को थरीको पाइन्छ, 6000देखि माथि जुन चाहिँ स्नो लाइन भन्छ जहाँसम्म अब जहाँदेखि चाहिँ हिमपात सुरु हुन्छ त्यहाँसम्म अर्को खालको उद्भिदहरू पाइन्छ, त्यस्तै जीव जन्तु पनि प्राणी जगतमा पनि ट्रपिकलमा भिन्दै टेम्परेटमा यसलाई भन्छ ट्रपिकल, 3000 फिटसम्मलाई चाहिँ ट्रपिकल भनिन्छ, 3000देखि 6000सम्म चाहिँ टेम्परेट भनिन्छ, 6000देखि माथि स्नो लाइनसम्म चाहिँ त्यसलाई चाहिँ अल्पाइन भनिन्छ, यसरी विभाजित भएको छ यो पहाडको इलाका चाहिँ ट्रपिकल टेम्परेट के अरे अल्पाइन, त त्यस्तै हिसाबले ट्रपिकल भेजिटेसन टेम्परेट भेजिटेसन अल्पाइन भेजिटेसन भनिन्छ, अन्त ट्रपिकल फाउना एनिमल्स टेम्परेट एनिमल्स एन्ड अल्पाइन एनिमल्स, त्यो खालको विभिन्न प्रकारको 3 जोनमा 3 एरियामा 3 विभिन्न किसिमको यो उद्भिदहरू प्राणी जगत, यो चाहिँ एकदम युनिक कुरा हो, हामीलाई युनिक एकदमै भ्यालुएबल कुरा हो यो चाहिँ, हजुर यो खालको चाहिँ इन्डियाको अरू ठाउँमा चाहिँ पाइँदैन, यो चाहिँ यहीँ मात्रै पाइन्छ यहाँ चाहिँ दार्जिलिङमा हो, अरू नर्थ इस्टको अरू जग्गामा पनि होला अब त्यहाँ पनि पाइन्छ होला, तर यहाँ चाहिँ एकदम धन विशेष गरेर पाइन्छ, यस्तो लाखौँ यस्ता चिजहरू छन् यहाँ हामीलाई करोडपति बनाउने हामीलाई अरबपति बनाउने चिजहरू चाहिँ वन जङ्गलभित्र लुकेर बसेको छ, त्यसै कारणले यो कर्पोरेसनलाई चाहिँ हटाएर यहाँ एउटा रुख पनि फाल्नु हुँदैन भन्ने मुभमेन्ट चाहिँ हामीले गरेको। छ वर्षसम्म पनि हामीले गऱ्यौँ दार्जिलिङको वन संरक्षण वनलाई चाहिँ हामीले एकदमै सुरक्षित राख्नुपर्छ.
1: त्यसको लागि सरहरूले हिमालयन साइन्स एसोसिएसन
0: हजुर त्यति बेला चाहिँ
1: दार्जिलिङ सोसाइटी फर एजुकेसन रिसर्च एन्ड डेभलपमेन्ट
0: हजुर हजुर र यसको ठुलो भूमिका छ. अब यता फेरि यसको साइन्टिफिक महत्त्व बुझाउनको निम्ति चाहिँ विशेष गरी स्टुडेन्ट वर्गलाई चाहिँ साइन्टिफिक महत्त्व बनाउनको निम्ति चाहिँ हामीले एउटा हिमालयन साइन्स एसोसिएसन भन्ने संस्था बनायौँ 1981 सालमा अनि बनाएर यसले खुब राम्रो काम गर्यो यो संस्थाबाट. दार्जिलिङ इतिहासमा जुन चिज हामीले गऱ्यौँ दार्जिलिङ इतिहासमा प्रथम चोटि चाहिँ त्यो हुनुभएको छ त्यो चिज चाहिँ. तर सबैभन्दा पहिले चाहिँ नोभेम्बर 7-8-9 तारिकको दिन 1981 सालमा अन्त हामीले सेन्ट जोसेफ कलेजमा यो हिमालयन साइन्स एसोसिएसन गठन गरेपछि अन्त हामीले एउटा 3 दिनको साइन्स एक्जिबिसन राख्यौँ त्यहाँ 3 दिनको साइन्स एक्जिबिसन नाना प्रकारको साइन्स एक्जिबिसन भन्दा चाहिँ जस्तो अब अहिले जुन चाहिँ यो माइक्रोफोन छ यो माइक्रोफोनले कस्तो प्रकारले काम गर्छ यो भित्र के चाहिँ तत्त्व लुकेको छ जस्तो यो मोबाइल फोन छ त्यो भित्र यो चिप्सहरू भनिन्छ विभिन्न चिप्सहरू मिलाएर चाहिँ मोबाइल फोनमा आवाज पनि आएको आवाज पनि त्यहाँ रिसिभ गर्ने फेरि हामीले प्रसारण पनि गर्न सक्ने ट्रान्समिट पनि गर्न सक्ने यो कस्तो खालको चिज हो यो के कसरी चाहिँ हुन्छ यो भित्र विज्ञान पनि लुकेको छ यो भित्र टेक्नोलोजी पनि लुकेको छ यो दुईवटा चिज लुकेको छ यो भित्र चाहिँ साइन्स पनि लुकेको छ टेक्नोलोजी पनि लुकेको छ यो चाहिँ. तर यो अब साइन्स चाहिँ कुन रूपमा लुकेको छ टेक्नोलोजी कुन रूपमा पाइन्छ यो जम्मै कुराहरूलाई चाहिँ बताउने हिसाबले चाहिँ हामीले एउटा साइन्स एक्जिबिसन बनाएको थियौँ. त्यस्तै प्रकारले अब कुनै पनि एउटा चोर घरको अगाडि राति अब 2 बजीतिर चोर आयो भने त्यो दैलोमा उसले दैलो फोरेर घरभित्र पस्नु भन्दा अघि नै के अरे भित्र आवाज आइहाल्छ त्यो आवाज कि कोही मान्छे बाहिरबाट आइरहेको छ भनेर भित्र प्रत्येक रुममा आवाज आउने गर्छ. अब त्यो खालको एउटा जुन चाहिँ सिस्टम चाहिँ कसरी बनाउने भनेर त्यो भित्र पनि विज्ञान नै लुकेको हुन्छ टेक्नोलोजी लुकेको हुन्छ अब त्यो खालको. अब कुनै मान्छेले वृद्धावस्थामा उसले आँखा देख्नु सक्दैन तर वृद्ध अवस्थामा पनि 30-20 वर्षकै उमेरकै जस्तो आँखा चौकिलो चाहिँ कसरी बनाउनु भयो भने त्यो भित्र पनि वैज्ञानिक ज्ञान लुकेको हुन्छ. अब त्यो जम्मै नाना प्रकारको हजारौँ किसिमको वैज्ञानिक लुकेको ज्ञान लुकेको कुराहरूलाई चाहिँ प्रदर्शन गरेर चाहिँ मान्छेहरूलाई देखाउने अनि बुझाउने त्यो खालको साइन्टिफिक हामीले 3 दिनको गरेको थियौँ सेन्ट जोसेफ कलेजमा खुबै सफल भयो. तर त्यो दिन चाहिँ मैले के गरेँ भने चाहिँ अब यहाँ कुरामा कुरा आउँछ. अन्त मलाई त अब दार्जिलिङको दार्जिलिङ चाहिँ यो वैज्ञानिक क्षेत्रमा चाहिँ कतिको पछाडि छ एक नम्बर हामीले गर्नुपर्ने कामहरू के छ अरू राज्यहरूको तुलनामा भारतकै अरू राज्यहरूको तुलनामा विदेशको त झन् पुरै छोडिदिउँ है विकसित देशको त पुरै छोडिदिउँ यी इन्डियाभित्र पनि जति पनि अरू राज्यहरूले जे जति गरिरहेछन् हामीले त 100 पनि त्यहाँ गर्न सकेको छैनौँ यो पहाडी अञ्चलमा. अनि मैले त्यो मेरो आफ्नो जनशक्ति हिमालयन साइन्स एसोसिएसन हामीले गठन गरेपछि त्यसको जनशक्ति चाहिँ मै थिएँ फाउन्डर जनशक्ति. अनि मलाई किनभने मलाई पुरै याद छ दार्जिलिङको इतिहास चाहिँ के छ कसो छ वैज्ञानिक इतिहास गर्नुपर्ने के छ यहाँ के चिजको कमी छ वैज्ञानिकहरूको कस्तो खालको कमी छ विज्ञानको चिजहरू विज्ञान सम्बन्धित यहाँ इन्फ्रास्ट्रक्चर भनिन्छ केही पनि छैन यहाँ हो यो जम्मै कुराहरू मलाई थाहा थियो. अनि मैले त्यहाँ सोचेको थिएँ त्यो हिमालयन साइन्स एसोसिएसनको जुन चाहिँ त्यो एक्जिबिसनको समयमा चाहिँ हामीले त्यति बेला दावा लामा हिलको हिल मिनिस्टर हुनुहुन्थ्यो ज्योतिबाजी चिफ मिनिस्टर अनि दाउ लामा हुनुहुन्थ्यो हिल मिनिस्टर एके देव चाहिँ त्यति बेलाको डिस्ट्रिक्ट म्याजिस्ट्रेट हुनुहुन्थ्यो दार्जिलिङको एके देव उहाँ डिस्ट्रिक्ट म्याजिस्ट्रेट हुनुहुन्थ्यो अनि उहाँलाई पनि हामीले निम्त्याएको थियौँ. त्यहाँनिर त्यसबाहेक चाहिँ यो नेसनल काउन्सिल अफ म्युजियम्स भनिन्छ त्यसको डाइरेक्टर एकजना डक्टर सरोज घोष हुनुहुन्थ्यो उहाँ दिल्ली अवस्थित हुनुहुन्थ्यो पछि त्यति बेला कलकत्ता आउनुभएको थियो अनि उहाँलाई पनि हामीले निम्त्याएको थियौँ उहाँ पनि आउनुभयो र जम्मै अधिकारीहरूलाई हामीले निम्त्यायो अरे त्यति बेला. अन्त एज अ जनशक्ति मेरो भाषणमा चाहिँ मैले यो एक्जिबिसनको समयमा चाहिँ एउटा प्रस्ताव राखेँ एउटा राम्रो प्रस्ताव राखेँ
1: हजुर
0: कि वैज्ञानिक क्षेत्रमा चाहिँ हामीले के चिज चाहिँ सबैभन्दा पहिलो कुरो चाहिएको छ भनेर त्यो चिज चाहिँ थियो मैले एउटा साइन्स म्युजियम यो पहाडमा चाहिँ एउटा साइन्स म्युजियमको अति आवश्यक छ. जुन खालको म्युजियम मैले दिल्लीमा हेरेको थिएँ गुजरातको अहमदाबादमा हेरेको थिएँ कलकत्तामा हेरेको थिएँ अनि विभिन्न अरू राज्यमा मेरो भ्रमण हुँदाखेरि मैले हेरेको थिएँ अनि म यति साह्रो इम्प्रेस भएको थिएँ अहो यो खालको म्युजियम चाहिँ हाम्रो पहाडमा पनि हुन सक्यो भने त यो एउटा म्युजियम भनेको त एउटा इन्स्टिट्युसन नै हो यसमा नाना प्रकारको चिजहरू देख्न पाइन्छ बुझ्नु पाइन्छ यसमा फेरि किताबहरू पनि पाइन्छ अनि फेरि म्युजियम भनेपछि तपाईँको बेला बेलामा त्यहाँ सेमिनारहरू हुन्छ वर्कसप्सहरू हुन्छ कन्फरेन्स हुन्छ मिटिङ हुन्छ जहाँ चाहिँ बाहिरबाट आएका विशेषज्ञहरूले त्यहाँ भाषण दिने हुन्छ त्यो भाषण गर्दा हामीले धेरै नयाँ कुराहरू सिक्ने गर्छौँ इत्यादि इत्यादि कुराहरू र विज्ञानको क्षेत्रलाई चाहिँ अघि बढाउनुमा चाहिँ म्युजियमको ठुलो भूमिका रहेको हुनाले अन्त मेरो आफ्नो जेनेरेसनको भाषणमा चाहिँ त्यो दिन त्यो के अरे एक्जिबिसनको समयमा अन्त मैले एउटा म्युजियमको डिमान्ड गरेँ. अनि त्यहाँ फेरि के भयो भने राम्रो काम चाहिँ नेसनल साइन्स काउन्सिल अफ साइन्स म्युजियमका डाइरेक्टर स्वयं नै डाक्टर सरोज घोष उहाँ आउनुभएको थियो, यतापट्टि हेड मिनिस्टर दावा लामा हुनुहुन्थ्यो, यतापट्टि फेरि जिसी म्यासेन एकेदेव, ऊ एकदमै डेभलपमेन्ट प्रेमी, त्यो एकेदेव एकदम राम्रो हुनुहुन्थ्यो, पछि बङ्गालको चिफ सेक्रेटरी पनि हुनुभयो, भएर उहाँ रिटायर हुनुभयो, सायद आयोगमा हुनुहुन्छ त्यहाँनिर। अन्त त्यो 1981 सालमा मैले जुन चाहिँ साइन्स म्युजियमको मैले प्रस्ताव दिएको थिएँ त्यहाँनिर, त्यसलाई अघि बढ्दै बढ्दै बढ्दै बढ्दै तर अलिकति धेरै ढिलो भयो, पछि 28 वर्ष पछि मैले 28 वर्ष यसलाई स्थापित गर्नको निम्ति मैले 28 वर्ष मैले सङ्घर्ष गर्नु पर्यो। दार्जिलिङ सरकारी कलेजमा म लेक्चरर हुँदाको टाइमको हो यो कुरा है, त्यहाँदेखि पछि अन्त म कालिम्पोङ कलेज तिन सिलबाट आएँ, त्यहाँनिर आएपछि मैले 2000 सालमा चाहिँ म रिटायर भएँ। र रिटायर हुन्जेलसम्म पनि यो साइन्स म्युजियम चाहिँ हुनु सकेन, तर पछि के भयो भने चाहिँ साइन्स म्युजियम नभनेर यसलाई साइन्स सेन्टरको नामले चाहिँ यसलाई पुकारियो, अनि र पनि मैले लागिबसेँ, म रिटायर भएर पनि म लागिरहेँ। त्यहाँदेखि 2008मा आइपुग्दाखेरि चाहिँ यहाँ डेलो यहीँ कालिम्पोङको डेलोमा चाहिँ साइन्स सेन्टर नै स्थापित हुनु चाहिँ सम्भव भयो। 2008 सालदेखि चाहिँ यो डेलोमा अहिले साइन्स सेन्टर सुरु भइरहेको छ। यहाँ हजारौँ संख्यामा हाम्रो पहाडको मात्रै होइन बाहिरबाट आउने जति पनि पर्यटकहरू छन् उनीहरूले खोइ मजाले यहाँ आनन्द भोग गरिरहेको छ।
2: जीएस रञ्जन सरले राष्ट्रपतिद्वारा मार्च अथवा अप्रेल महिनामा तोकिएको राष्ट्रिय कार्यक्रममा राष्ट्रपति भवनमा पद्मश्री पुरस्कार प्राप्त गर्नुहुनेछ। जीएस रञ्जन सर तपाईँ आफ्नो बहुमूल्य समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
0: नमस्कार, धन्यवाद।